0: धन्यवाद व्यक्त गरेको छ।
1: काभ्रे पलाञ्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकु स्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल आइपुगिन्। यति टाढा धाउनुको उद्देश्य थियो रेबिज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उनी रेबिज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुगेकी थिइन्। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलेखेल स्थित सरकारी स्वास्थ्य संस्थामा पुगिन्। त्यहाँ पनि खोप पाइएन। जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पनि खोप अभाव रहेको थाहा पाएपछि उनले निजी फार्मेसीमा 1000 रूपियाँ तिरेर एक डोज खोप लगाइन्। रेबिज विरूद्धको खोप 28 दिनभित्र 4 पटकसम्म लगाउनुपर्छ। निजीमा प्रत्येक पटक 1000 रूपियाँ तिर्दा जम्मा 4000 रूपियाँ खर्च हुने भयो। सरकारी अस्पतालमा निशुल्क पाइन्छ भन्ने सुनेकी उनी टेकु आइन। दोस्रो डोज लगाउन पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पुगेकी थिए तर खोप कहिले आउँछ भन्ने जानकारी नै नभएको भन्दै मलाई फर्काए। त्यसपछि यहाँसम्म धाई टेकुमा भेटिएकी उनले सुनाइन्। खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रतिनिधि सभाका सांसदले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउन माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने विदा हटाउन माग गर्नुभयो। त्यस्तै सांसद लिमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुम्बासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताउनुभयो।
2: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ। पाँच हप्ताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिएको छ। श्रम मन्त्री रामजी यादवले 22 जेठमा मन्त्रीस्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्।
1: मनसून शुरू हुन लागेसँगै सम्भावित विपदजन्य घटनाको पूर्व तयारी, खोज तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले कार्य पलाञ्चोकमा मनसूनजन्य विपद सम्बन्धी संयुक्त अभ्यास गरिएको छ। विपद व्यवस्थापन समिति, नेपाली सेनाको श्रीमेहरगढ़ जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर 15 गढ़ हेकुवा पनौती नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटी काभ्रे पलाञ्चोकको संयुक्त आयोजनामा बिहिबार पनौती नगरपालिका 5 खोपासीमा हातीमालो 2083 नामक संयुक्त विपद अभ्यास सञ्चालन गरिएको हो।
2: कानूनले तोकेको सिफारिश र सीमा बमोजिम संकलन भएको राजस्व प्रदेश सरकारको कोषमा दाखिला नगर्ने मध्य प्रदेशका 25 पालिकाको सशर्त विशेष र समपूरक अनुदान प्रदेशको अर्थ मन्त्रालयले रोक्का गरेको छ, जसले गर्दा ती पालिकामा कर्मचारीको तलब वितरण र विकास निर्माण प्रभावित हुने भएको छ। मध्यका 8 जिल्लाका 136 पालिका छन्।
1: बागमती प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेशमा अनुमति पाएका निजी अस्पतालको विवरण पेश गर्न निर्देशन दिएको छ। समितिका सचिव प्रकाश चापागाईका अनुसार बैठकले स्वास्थ्य क्षेत्रको पारदर्शिता र नियमनका लागि स्वास्थ्य मन्त्रालय र मार्फतका निकायबाट आर्थिक वर्ष 2082-83 नयाँ निजी अस्पताललाई दिएको संचालन अनुमति र नवीकरण गरिएका अस्पतालको विस्तृत विवरण 7 दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।
2: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले 7 जेठमा प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेसँगै दर्ता रोक्का गरिएको हो।
1: गण्डकी प्रदेश सभाले स्थापनाको करिब 9 वर्षमा 90 ऐन बनाएको छ। पहिलो कार्यकालमा 59 र दोस्रो कार्यकालमा 31 ऐन बनेका छन्। प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेका बेला गण्डकीमा पहिलो पटक उत्तर विधायकी परीक्षण थालिएको छ। प्रदेशसभा सचिवालयका कानून उपसचिव आमोद दाहालले परीक्षणका लागि कार्यविधिको मसौदा बनेको र प्रदेशसभाका समितिका सदस्यसँग छलफल थालिएको बताउनुभयो।
2: स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इप्पानको आसन्न निर्वाचनमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार हुने निर्वाचनका लागि हालका उपाध्यक्ष उत्तम ब्लोन लामा र वर्तमान महासचिव बलराम खतिवड़ा नेतृत्वमा दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
1: पोखरा महानगरपालिकाले पोखरा बस पार्कको निर्माणका लागि नयाँ प्रस्तावित नक्सा सार्वजनिक गरेको छ। बस पार्क क्षेत्रमा रहेका अतिक्रमित संरचना भत्काएसँगै नयाँ बन्ने बस पार्क आधुनिक र सुविधा सम्पन्न हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो। आचार्यका अनुसार प्रस्तावित बस पार्कको लागत 2 अर्ब रूपियाँ रहनेछ।
2: बाँदर र जंगली बदेलको सम्पूर्ण बदलले सम्पूर्ण खेतबाली नष्ट गरिदिएपछि कर्णालीका ग्रामीण क्षेत्रमा किसानहरू यति बेला विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्। समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि समस्या समाधान नभएकोमा स्थानीय आक्रोशित बनेका छन्।
1: रोजगारीका लागि भारतको हरियाणा पुगेर साउको बन्धकमा परेका महोत्तरीको बर्दीवास नगरपालिका 14 स्थित मुसहर बस्तीका 16 नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उहाँहरूलाई सरकारवाला निकाय बर्दीवास 14 वडा अध्यक्ष विजय कुमार महतो र आफन्त नेपाल फाउण्डेशनको रोहबरमा बुधबार सीमावर्ती पिट्ठा मोड चौकीमा ल्याएर परिवारको जिम्मा लगाइएको महोत्तरीका प्रमुख जिल्लाधिकारी इन्द्रदीप यादवले बताउनु भएको छ।
2: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्ने प्रदेश सभा सदस्यहरूले बताएका छन्। प्रदेशसभामा बिहिबार पनि नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट ल्याउनु पर्नेमा जोड़ दिइएको हो।
1: मधेस प्रदेश सभाको बिहिबारको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्व समितिले पारित गरेको छ। प्रदेश सभाको बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका विषयवस्तुलाई मधेस प्रदेश सरकारले समावेश गर्ने भनी मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रतिबद्धता जनाएपछि सर्व समितिले पारित भएको हो।
3: अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन प्रत्याक्रमण चलेको छ। 8 अप्रेलमा युद्ध विराम भए त अमेरिका इरान बीच यति ठूलो लड़ाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एसियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढ़ाएको छ। इरानमा बुधबार रातिदेखि बिहिबार बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर, बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा समेत सुनिएको थियो। इरानी बन्दरगाहहरूमा एउटा तेल ट्याङ्करमाथि भएको अमेरिकी आक्रमणमा तीनजना भारतीय जहाज चालकको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार बोस्निया र हर्ज गोविनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। विश्वको सबभन्दा ठूलो फुटबल मंचमा क्यानाडाका लागि घरेलु मैदानमा पदार्पण मात्र होइन, विगत केही समयदेखि फुटबलमा गरेको सुधारलाई नतिजामा परिणत गर्ने अवसर पनि हो।
1: अब विचार तथा विश्लेषण। संविधान संशोधन बहस पत्रका आधारभूत सरकार शीर्षकमा कान्तिपुर दैनिकमा जेबी विश्वकर्माको विचार छापिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले चैत 16 प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनको बहस पत्र निर्माण सम्बन्धी कार्यदल गठन गर्यो। कार्यदलले संविधान संशोधनका विविध विषयमाथि छलफल गरिरहेको छ। तथापि प्रश्न उठेका छन्, संविधान संशोधन बहस पत्रको आवश्यकता र औचित्य के हो? संघीय व्यवस्था स्थापनाका लागि संघर्ष गरेका र संविधान जारी हुँदा असहमति राख्ने शक्तिको आवाजलाई बहस पत्रमा समेटिन जरूरी छ। संघीय अभ्यासको प्रभाव र कमजोरीको समीक्षा सहित बलियो र सशक्त संघीयतालाई प्रवर्धन गर्ने सवाल बहस पत्रको अनिवार्य विषय बन्नुपर्छ।
2: शैक्षिक परामर्शमा व्यथिति शीर्षकमा इन्जिनियर महेश भट्टराईको विचार गोर्खापत्रमा छापिएको छ। प्रतिस्पर्धी परीक्षाका लागि तयार गरिएका प्रश्नपत्रको चुहावटले निम्त्याएको कोलाहल, प्रतिस्पर्धी परीक्षा तयारीका नाममा खुलेका कोचिङ सेन्टरको अवांछित प्रतिस्पर्धाले खान सरबाट फैजल खानको नामले चिनिन पुगेको बिहारको घटना, सिटी भिटीको नियमित क्रियाकलापमा नाटकीय बिचौलियाको प्रवेश भनिएको गण्डकी खोज जस्ता घटना केही प्रतिनिधि घटना मात्र हुन्।
1: हौस त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिले यति नै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल

0: लौकै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: समयमा खरिद नहुँदा देशभर रेबिज विरूद्धको खोप अभाव। मधेसका 25 पालिकाले 62 करोड़ राजस्व बुझाउन बाँकी। आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने।
2: राष्ट्रिय प्रयोगशाला संचालन सम्बन्धी विधेयक संसदीय समितिमा। बदमाशी गर्ने व्यक्तिलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव। मनसून भित्रिन अझै 1-2 दिन समय लाग्न सक्ने।
3: वैदेशिक रोजगारीमा जाने यस सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय दल गठन। कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद। अधीन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार।
2: इरान र अमेरिका बीच शान्तिवार्ता टुंगो लागेन। दुवै देशबाट तीव्र आक्रमण। कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह। द्वन्दका कारण विश्वभर 54 लाख विस्थापित भएको एक अध्ययन सार्वजनिक।
3: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिकालाई 2-0 पराजित। विश्वकप फुटबलमा 2 खेल हुने। क्यानाडा पहिलो जीतको खोजीमा। अमेरिकाले को सामना गर्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधनका लागि मस्यौदा लेखनको काम शुरू भएको प्रसंग।
2: संविधान संशोधन बकसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार पार्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महान्यायाधिवक्ता सँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन प्रारम्भ गरिरहेको बताउनु भएको हो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद र संघीयताको प्रभावकारिता, कार्यान्वयन, प्रदेश र स्थानीय तह निर्वाचन, न्यायालयमा सुधार सहितका विषयमा सुझाव दिइएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा छलफल गरेको थियो। प्रथम राष्ट्रपति डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने समेत उहाँले बताउनुभयो। यस्तै कार्यदलको सदस्य सचिव सुवेदीका अनुसार पूर्व राष्ट्रपतिदेखि नागरिक संघ समेत कार्यदलले सुझाव संकलन गरेको छ। उहाँले शासकीय स्वरूप अहिलेकै ठिक छ वा पूर्ण संसदीय वा संशोधित संसदीय रहने, प्रत्यक्ष निर्वाचित कार्यकारी रहने लगायतका विषयमा पनि प्रश्न गरिएको पनि बताउनु भएको छ।
3: प्रतिनिधि सभाका सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको हिजो बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउनुपर्ने माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार 2 दिने बिता हटाउन माग गर्नुभयो। सांसद लीमा अधिकारी आचार्यले भने विराटनगर एकीकृत बस्तीको नाम मात्रको बनेको र यस्तो सुकुम्बासी को आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गर्न ध्यानाकर्षण गराउनु भयो। सांसद विपिन कुमार आचार्यले शून्य समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद शोभा खनालले प्रदेश अस्पतालमा गोरखामा स्वास्थ्य उपकरण पठाउन माग गर्नुभयो भने सांसद सन्दीप राणाले पाल्पामा औद्योगिक विकास हुँदा वातावरणमा समस्या आएको, सड़क धुलाम्य भएर पशु चौपायाले घाँस खान नहुने अवस्था भएकाले औद्योगिक विकास गर्दा वातावरण नबिगार्न पनि

0: सरोकार भएका निकायको ध्यान आकर्षण गराउनुभयो। सांसद समीना मियाले स्वास्थ्य बीमा कार्यक्रम अझै उपेक्षित भएकाले प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद समीक्षा बासकोटाले विगतमा भएका भ्रष्टाचारका काण्डको छानबिन गरी दोषीलाई कानूनी कार्यवाहीमा ल्याउनुपर्नेमा पनि जोड दिनुभयो। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि संघीय संसदका दुवै सदनमा छलफल भएको छ। प्रतिनिधि सभाको बैठकमा बुधबारदेखि नै छलफल भएर बिहिबार समाप्त भएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभयो। त्यसपछि राष्ट्रिय सभाको हिजोकै बैठकमा अर्थमन्त्री वाग्लेले छलफलका लागि बजेट प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ 29 अर्थात आज र असार 1 गतेको समय तोक्नु भएको छ। प्रतिनिधि सभामा भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले आफूले 2 रूपैयाँ पनि बदमाशी वा बेमानी नगरेको दावी गर्दै सार्वजनिक जिम्मेवारी नै त्याग्नको लागि पनि आफू तयार रहेको तर त्यसलाई पुष्टि गर्नुपर्ने चेतावनी दिनुभयो।
1: छोडेम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ। सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौंला। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस्। शुभकामना।
0: आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयकमा भएको सामान्य संशोधनलाई लिएर आफू विरूद्ध संगठित रूपमा आक्रमण भइरहेको उहाँको भनाई छ। संसदमा प्रस्तुत गरिसकेपछि पनि आर्थिक विधेयकमा भएको संशोधनले करका दर प्रभावित हुने भन्दै अर्थमन्त्रीको संसदभित्र र बाहिर पनि आलोचना हुँदै आएको छ।
2: कम्बोडियन सरकारले अवैध धन्दामा संलग्न नेपालीलाई आजसम्ममा मुलुक छाड्न आदेश दिएको छ। नेपाली नागरिकका लागि जारी गरेको यो 8 अर्थात अन्तिम आदेश हो। आदेश पालना नगर्ने कसूरदारलाई कसूरको मात्रा हेरी दुई वर्षदेखि आजीवन कैद सजाय र 1,25,000 $5,00,000 जरिवाना गर्ने कम्बोडियन सरकारले जनाएको छ। यसअघि 7 पटकसम्म आदेश जारी गरिसकेको कम्बोडियाले थाइल्याण्ड स्थित नेपाली दूतावासको अनुरोध पछि अन्तिम पटक भनेर आजसम्मका लागि अन्तिम म्याद तोकेको थियो। यसैबीच तस्करले प्रति व्यक्ति 6,00,000 असुलेर नेपाली युवालाई कम्बोडिया पुर्याएर अवैध कल सेन्टरमा बदुवा मजदूरका रूपमा काममा लगाउँदै आएका छन्। कम्बोडियन सरकारले नेपाली नागरिकलाई मुलुक छाड्न आजसम्मको समय दिएको छ। हाम्रो अनुरोधमा यस जुसले जारी गरेको यो अन्तिम पटकको समय हो, थाइल्याण्ड स्थित राजदूत धनबहादुर ओलीले भन्नुभयो।
0: यसैबीच सर्वोच्च अदालतले व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन नेकपा माओवादी सेनाका ब्रिगेडियर कमाण्डर गोविन्द बहादुर बटलालाई 10 वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको आदेश उल्ट्याउँदै बिहिबार यस्तो आदेश हिजो सुनायो। सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार तत्कालीन मुलुकी ऐन अदालती बन्दोबस्तको 188 नम्बर बमोजिम बटालालाई 10 वर्ष कैद सजाय तोकिएको हो। अदालती बन्दोबस्तको 188 नम्बरमा जन्म कैद गर्नुपर्ने खालका मुद्दामा न्यायकर्तालाई लागेमा ऐनले हुने सजायमा घटाई तोक्न सक्ने व्यवस्था रहेको छ। सर्वोच्चले सवारी चालक संकल्प भनिने अर्जुन कार्कीलाई भनी सफाई दिएको छ। व्यवसायी श्रेष्ठको कोटेश्वर स्थित घरमा जनमुक्ति सेना 3rd Division सम्पर्क कार्यालय भाडामा राखिएको थियो। 2064 चैत 14 गते उक्त कार्यालयबाट 17,00,000 नगद सहित हतियार चोरी भएको थियो। तत्कालीन माओवादीले सो घटनाको छानबिनका लागि 3rd Division कार्यालयबाट बटोलालाई खटाएको थियो। बटोलाले 2065 वैशाख 7 गते श्रेष्ठ लगायतसँग सोधपूछ समेत गरेका थिए। पछि वैशाख 15 गते राति 2 बजे श्रेष्ठको घर परिवार सुतिरहेको बेला बटला त्यहाँ पुगेका थिए। श्रेष्ठलाई नियन्त्रणमा लिई चितवनको शक्तिखोर पुर्याइएको थियो। वैशाख 28 गते राति शक्तिखोरमा श्रेष्ठको टाउको, छाती र तिग्रहमा कुटपिट गरी मरणासन्न गरिएको थियो। उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा भालु ढुङ्गामा श्रेष्ठको मृत्यु भएपछि शवलाई तन्नामा पोको पारी ढुङ्गा बाँधेर नारायणी नदीमा फालिएको सरकारी वकिलको दावी छ। शव बोक्न र फाल्न डिभिजनकै बोलेरो गाडी प्रयोग गरिएको पाइएको थियो। 2065 वैशाख 28 गते बिहान नारायणी नदीमा श्रेष्ठको शव फेला परेको थियो। त्यसपछि श्रेष्ठकी श्रीमती रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरिएको भन्दै किटानी जाहेरी दिनुभएको थियो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालाहरूमा बदनीतपूर्वक काम गर्नेलाई कार्यवाहीको सुझाव तथा चिकित्सकको असहमति।
3: यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला, टिचिङ हस्पिटलले लिँदैन।
0: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन। कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद। अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिण बंगालको खाड़ीबाट आएको मनसूनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखिएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसून प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको हो। यद्यपि अबको केही सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
8: बंगालको खाड़ीमा चाहिँ अलिकति सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा किन भन्दाखेरि मनसुन स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको प्रभाव भन्छ। त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, विस्थापित गर्न सकेको अवस्था छैन। त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्र सक्ने अवस्था देखिरहेन। त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ।
2: नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्षभरि मनसून औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुर दैनिकको भित्री पन्नामा वैदेशिक रोजगारीमा जानेको सेवा शुल्क निर्धारण गर्न बने उच्चस्तरीय कार्यदल शीर्षकमा होम कार्कीले लेख्नु भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ। 5 साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई भनिएको छ। श्रम मन्त्री रामजी यादवले वैशाख 22 जेठमा मन्त्री स्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गर्नुभएको हो। समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्याङ्क कार्यालय, चार्टर एकाउन्टेन्ट र आप्रवासन विज्ञ छन्। सदस्य सचिवमा वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव रहेका छन्। गन्तव्य मुलुक, श्रमिकको प्रकृति र प्राप्त हुने मासिक आयका आधारमा 5 साताभित्र सेवा शुल्क सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ। दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकमा माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर पनि छ। बसाई सराई रोकियो, 200 भन्दा बढ़ी घर परिवारमा दालचिनी मुख्य आमदानीको स्रोत बनेको खबरमा उल्लेख गरिएको छ। मधेसका 25 पालिकाले बुझाएनन् 62 करोड़ राजस्व, प्रदेश सरकारले रोक्यो अनुदान शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको खबर छापिएको छ। पहिला पनि पटक पटक राजस्व दाखिला गर्न पत्राचार गरिएकामा पालिकाहरूले व्यवस्था गरेको पाइयो। स्थानीय तहको यस्तो कार्यले संघीय शासन व्यवस्थापनमाथि नै प्रश्न उठ्छ। स्थानीय सरकार स्वायत्त हुन्, कानून भन्दा माथि होइनन्। अर्थमन्त्री युवराज भट्टराई जो मधेस प्रदेशको हुनुहुन्छ, उहाँको प्रतिक्रिया सहितको खबर छापिएको छ। अर्को खबर, पहिलो पन्नामा खरिद ढिलाईले देशभर रेबिज खोपको अभाव भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकु स्थित शुक्रराज ट्रफिकल तथा सरूआ रोग अस्पताल पुग्नुभयो। यति टाढा धाउनुको उद्देश्य थियो रेबिज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उहाँ रेबिज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुग्नु भएको थियो। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलिखेल स्थित सरकारी संस्थामा पनि पुग्नुभयो। त्यहाँ पनि खोप पाइएन। खोप तत्काल उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलाई महामारी तथा रोग नियन्त्रण महाशाखाले पनि अनुरोध गरेको छ। अर्को खबर, अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिश गरिएको बारेमा छ। विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव गएको हो। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजनाको 74 ख बमोजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो।
2: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा इतिहासमै ठूलो वित्तीय अपराध बिचौलिया भट्टदेखि व्यवसायिक घरना विरूद्ध एकैपटक चार मुद्दा दायर शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै धरनारत 8 समूहलाई माइतीघर मण्डलामा भेटेर गृहमन्त्री गुरूङको आग्रह, सरकारले सबैको माग पूरा गर्छ घर फकिनु शीर्षकमा पनि खबर छ। त्यस्तै बाजुरामा बाढ़ीको एक वर्ष भत्किएकै घरमा अधिकांश बाढ़ी पीड़ित 210 मध्ये 17 परिवार पुनः विस्थापित शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पण्डामा आगामी बजेटमा क्रेट भन्दा ठूला आयोजना लगानी गर्ने सरकारको योजना शीर्षकमा मधेस प्रदेशको खबर छ। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसहमत रूपमा पारित गराएको छ। यो सँगै प्रदेशको आगामी बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ़े। बिहिबार बसेको प्रदेश सभा बैठकमा 3 नीति तथा कार्यक्रममाथि विस्तृत छलफल सम्पन्न भएपछि सभामुख राम आशिष यादवले निर्णार्थ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस्तै ब्रोकरबाट मार्जिन सुविधा लिएर शेयरमा लगानी 13-31 कम्पनीलाई स्वीकृत तर एउटाबाट मात्रै कर्जा प्रवाह शीर्षकमा खबर प्रकाशित छ भने अर्को भित्री पृष्ठमा नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी संयन्त्रको बैठक बस्ने शीर्षकको खबर पनि छ। त्यस्तै निर्वाह भत्ता रोकिएपछि वीरका आवश्यक चिकित्सक आन्दोलनमा शीर्षकमा खबर छ भने साझा सहमति खोज्न संस्थापन र देउबा समूह लचक बन्दै शीर्षकमा अर्को खबर प्रकाशित छ।
0: प्रश्न सोध्नेलाई अर्थमन्त्री वाग्लेको चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्टको भित्री पन्नामा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छापिएको छ भने अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार गरिएको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो। शिक्षा मन्त्रालयले बिहिबार गृह मन्त्रालयले पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाउनको लागि अनुरोध गरिएको छ। बागमतीमा रोकिएनन् नयाँ सार्वजनिक सवारी दर्ता, अन्य प्रदेशमा निषेध शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। बागमतीको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयले संघको निर्णय अटेर गर्दै नयाँ सार्वजनिक यातायात दर्ता नियमित गरिरहेका छन् तर अन्य प्रदेश मन्त्रालयले संघ सरकारको परिपत्र अनुसार दर्ता रोकेको खबरमा उल्लेख गरिएको छ। भूमिहीन नागरिकलाई बीमा सुविधाको तयारी शीर्षकमा गोर्खापत्र दैनिकमै अर्को खबर छापिएको छ भने उत्कृष्ट कार्य सम्पादन गर्ने 37 जना सैनिक सुशोभित शीर्षकमा खबर छ। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्य सम्पादन गर्ने उनीहरूलाई सम्मान गरिएको हो।
2: साझा खबरमा अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन आक्रमण प्रत्याक्रमण भएको छ। 8 अप्रेलमा युद्ध विराम भएता अमेरिका इरान बीच यति ठूलो लड़ाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एशियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढ़ाएको छ। इरानमा अस्ति रातिदेखि र हिजो बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमण प्रत्याक्रमणले युद्ध विरामलाई खतरामा पारेको भन्दै पूर्व मध्य पूर्वमा शान्ति स्थापना कायम गर्नका लागि कूटनीतिक उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले मध्यपूर्व लामो युद्धका कारण गहिरो संकटमा तानिएको उल्लेख गर्दै त्यसको प्रभाव उक्त क्षेत्रभन्दा बाहिरसम्म पुगेको समेत बताउनु भएको हो र द्वन्द्व र उत्पीड़नका कारण विश्वभर सन् 2025 झण्डै 44 लाख मानिसहरू विस्थापित भएका छन्। यो सँगै विश्वभर शरणार्थी वा शरणार्थी शहरको जीवन जिउन बाध्य मानिसहरूको कुल संख्या 4,16,00,000 पुगेको छ। संयुक्त राष्ट्र संघ शरणार्थी मामिला सम्बन्धी उच्च आयुक्त यूएनएचसीआरको प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को उद्घाटन खेल में सह आयोजक मेक्सिको ने दक्षिण अफ्रीका 2-0 ले पराजित गरेको छ। मेक्सिको को आइकोनिक एन्ट को रंगशाला में उद्घाटन खेल में घरेलू टोली ने दक्षिण अफ्रीका 2-0 ले पराजित गरेको हो। मेक्सिको का लागि जुलियन क्विनोनेस र राउल जिमेनेज ले एक एक गोल गर्नुभयो। दुई गोल भएको खेल में ब्राजिलियन रेफरी ने 3 रातो कार्ड देखाएका थिए। खेल को 9 मिनट में जुलियन क्विनोनेस ले गोल गर्दै शुरूआती अग्रता दिलाउनुभयो। सोही समूहको दोस्रो खेल अहिले बिहान 7:45 चेक रिपब्लिक र दक्षिण कोरियाको बीचमा हुनेछ। सह आयोजकका रूपमा स्वत विश्वकपमा छनौट भएको क्यानाडा घरेलू मैदानमा पहिलो जीतको प्रयासमा हुनेछ। क्यानाडाको बोस्निया एण्ड हर्ज गोविनासँग प्रतिस्पर्धा गर्दैछ। दुई टोलीले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा उनीहरूको बीचमा पहिलो खेल हुनेछ। 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको बिहिबार राति भव्य उद्घाटन भयो। पहिलो पटक 3 राष्ट्रद्वारा आयोजित विश्वकपको मेक्सिको ऐतिहासिक रंगशाला स्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिएको हो। मेक्सिको ऐतिहासिक रंगशाला स्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित विश्वकपको भव्य उद्घाटन हुँदा गायिका साकिराले प्रतियोगिताको आधिकारिक गीत लेट्स गो प्रस्तुत गर्नुभएको थियो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालामा बदनित पूर्व काम गर्नेलाई कार्यवाहीको सुझाव तर चिकित्सकको असहमति।
0: बुझाई कुराकानी कार्टुन लगायतका सामग्रीहरू बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 कॉमन 8 शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3,300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरमा अब राष्ट्रिय प्रयोगशाला सम्बन्धी विधेयकको प्रसंग। राष्ट्रिय प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा बनेको विधेयकका बारेमा संसदीय समितिमा छलफलको क्रममा छ। यो विधेयकमा सुझाव गर्नुपर्ने पक्षका सुधार गर्नुपर्ने पक्षका बारेमा गरिएको छलफलको संक्षिप्त भाग आजको साझा खबरमा प्रस्तुत गर्दैछौं।
10: एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसुमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशिष्टकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल, गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा 2 ज मा यता डिजिटल एभिडेन्स भन्ने त आयो। 2 ङ मा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो त्यहाँ. अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौँ भने हामी फेरि पुरानै अवस्थामा छौँ भन्ने चाहिँ देख्छला यसले.
1: डाक्टर सुभाष आचार्य जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ.
11: आइदर अफ जेनेटिक डिएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्ड ओभर कसलाई गर्नुभयो, कहाँ ह्यान्ड ओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ. प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ. चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट. त सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ.
1: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
12: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन कोड जोड्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा व्यक्ति एउटा नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ. अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, सञ्चालक समितिमा राख्नु पर्ने जस्तो मैले महसुस गरेको छु. कसले बयान गर्दै को विशेष गरेर बयान गर्दछ भन्नु थाहा नहोस् भन्नको लागि बन्द इजलास भने त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु.
1: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रसिजीलाई हार्दिक अनुरोध.
13: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ. पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ. त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भावले देख्छु, तर पनि छैन. यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ. जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टिन ठाउँमा यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो.
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ. छोटकरीमा यहाँको विचार
14: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने. डिजिटल फोरेन्सिक अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ. भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हाम्रो फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ. हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले पिक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन. पहिला हामीले यो ऐन आउन दिनुपर्छ.
1: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ. यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउँदा छ.
15: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अगाडि दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ. आजकै डेटमा हाम्रो लाभमा साथीहरू किन अरू लाभले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भर पनि गरिरहेछ. आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला. डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो. किन यो झमेलामा कसले पढिरहने, हाम्रो विज्ञति पुग्दैन पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने. त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नै उहाँले पनि सम्बोधन गर्न सक्छ. छानबिन गर्ने विज्ञले राखिदिने त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट है. जो त्यति चाहिँ मेरो भनाइ रह्यो.
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु विचार राख्नको लागि अनुरोध गर्दछु.
16: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि. मैले पनि यो विधेयक चाहिँ नै एकचोटि सरस्वती हेरेको छु. विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु. र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने, ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन, कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु. र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू.
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेको यो छलफल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
2: समयमा खरिद नहुँदा देशमा रेबिज विरूद्धको खोप अभाव, मधेसका 25 पालिकाले 62 करोड़ राजस्व बुझाउन बाँकी, आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने,
1: राष्ट्रिय प्रयोगशाला संचालन सम्बन्धी विधेयक संसदीय समिति
0: सम्बन्धमा बदमाशी गर्ने व्यक्तिहरूलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव मनसून भित्रिन अझै एक दुई दिन समय लाग्न सक्ने
2: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्रचार
0: इरान र अमेरिका बीच शान्तिवार्ता टुङ्गो लागेन दुवै देशबाट तीव्र आक्रमण कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह
2: र विश्वकप उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिका 2-0 पराजित विश्वकप फुटबलमा आज दुई खेल हुने क्यानाडा पहिलो जीतको खोजीमा अमेरिकाले पाराग्वेको सामना गर्ने
0: साझा खबरको अन्त्यमा कार्टुन

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध बारे उपलब्धिमूलक संवाद भएको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल हटाउनका लागि कूटनीतिक पहल गर्न इलामको सूर्योदय नगरपालिकाको आग्रह। खरिद प्रक्रियामा भएको ढिलाइले देशभर रेबिज खोपको अभाव, खोप उपलब्ध गराउन विश्व संगठनलाई महामारी तथा रोग नियन्त्रण महाशाखाको आग्रह। चारवटा वित्तीय अपराधमा तीनवटा अदालतमा मुद्दा, 27 अर्ब 80 करोड़ बिगो दावी, 86 जना प्रतिवादी। द्वन्द्व र उत्पीड़नका कारण विश्वभर 54 लाख मानिस विस्थापित भएको राष्ट्रसंघीय नियोगको भनाई, शरणार्थीको संख्या 4 करोड़ नाग्यो। र विश्वकप फुटबलको उद्घाटन खेलमा सह आयोजक मेक्सिको विजयी शुरूआत, दक्षिण अफ्रिका 2-0 पराजित।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा 250 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank solve वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिक्री बढेको हुनाले यसका ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
2: परराष्ट्र मन्त्री शिशिर खनालले दक्षिणी छिमेकी भारतको हालै सम्पन्न भ्रमणमा उपलब्धिमूलक छलफल भएको बताएका छन्। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठकमा भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले द्विपक्षीय वार्तामा महत्वपूर्ण छलफल भएको बताएका हुन्। भारतसँगको सम्बन्धलाई थप सुदृढ हुने गरी सम्वाद भएको उनको भनाइ छ।
3: मित्रराष्ट्र भारतका विदेश मन्त्री महामहिम डाक्टर एस जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा मैले 2083 जेठ 22 देखि 24 गतेसम्म भारतको 3 दिने औपचारिक भ्रमण सम्पन्न गरी फर्केको छु। गत फागुनमा सम्पन्न निर्वाचनपछि गठित नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको यस भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु।
2: मन्त्री खनालले जेठ 22 देखि 24 गतेसम्म भारतको औपचारिक भ्रमण गरेका थिए। द्विपक्षीय वार्तामा व्यापार र आर्थिक सहकार्य लगायतमा ठोस छलफल भएको उनले बताए।
3: द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ।
2: यसैबीच इलामको सूर्योदय नगरपालिकाले नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल हटाउन भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ। नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बरालले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय चिया बोर्डले लागू गरेको प्रक्रियाका कारण नेपाली चिया निर्यात पुनः प्रभावित भएको उल्लेख गरेका छन्। पत्रमा नेपालकै प्रमुख नगदे बाली तथा विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोतका रूपमा रहेको चिया निर्यातमा भारतीय पक्षबाट सृजना गरिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। हाल पुनः भारतीय चिया बोर्डले कोलकाता स्थित आयातकर्ताको गोदाममै पुगेर नेपाली चियाका प्रत्येक बोराबाट नमूना संकलन गरी परीक्षण गर्न थालेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यस प्रक्रियाका कारण करिब 50,000 किलो चिया नेपाली चिया भारतीय गोदाममै थन्किएको र गुणस्तरमा ह्रास आउने जोखिम बढ़ेको जनाएको छ।
1: काभ्रे पलाञ्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचुलेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताल पुगिन्। यति टाढा आउनुको उद्देश्य थियो रेबिज विरूद्धको खोप लगाउन। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उनी रेबिज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पतालमा पुगेकी थिइन्। त्यहाँ त्यस्तो खोप नरहेको जानकारी पाएपछि धुलीखेलसी सरकारी स्वास्थ्य संस्थामा पुगिन्। त्यहाँ पनि खोप पाइएन। जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पनि खोप अभाव रहेको थाहा पाएपछि उनले निजी फार्मेसीमा 1,000 रूपियाँ तिरेर एक डोज खोप लगाइन्। रेबिज विरूद्धको खोप 28 दिनभित्र 4 पटकसम्म लगाउनुपर्छ। निजीमा प्रत्येक पटक 1,000 रूपियाँ तिर्दा 4,000 रूपियाँ खर्च हुने भयो। सरकारी अस्पतालमा निशुल्क पाइन्छ भन्ने सुनेकी उनी टेकु आइपुगिन्। दोस्रो डोज लगाउन पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पुगेकी थिए। तर खोप कहिले आउँछ भन्ने जानकारी नै नभएको भन्दै मलाई फर्काइयो। त्यसपछि यहाँसम्म धाएं। टेकुमा भेटेकी उनले भनिन्, चिकित्सकहरूका अनुसार खोप समयमै लगाए रेबिजबाट बस्न सकिन्छ। रोगका लक्षण देखिन थालेपछि बिरामीको मृत्यु नै हुन्छ। प्राणघातक यस्तो रोगबाट नागरिकलाई बचाउन सरकारले हरेक वर्ष झण्डै 3 लाख खोप खरिद गरेर सरकारी स्वास्थ्य संस्था मार्फत निशुल्क वितरण गर्दै आएको थियो। तर जेएनजी आन्दोलनपछि सरकारले खोप खरिद प्रक्रिया टुंग्याउन नसक्दा देशैभर सरकारी स्वास्थ्य संस्थामा खोपको चरम अभाव भएको छ। निजीमा खोप त पाइन्छ तर चर्को मूल्य तिर्नुपर्छ। निजीमा खर्च गर्न नसक्नेले खोपका लागि टाँडासम्म धाउनुपर्ने बाध्यता बनेको छ। कान्तिपुर बुधबार टेकु स्थित सुखराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा सयौं सर्वसाधारण रेबिज विरूद्धको खोपको प्रतीक्षामा थिए। अस्पतालका चिकित्सकहरूका अनुसार टेकुमा हरेक दिन कुकुरले टोकेका 500 भन्दा बढ़ी मानिस खोपका लागि पुग्ने गरेका छन्। अस्पतालका अनुसार सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा लगायत जिल्लाबाट समेत मानिस आउन थालेपछि यो संख्या झनै बढ़न थालेको छ।
2: वित्तीय घोटाला अभियोगमा शंकर समूह, इन्फिनिटिस होल्डिङ्स र हिमालयन री इन्स्योरेन्सका संचालक लगायत विरूद्ध बिहिबार एकै दिन तीन अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाण्डुमा धितोपत्र कसुरमा 81 र बीमा कसुरमा 42 जना विरूद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरूद्ध विशेष अदालत र ब्यांकिङ कसुरमा 4 जना विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,42,227, धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,000 रूपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर ब्यांकिङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तीनवटै अदालतमा गरी 27,80,86,22,127 रूपियाँ बिगो दावी गरिएको हो। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन् जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राज बहादुर शाहलाई प्रतिवादी बनाइएको छ। आशिष श्रेष्ठ, सिद्धान्त झुनझुनवाल, लतिका गोल्याड, सुमेर शमशेर जबरा, सालिनी संघाई, सन्दीप चाचन अग्रवाल, सुवी अग्रवाल लगायत विरूद्ध पनि मुद्दा दायर गरिएको छ। धितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगड, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ। सम्बद्ध स्रोतका अनुसार व्यावसायिक उद्देश्य सहित गत श्रावण ताका चालू आर्थिक वर्षको शुरूआत गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्छा, रमेश कर्पका उपाध्यक्ष गुप्ता, जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक शाह, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट र लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर मिलेर सामूहिक शेयर कारोबार गर्ने सल्लाह भएको थियो।
1: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन गरेको छ। 5 साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ। श्रम मन्त्री रामजी यादवले 22 जेठमा मन्त्री स्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको संयोजकतामा 7 सदस्यीय समिति गठन गरेका हुन्। समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, केन्द्रीय बैंक कार्यालय, चार्टर्ड एकाउन्टेन्ट र आप्रवासन विज्ञ रहेका छन्। सदस्य सचिवमा वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव राखिएको छ। कार्यदललाई गन्तव्य मुलुक तथा श्रमिकको प्रकृति, प्राप्त हुने मासिक आय समेतका आधारमा सेवा शुल्क निर्धारण गर्न जिम्मेवारी दिइएको छ। मन्त्री यादवले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि कार्यान्वयनमा ल्याइएको फ्री भिजा र फ्री टिकटको नीतिलाई समीक्षा गरी शुल्क निर्धारण गर्न तयार भएको मन्त्री यादवको भनाइ छ। आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री सोडी मुवागले वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेका छन्। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने उनले जनाएका छन्। श्रम मन्त्रालयले 26 जेठ 2072 खाड़ी र मलेसियामा श्रमिक पठाए बापत सेवा शुल्क बापत 10,000 रूपियाँ मात्र लिन पाउने नीति लिएको थियो। यो नीति व्यवहारिक नभएको भन्दै वैदेशिक रोजगार व्यवसायले पुनरावलोकन गरी वास्तविक लागत शुल्क निर्धारण गर्न माग गर्दै आएका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
7: नम्बर 1 नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट, 3 दशकदेखि नेपाली मनको रङ।
8: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 0159-707-789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यम ठगी करने डिजिटल लेंडिंग भन्दै झूठो लोन ऐप बनाकर स्कैमिंग करने क्रिप्टो र इन्वेस्टमेंट ट्रैप फेक बैंक सर्वे वा अफर को माध्यम ठगी करने ठगर को बिगबिगी बढ़े हुनाले यस्ता ठगर सावधान रहो कुनै समस्या परे में वा आफू ठगिए बैंक में वा नजिके को प्रहरी में खबर करो वित्तीय तथा विद्युतीय माध्यम को कारोबार को सचेतना का लागि स्थानीय बैंक द्वारा जारी
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल मार्ग निर्माणको प्रक्रिया शुरू गरेको छ। नारायण गोपाल चोक चावहिल कोटेश्वर शब्दबाट रत्नबार हुँदै पुनः नारायण गोपाल चोक जोड्नका लागि 27.5 किलोमिटर दूरीको रूटमा मेट्रो चलाउन अध्ययन गर्न लागि छ। रेल विभागले पहिलो चरणमा सो दूरीको रूट छानेर विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउन परामर्शदाता छनौटको प्रक्रिया शुरू गरेको हो। काठमाण्डमा रेल संचालनका लागि अध्ययन प्रक्रिया शुरू भएको प्रसंगबारे कान्तिपुर कर्मी विमल खतिवड़ाले तयार पारेको सामग्री आजको कान्तिपुर सविस्तारमा।
2: नारायण गोपाल चोकबाट चावाहिल कोटेश्वर सातो बाटो रत्न पार्क हुँदै पुनः नारायण गोपाल चोक जोड्ने गरी 27.5 किलोमिटर दूरीमा पहिलो चरणमा डीपीआर गर्ने गरी परामर्शदाता छनौट गर्न लागि रेल विभागले जनाएको छ। विभागका सूचना अधिकारी बोध भण्डारीले भने अझै समय छ, कति कम्पनी प्रतिस्पर्धामा आउँछन् त्यसपछि सर्टलिस्टिङ गर्छौं। उनले भने पछि छानिएका कम्पनीसँग प्रस्तावना माग गर्छौं। सन् 2011-12 नेपाल सरकारका लगानीमा भएको प्रारम्भिक अध्ययन अनुसार लाइन वनमा नारायण गोपाल चोकबाट सातो बाटो जाने र त्यहाँबाट चक्रपथ जानलाई लाइन थ्री बनाएर राखिएको थियो। त्यही लाइन वन र थ्रीका केही अंश मिलाएर अहिले डीपीआर बनाउन परामर्शदाता छनौट गर्ने प्रक्रिया शुरू गरिएको उनले बताए। डीपीआर र डिजाइनमा छनौट भएको परामर्शदाताले तीनवटा तहमा काम गर्नुपर्ने भण्डारीको भनाइ छ। एउटा पहिले गरेको पूर्व सम्भाव्यता अध्ययनमा पुनर्विचार गर्ने, दोस्रो इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ईपीसी मोडलमा काम गर्न लगानीकर्तालाई आकर्षित गर्ने किसिमले डिटेल रिपोर्ट बनाउने र तेस्रो डिजाइनको काम गर्नुपर्नेछ। उनले भने छानिएको परामर्शदाताले सम्झौता भएको मितिले 18 महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ। तीनवटै प्रक्रियामा छानिएको कम्पनीले काम गर्नुपर्ने उनले सुनाए। अहिले डीपीआर गर्न छानिएको रूट बढी ट्राफिक जाम हुने मध्ये पर्छ। पछि बन्ने रेलमार्ग नारायण गोपाल चोक चाबाहिल कोटेश्वर भएर जाने हुँदा सूर्यविनायक धोलीखेलतर्फ जाने यात्रुलाई पनि सहज र छिटो हुनेछ। उनले भने अहिले तीनतिरको रूट समेट्न खोजिएको हो। डिटेल डिजाइन तयार भएपछि निर्माणमा लाग्ने लागत समय थाहा हुने उनको भनाइ छ। उनले भने फाइनान्सिङ क्लोजरका लागि पनि कागजात तयार हुन्छ। अध्ययन सकिएपछि कस्तो लगानी चाहिन्छ यसमा लगानी बोर्डको पनि भूमिका हुनेछ। निर्माण गर्ने आयोजनाको कागजात तयार भएपछि लगानी मोडालिटी बारे छलफल गरिने उनले बताए। उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने विषयमा सन् 2011-12 एक कोरियन कम्पनीले गरेको सम्भाव्यता अध्ययनमा प्रस्ताइएको छ। उक्त अध्ययनले उपत्यकाको 77 किलोमिटरमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने प्रस्ताइएको थियो। त्यसपछि थप अध्ययन हुन सकेन। डीपीआर तहको अध्ययन गर्ने प्रयास गरिएको भए पनि थप काम अघि बढ़न सकेको थिएन। कोरियन कम्पनीले गरेको अध्ययन अनुसार 52 किलोमिटरमा सड़कमाथिबाट पोल राखेर र 25 किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना रहेको पाइएको थियो। यसअघि विभिन्न चरणमा विभिन्न निकाय र सरकारबाट प्रारम्भिक अध्ययन भए पनि थप प्रक्रिया अघि बढ़न नसकेकाले अहिले एउटा रूट छानेर डीपीआर गर्ने तयारीमा रहेको रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले बताए। 2076 डीपीआर तहको अध्ययन गर्ने क्रममा ललितपुरमा रातो मत्स्येन्द्रनाथ र थापाथलीमा कालमोचन घाटमा रेलमार्ग बनाउन सक्ने अवस्था देखिएन, जुन अध्ययनमा उक्त क्षेत्रमा भूमिगत रूपमा रेल चलाउने कुरा अध्ययनमा रहनेछ। पोखरेलले भने त्यसपछि सुविस्ताका आधारमा डीपीआर बनाउने कम्पनीसँग ठेक्का अन्त्य गरिएको रहेछ। अहिले नयाँ तरिकाले अर्थ मन्त्रालयसँग बहुवर्ष स्रोत सहमति माग गरेर काम अगाडि बढ़ाएका हौं। अध्ययनका क्रममा 3 वर्षसम्म लाग्ने खर्च अर्थ मन्त्रालयले दिने सहमति भएपछि यसको काम अघि बढ़ाउन बाटो खुलेको पोखरेलले प्रस्ताए। यो एक वर्षमा सकिने आयोजना होइन, विस्तृत अध्ययन गर्ने विषय हो। अहिले छानिएको रूट बढी ट्राफिक जाम हुने रत्नपार भक्तपुर खण्ड पर्छ। उनले भने यस खण्डको पनि पूर्व सम्भाव्यता अध्ययन छलफलका क्रममा छ। अहिले नारायण गोपाल चोक चावाहिल कोटेश्वर सातो बाटो रत्नपार्कसम्मको रोडका लागि डीपीआर गर्न आह्वान गरिएको सूचनामा चिनिया कोरियन जापानिज कम्पनीहरूले चासो जनाएको पोखरेलले सुनाए। सर्टलिस्टमा पर्ने कम्पनीलाई आर्थिक प्रस्ताव माग गरिन्छ। सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गर्ने कम्पनीलाई छानिन्छ। डीपीआर सरकारको लगानीमा बनाउन लागि उनले बताए। अहिले स्ट्याण्डर्ड गेजको विद्युतीय चलाउने गरी डीपीआर तयार गरिने उनले सुनाए। यसअघि काठमाडौँ महानगरपालिकाले पनि पटक पटक मेट्रो रेल चलाउने विषय अघि सार्दै आए पनि अध्ययन हुन सकेको छैन। आफ्नो पालामा मेट्रो रेल चलाउन भन्दै बुढा नीलकण्ठबाट सातो बाटोसम्म डीपीआर र चौभारसम्म जोड्ने गरी सम्भावित अध्ययन गर्ने प्रक्रिया अघि बढाए पनि त्यसलाई पछि रद्द गरिएको रेल विभागका पूर्व महानिर्देशक बलराम मिश्रले जनाए। ठेक्का निकालेपछि प्रक्रिया नटुङ्गिँदै म रिटायर्ड भए। पछि अर्को महानिर्देशक आउनुभयो। ललितपुरतिर समस्या आयो भनेर ठेक्का अन्त्य गरिएछ उनले भने। तर उपत्यकाको दीर्घकालीन विकासका लागि मेट्रो रेल चाहिन्छ। ट्राफिक जाम बढ्दो छ। अन्य यातायात पूर्वाधारको विकास गरेर सम्भव नहुने भएकाले निर्विकल्प रूपमा मेट्रो रेल नै आवश्यक रहेकाले कसैले विरोध गर्न आवश्यक नदेखिएको मिश्रले बताए। तर पूर्वाधार विज्ञले भने सरकारले हचुवाको भरमा रेल चल्ने रूट छानेर डीपीआर बनाउन परामर्शदाता छनौटमा लागेको आरोप लगाएका छन्। यस्तो काम परामर्शदाताबाट नहुने पूर्वाधार विज्ञ आचार्यले बताए। काठमाडौँमा मेट्रो रेलको प्रणाली दुई तीन वा कतिवटा लाइन हुन सक्छन् भन्ने छलफलको विषय बन्न सक्छ। मेट्रो रेलको निर्माण बिना काठमाडौँले भविष्यमा आफ्नो राजधानीको र आर्थिक केन्द्रको भूमिका निर्वाह गर्न सक्दैन। उनले भने यो प्राविधिक र योजनाका हिसाबले सहजै रूपमा निष्कर्षमा पुग्न सकिने विषय हो। अहिले तय गरिएको रूट र थालिएको प्रक्रिया गलत रहेको आचार्यले बताए। पहिलो चरणमा सरकारले अहिलेसम्म कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका, एसियाली विकास बैंक एडीबी, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेका अध्ययनलाई एकीकृत गर्नुपर्छ। विदेशी विज्ञ आवश्यक परे संलग्न गराएर तीन चार महिनाभित्र यसलाई तयार पार्नुपर्छ उनले भने। काठमाडौँमा मेट्रो रेल चाहिने हो होइन, चाहिने हो भने कति लाइन कहाँ कहाँ चाहिने हो पहिला गुरु योजना तयार पार्नुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट गुरु योजना स्वीकृत गराएर अघि बढ्नुपर्ने उनको सुझाव छ।
3: बर्दियामा हुँदै नभएको सरकार कार्यालयको नाम राखेर सही गरेको आरोपमा बर्दियामा एक दम्पति पक्राउ परेका छन्। ठाकुरबाबा नगरपालिका तीनका 24 वर्षीय घनश्याम नेउपानी र दाङ लमही नगरपालिका पाँचका 23 वर्षीय कृपा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ गरेका नेउपानी र चौधरी श्रीमान श्रीमती हुन्। उनीहरूले विभिन्न काममा लगाइदिने भन्दै स्थानीयलाई कर्मचारीमा नियुक्त दिएको र मजदूरीमा लगाएर ज्याला समेत नदिएको र कार्यालय सञ्चालन गरेको घरधनीलाई घरको तला थप्न लगाई रकम भुक्तानी नदी ठगी गरेको आरोप छ। उनीहरूले आफ्नैले सरकारी कागज तथा छाप बनाई हस्ताक्षर नियुक्ति पत्रमा छाप हानेको र रकम निकासापछि भुक्तानी दिने भन्दै रकम समेत लिई ठगी गरेको खुलेको छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 31,51,000 रूपियाँ बराबरको अवैध विदेशी मुद्रासहित दुईजना बांगलादेशी नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा उनीहरूको साथबाट नेपाली रूपियाँ 31,51,000 बराबरको विदेशी मुद्रा फेला परेपछि नियन्त्रणमा लिइएको हो। बरामद मुद्राको स्रोत खुल्न नसकेपछि उनीहरूलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि विदेशी मुद्रा ओसार पसार तथा आर्थिक अपराध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। उनीहरू नेपाल हुँदै अन्य मुलुकमा अवैध रूपमा मुद्रा लैजान वा ल्याउन संलग्न रहेको आशंका गरिएको छ।
4: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ तार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98 60 96 40 00
6: र 98 19 32 76 75।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
1: वीरगंज भन्सार कार्यालयको बेरुजु रकम 10 अर्ब रूपियाँ भन्दा बढ़ी पुगेको छ। आयात निर्यात कारोबारसँग सम्बन्धित विभिन्न प्रकरणमा असुल गर्नुपर्ने रकम वर्षौंसम्म फर्सियो ठुन नसक्दा बेरुजुको आकार बढ़दै गएको कार्यालयले जनाएको छ। वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीका अनुसार आयात तथा निर्यातकर्ताले आवश्यक कागजात र प्रमाण पूरा नगरी ब्याङ्क ग्यारेन्टीका आधारमा मालवस्तु छुट्याउने गरे पनि पछि पेरुजु फर्सियोटका लागि नआउँदा समस्या जटिल बन्दै गएको हो। उनका अनुसार यस्तो समस्या विशेष गरी सवारी साधन आयातसँग सम्बन्धित कारोबारमा बढ़ी देखिएको छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तपुर आर्यमा अब अन्तर्राष्ट्रिय प्रसंग। द्वन्द्व र उत्पीड़नका कारण विश्वभर सन् 2025 झण्डै 54 लाख मानिसहरू विस्थापित भएका छन्। यो सँगै विश्वभर शरणार्थी वा शरणार्थी सरहको जीवन जिउन बाध्य मानिसको संख्या 4,16,00,000 पुगेको छ। संयुक्त राष्ट्र शरणार्थी मामिला सम्बन्धी उच्च आयोग यूएनएचसीआरको प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो। यूएनएचसीआरका अनुसार विस्थापित हुनेमा झण्डै 60 लाख प्यालेस्टिनी शरणार्थी रहेका छन्। त्यस्तै झण्डै 1,47,00,000 शरणार्थी र आन्तरिक रूपमा विस्थापित मानिसहरू सन् 2025 आफ्नो घर फर्किएको यूएनएचसीआरले जनाएको छ, जो सन् 2024 दाँजोमा घर फर्कनेको संख्या 50% बढ़ेको हो। प्रजातान्त्रिक गणतन्त्र कंगो, सुडान, सिरिया, अफगानिस्तान, युक्रेन र म्यानमारमा घर फर्कनेको संख्या सबैभन्दा धेरै देखिएको छ। यद्यपि देश फर्किएका धेरैजसो मानिसले कठिन जीवन बाँचिरहेको यूएनएचसीआरले जनाएको छ। सन् 2025 झण्डै 29 लाख अफगानीहरू घर फर्किए, जसमा 19 लाख शरणार्थीहरू थिए। यो संख्या सन् 2024 भन्दा झण्डै 5 गुणाले बढ़ी हो। छिमेकी देश पाकिस्तान र इरानले अफगानी शरणार्थीमाथि कड़ाई गरेपछि बाध्य भएर उनीहरू घर फर्कनु परेको यूएनएचसीआरको प्रतिवेदनमा उल्लेख छ।
3: फिफा विश्वकप फुटबल 2026 उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेको छ। आइकोनिक एडजेका रंगशालामा आज बिहान सम्पन्न उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक एक गोल गरे। 2 गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले 3 रातो कार्ड देखाएका थिए। जितसँगै समूह एमा रहेको मेक्सिकोले 3 अंक जोड़ेको छ। सोही समूहको दोस्रो खेलमा चेक रिपब्लिक र दक्षिण कोरिया बीच प्रतिस्पर्धा हुनेछ। सो खेल नेपाली समय अनुसार आज बिहान 7:45 शुरू हुनेछ।
2: अब मौसम सम्बन्धी जानकारी। देशभर अहिले सामान्यतया बादल लागेको छ। मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ। केही बेरकी काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस मापन गरिएकोमा अधिकतम तापक्रम 27 डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। सूर्योदय बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ। त्यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन अहिले यही सकिन्छ। पूजनी र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईहरूकै सहर खाँचबारीमा डाक्टर उमर बिन नयसद्वारा नियमित 2,000 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराए स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार

0: घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ संघको सभाले र यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ट भइसकेको छु। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संघको सभा 95.5 मेगाहर्जको तरंगबाट। प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट या त पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.np लगन अनि हाम्रो पात्र डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ संघको सभा यो दशैंमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउनेछु। कार्यक्रम गुड मर्निङ संघको सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 29 गते शुक्रबार कृष्ण पक्षको द्वादशी तिथि, तदनुसार यसरी सम्वत 2026 जून 12 तारीक। अब तपाईँको आजको राशिफल।

पहिलो राशि रहेको छ मेष राशि। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बेचिएको परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने समय देखिन्छ। प्रतिष्ठित काम गर्दै नाम दाम र इनाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ र विगतको कुनै कमजोरीलाई पनि सुधार गर्ने मौका देखिन्छ। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई।

मेष राशि पछि दोस्रो राशि रहेको छ वृष राशि। धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ, अर्थ अभाव खट्किनाले काम पूरा गर्न समय पर्नेछ, नियमित काममा रोक्नु पर्ने स्थिति आउन सक्छ, आफन्त र परिवारबाट टाढा भइनेछ, साथीभाइसँग असमझदारी बढ्नेछ भने व्यवसायमा पनि लगानी बढाउनु पर्ने समय देखिन्छ, पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ र खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनु पर्ला। आजको दिनमा वृष राशि हुने श्रोताहरू।

वृषराशिपछि तेस्रो राशि रहेको छ मिथुन राशि। दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रो फलको मार्ने समय देखिन्छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ र रोकेको काम सम्पादन हुनेछ भने जिम्मेवारी समेत बढ्नेछ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

1918 चौथो राशि रहेको छ कर्कट राशि। विशेष काममा जग बसाउने वर्ष देखिन्छ। मेहनतले पद जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला पनि छ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिने छन् भने पुरानो मित्रता दिग परिवर्तनको सम्भावक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नुका साथै विभिन्न अवसरले समेत पछ्याउनेछन् र कर्मयोगले मन प्रफुल्लित गराउनेछ। आजको दिनमा कर्कट राशि हुने श्रोताहरूलाई

कर्कट राशि पछि पाँचौं राशि रहेको छ सिंह राशि। आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ भने जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ र अवसर प्राप्त भए तापनि आफैले काम बिगार्न सक्छन्। अलिक सजग भने रहनुहोला। आजको दिनमा सिंह राशि हुने श्रोता।

जन्म राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नु परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्च नपर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा विशेष ध्यान पुर्याउनुहोला। आफ्नो बस्तीमा अरूले दावी गर्न सक्छन् र दोहोर्याएर प्रयत्न गर्दा रोकेको काम सम्पादन भने हुनेछ। आजको दिनमा कन्या राशि हुने श्रोताहरू।

कर्मी राशिपछि सातौं राशि रहेको छ तुल राशि। समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखरता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यलाई दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन पनि कसिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आवश्यकता भौतिक साधन जोत्नुको साथै व्यापारमा पनि आमदानी बढाउन सकिनेछ। आजको दिनमा तुल राशि हुने श्रोताहरूलाई

सोनारसीपछि आठौं राशि रहेको छ वृश्चिक राशि। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। देश तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती फेर्दै काम बनाउन सकिनेछ भने स्वास्थ्य सबल रहनेछ। शत्रुहरू परास्त हुनेछन् र व्यापारमा पनि आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय समेत देखिन्छ। आजको दिनमा वृष राशि हुने

मेषराशिपछि मीन राशि रहेको छ धनु राशि। अवसरको साथै चुनौती समेत देखा पर्ने समय छ। तत्काल फाइला दुल्ला लाभांशहरूलाई बाँड्नु पर्ला। निर्णय लिने अलमल गर्दा काममा पछि परिनेछ। छिटो फल प्राप्त गर्न आकांक्षाले पनि समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। अवसर आए तापनि नयाँ काममा हात हाल्न अघि राम्ररी विचार पुर्याउनुहोला र मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। आजको दिनमा धनु राशि हुने सोच

धनु राशि पछि दशौं राशि रहेको छ मकर राशि। फाइदा मात्र हेर्दा आलोचित भइनेछ, पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ, प्रतिस्पर्धामा उत्रनु पर्ला। सामान्य उपलब्धि हात पार्न पनि समय लाग्नेछ, प्राथमिकताका आधारमा काम गर्न नसक्दा अलिक पछि परिनेछ। आफ्नै सहयोगीले समयमा साथ नदिन सक्छन्, साथीभाइसँग सन्तुलित व्यवहार पनि गर्नुहोला। आजको दिनमा मकर राशि हुने श्रोताहरूलाई

मकर राशिपछि एघारौं राशि रहेको छ कुम्भ राशि। बेलायमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। काममा मेहनतको फल प्राप्त हुनेछ भने प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ। साथीभाइले पनि राम्रो सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनुका साथै भौतिक साधन जुट्नाले दिगो योजना शुभारम्भ हुनेछ। व्यापारमा पनि मनोगी लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा समेत पाइनेछ। आजको दिनमा कुम्भ राशि हुने श्रोताहरूलाई

कुम्भ राशिपछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। भोलिको गलत अर्थ लाग्नले वाद विवादमा परिने सम्भावना देखिन्छ। आत्तिने बानीले काम बिग्रनका साथै हातमा आएको मौका पनि गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकेला, यस्तै सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य भने पहिल्याउन सकिनेछ र विचार सम्प्रेषण गर्न केही समय पर्खनु पर्ला। आजको दिनमा मीन राशि हुने श्रोताहरूलाई

श्रोता, मैले तपाईँको बारेवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको राशिफलले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छौ। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज जसको जन्मदिन परेको छ, जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ फ्रङ्को सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज्ञा हुन्छु। नमस्कार।

0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खुल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा

0: अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296562201 र 97499225200।
2: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5। Five megahertz on air, online,

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189.

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सन्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
4: जनक पौडेली, 9852058344 र 029562048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सन्कुवा सभा।
5: NCSA कम्प्युटर सेन्टर खाँचबारी एक, सन्कुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसके कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9010555585
2: र वाट्सएप नम्बर 9552028646।
3: मरेको के हो?
4: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल लगिहालो लगिहालो यो।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
9: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयसद्वारा नियमित 2063 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गरेर स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2063 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 50 747 029 553 0 40 र 98 07 00 1555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 99525160580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: कश्चित् दुःख भाग् भवे।
1: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु। पञ्चाङ्ग ग्रह गोचर अनि आजको तपाईँको राशिफल लिएर तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि संखुव सभाको रेडियो संखुव सभाबाट हामी एकै साथमा तपाईसँग कुराकानी गरिरहेका छौं। भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि हामी दुईटा नम्बरबाट प्रत्यक्ष रूपमा कुराकानी रेडियोको माध्यमद्वारा गर्नेछौ। जुन जिल्लाको जुन पालिकामा जुन गाउँमा हुनुहुन्छ तपाईँको घरमा तपाईँको हातमा मोबाइल सेट बजिरहेको छ भने तपाईँले फोन गरेर हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी भने लिन सक्नुहुनेछ। हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम आउँछ। तपाईँ सुनिरहनु भएको छ तपाईँका मनमा भएका जिज्ञासाहरूको उत्तर दिँदै ज्योतिष शास्त्रमा आधारित भएर तपाईँको

0: ज्योतिषको गणना ग्रहका गणनाहरू हामी गर्दै गर्दै गर्दै धेरै वर्षौंदेखि तपाईँको सेवा गरेका छौं। यो सेवा अन्तर्गत हामी हरेक जिल्लामा जाने क्रममा यो बेला हामी खादबारीमा आएका छौं। खादबारीमा हिजोको उपस्थिति राम्रै छ, अस्तिको उपस्थिति राम्रै छ। अस्ति एक दिन बीचमा मैले नआउनु है भनेकाले धेरै मान्छे रोकिनु भएको रहेछ, फेरि आउनुहोस् है अब म खाली छु भनेपछि अब हामी बस्ने दिन मैले सुरुमै पनि भनेको थिएँ, यो जेठ महिनाभरि पक्का पक्की बस्नमै भनेको थिएँ, त्यस पछाडि थाहा छैन। अब आजको भोलिको र पर्सिको उपस्थिति राम्रो भयो भने अझ थप पनि हुन सक्छ, अन्यथा हामी तपाईँहरूसँग बस्न अलि गाह्रो हुन सक्छ। त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने अब खानपारीमा ज जसलाई आउन मन लागेको छ छिट्टो गरेर आउनु होला, नभए फेरि भेट्नु हुन सक्छ। भोजपुरलाई माफी चाहन्छु, दिङ्लामा आउने कुरा गरेको थिएँ, दिङ्लामा आउने सम्भावना एकदमै कमी भयो, दिङ्लामा आउन सकिएन। दिङ्लामा किन आउन सकिएन भने दिङ्लाको लगभग लगभग हामीले यहाँ नाम लिस्ट हेरेको दिङ्ला ठेगाना सडानन्द गाउँपालिकाबाट सडानन्द गाउँपालिका अथवा नगरपालिकाबाट हामीले एड्रेस दिएर कतिजना आउनुभएको छ भनेर हेर्दाखेरि लगभग लगभग 80-85 जनाको उपस्थित भइसकेको छ। हिजो पनि धेरै आउनु भएको छ, अहिले धेरै सडानन्दबाट आइरहनु भएको छ र अब कार्यक्रम सुन्दै हुनुहुन्छ, गुरुदेव यतै आउनुहुन्छ अनि यतै हेरौँला भनेर बस्नु भएको छ भने आज भोलि पर्सिसम्ममा खानबारीमा पाल्नको लागि उहाँलाई पनि निमन्त्रणा अनुरोध गरे। हामी दिङ्ला चाहिँ आउन सकेन, बरु हामी एक दिन थपेर यतै बस्ने। दिङ्लाबाट धेरै फोन पनि आएन, जम्मा हिजो अस्तिमा भन्न पनि लाजे मर्दो 6 भन्दा फोन आएन होइन। त्यसो भए चाहिँ अलिकति हामी आउन सकिएन, माफी चाहन्छु, हामीले भन्न त भन्यौं। अनि इटाली झापातिर पनि सम्भावना एकदम कम छ, किनभने फोन आएकै छैन। अब यहाँबाट हामी हिँड्ने दिन हामी कहाँ जान्छौँ भनेर भन्छौँ, अथवा हामी सिधै भरतपुर चितवन घरमा फर्केर यत्रो दिनको थकान एक दुई दिन मेटेर फेरि अन्त पनि हामी जाने तयारी गरिरहेका छौँ। बरु कहाँ आउनु भन्दै गर्नुहोला। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, कार्यक्रमको शुरूआती चरणमा छौं यिनै जानकारी सहित। अब कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आगामी 2083 साल आज जेठको 29 गते आज शुक्रबार, तदनुसार ईस्वी सन् 2026 आज जुन 12 तारीक, नेपाल सम्मत 1146 रहेको छ अनलागा। रुद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ कृष्ण पक्ष, सूर्य उदयमा पवित्र दिन आज। आज सूर्य उदयबाट हेर्दा द्वादशी रहेको छ, 27:47 पला दिनको 4:16 भरणी नक्षत्र, 51:55 25:56 अतिगण्ड युग, 35:55 कौलोकरण, 0:22 आज आनन्द युगमा मुद्गर युग रहेको छ। आजको दिनमानको समय विशेष गरी हेर्दा आजको दिनमानको समय हामीले हेर्नै पर्छ। आजको दिनमानको समयमा 34:32 बिहान सूर्योदय 5:09 देखिएको छ भने साँझ सूर्यास्त 6:58 रहेको छ। आज प्रदोष व्रत छ, आज यता प्रदोष व्रत उता पुरुषोत्तम महिना, हिजोको व्रत कति राम्रो दिन छ। आज पनि भजन कीर्तन र मनन सबैले गर्नको लागि अनुरोध गर्छु। धेरैले मलाई भन्नुभएको छ यसपालि हामीले पनि तुलसीको मठ बनाउने होला के गर्ने होला भन्ने हुन्छ, सबैले मलमासमा होइन जेठको 2 गतेदेखि फटाफट रूपमा मठ बनाउने, यसपालिको तुलसीको दल राख्ने दिन अथवा तुलसीको दल राख्ने दिन यो असार महिनाको 11 गते बिहिबार परेको छ, आजैबाट जानकारी गराए। त्यो दिन दल राख्ने हो र तुलसी सार्ने दिन चाहिँ लगभग लगभग साउन महिनाको ठ्याक्क हरि सैनी एकादशी व्रत 9 गते परेको छ, तुलसी रोप्ने दिन। तर तुलसीको दल राख्ने चाहिँ 11 गते असार परेको छ, त्यसैले सबैले मठ बनाउनु भएको छैन भने घर घरमा मठ बनाउने, रातो सेतो रंगहरू लाउने, भगवानका नामहरू लेख्ने, अब यसपालि हरेक घरमा तुलसीको मठ बनाऊ, हरेक घरमा लक्ष्मीको आगमन गराउ, हाम्रो अभियानलाई साथ दिनुहोला। सबै सबैलाई यो अनुरोध गरे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा अब पालो ग्रह गोचरको। सूर्य यतिखेर वृष राशिमा रहनु भएको छ, चन्द्रमा मेष राशिमा, मंगल पनि मेष राशिमा, आजको दिन पनि मेष राशिलाई महालक्ष्मी योगी बनिरहेको छ। त्यस्तै गरेर बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा रहेका छन् भने शुक्र ग्रह पनि कर्कट राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देखिन्छ। अब पालो तपाईँको राशिफलको, राशिफल भन्दा पहिले फेरि पनि जानकारी गराउँछु। खानपानीमा पसाई कतिले त फेरि गुरु दिङलाई गइसक्नु भयो भन्ने हल्ला भन्नुभएको रहेछ, होइन हामी दिङला चाहिँ अब नजाने भयो, यहीँ उपस्थित भएर हेराउनु होला। दिङलाका धेरै भक्तहरू यति आइसकेपछि आजलाई उता भेट्ने आजलाई यता हेर्ने अलिक भएन र फोन पनि एकदम कम आयो, सबै यहाँ आउनलाई हतार छ। अनि यहाँ आगाम भक्तहरूले के भन्नुभएको छ भने दिङलाबाट धेरैमा पनि दुई घन्टामा आइहालिन्छ भन्नुभएको छ। उहाँ मलाई भेट्नलाई मकालुबाट चिचिलाबाट त मान्छे आउनु भएको छ भने दिङला नजिकै हो, त्यस हिसाबमा पनि हामी आउन सकेनौँ, माफी चाहन्छौ। फेरि दिङलाबाट धेरै मान्छे भेट भयो भने धेरै मान्छेले चाहिँ फोन गरेर नाम टिपाएर आउनु होला भन्नुभयो भने फेरि अर्को पालि हामी सिधै खानपानी नआएर दिङला पनि जान सक्छौ। त्यसो भएको हुँदा तपाईँहरूले त्यही अनुसारले कामहरू अगाडि बढाउनु होला। अब यतै भेट्नुपर्छ, हामी खानपानीमा आज पनि रहन्छौ, भोलि पनि रहन्छौ, पर्सि पनि रहन्छौ। यो जेठ महिनाभरि भनेको पुरुषोत्तम महिनाभरि हामी खानपानीमा रहनेछौ। अनि असारमा चाहिँ ग्रह शान्ति गर्ने कि भनेको खासै ग्रह शान्ति गर्ने मान्छेको उपस्थिति भएको जस्तो लागेन मलाई। त्यसो भएको हुँदा तपाईँहरूलाई यो पनि जानकारी गराउँछु, अब तपाईँहरूले इच्छा गर्नुभयो भने आउनु, इच्छा गर्नुभयो भने हामी जबरजस्त आउन कुरो भएन। हामीले पण्डित आजसम्म चाहिँ बोलाएका छैनौ, अब सल्लाह गर्दै गर्नुभयो, अब म गएपछि बोलाउनु भयो, त आफ्नो ठाउँमा छ, अहिलेको लागि सम्भव भएन। पछि पनि तपाईँको पाँच दस घर मिलेर सबैले चिनाहरू भएको छ, सबैको ग्रह छ, म पनि गुरुलाई शान्ति गराउँथे भन्ने भयो भने तपाईँहरू सल्लाह गर्न सक्नुहुन्छ, त्यो बेला फेरि उपस्थित हुँला। आजको लागि यति जानकारी गराए। अब कार्यक्रममा राशिफलको पालो रहेको छ, अबको क्रममा तपाईँका राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि उन्नति राम्रो छ। आज लग्नमा मंगल अलि रिस कडा हुन सक्छ, नरिसाउनु होला। लक्ष्मीको योग आजको दिनमा राम्रो छ। बाह्रौं शनि औषधिमा अलिकति खर्च बढ्छ, तपाईँको आमदामी सँगसँगै औषधि मूल्यवर्धन खर्च हुँदा तपाईँलाई मन भने खिन्न रहने योग छ। लामो दूरको यात्राहरूमा सहज हुन्छ, गरेका कामबाट आत्मसन्तुष्टि भने हुन सक्छ। सूर्य लग्नमा छ, आमदानी धेरै खर्च बढ़िरहन सक्छ र बाह्रौं चन्द्रमाले पनि अनावश्यक खर्चमा वृद्धि गराउँछ, धार्मिक क्षेत्रमा मन भने कमजोरी बनाउने योग छ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा अलिकति काम कुराहरू बिग्रन सक्ने युग छ। गर्दै आएका हरेक कामले तपाईँलाई साथ नदिने युग बनायो। उन्नति र प्रगतिमा पनि केही बाधाहरू आइपर्न सक्ने युग र सम्भावना भएकाले विशेष सावधानी अपनाउनु, बोल्दा विशेष ध्यान दिनु, तर शेयर बजारमा भने मनज्ञ आमदामी गर्न सकिन्छ। लग्नमा बृहस्पति उच्च छ, मान सम्मानमा वृद्धि, जागिरमा पदोन्नति, राजनैतिक अवस्थाहरू एकदम तपाईँको नाममा रहनेछ अथवा तपाईँको पक्षमा राजनीतिक सफलताको छोडे उक्लिने युग छ। मान सम्मानमा वृद्धि व्यापार व्यवसायमा भन्दा आध्यात्मिक चिन्तनमा यात्रामा रमाउने बेला राशिले देखायो। कुराहरू बिग्रिन सक्छन्, कुरा काटेको संख्यामा धेरै कुराहरू हुन सक्छन्, शत्रु वृद्धि रहन सक्छन्, विशेष सावधानी अपनाउनु तपाईँको उन्नति भने राम्रो छ। अलिकति कुरा काटेको संख्या वृद्धि हुँदाहुँदै एउटा झुटो आरोपको पनि सामना गर्नु पर्ला, सावधानी अपनाउनु। ओम राम राहवे नमः मन्त्र जप गर्नु शुभ हुन्छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि रहन्छ, आँटेका ताकेका काम कार्यहरूबाट पनि सफलताको योगहरू राशि कन्यालाई देख्न सकिन्छ। प्रेममा सफलता आजको दिनमा यात्रा सुखद बन्न सक्छ, पठन पाठनमा शुभ छ, कृषि र पशु चौपायबाट मनज्ञ आमदामी गर्न सकिनेछ। बोल्ने क्षेत्रमा आजको दिन राम्रो रहनेछ, राजनैतिक रेडियोकर्मी अथवा व्यापारी अथवा कुनै पनि बोल्ने कलाहरूमा तपाईँको लागि राम्रो छ। नाचगानको क्षेत्रमा पनि सामान्य योगहरू राशिबाट वृश्चिक राशिलाई संकेत देख्न सकिन्छ। उन्नति राम्रो छ, तर आज राजनीतिमा पनि कमजोरी देखिन्छ। पशु चौपाईबाट मनज्ञ धनार्जन हुनुका साथमा प्रेममा पनि सफलता मिल्ने योग देखिएको छ। सन्तानबाट नयाँ र खुसीका समाचार सुन्न पाउँदा मन भने हर्षित रहन सक्छ। आजको दिनमा काममा सफलता मिल्ने छ, लामो दूरको यात्राहरूबाट सहज हुन्छ, तपाईँले सोचेका कामहरूबाट पनि अलि असहज वातावरण हुँदा मन कता कता खल्लोपन रहन सक्ने योगहरू राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देख्न सकियो, लामो दूरीको यात्राहरूबाट सहज हुन्छ भने काममा पनि सफलता मिल्ने योग आजको राशिबाट संकेत देखिएको छ। कुम्भ राशिको लागि आज लग्नमा राहु पनि छन्। सामान्य घाँटी र नसाको समस्याले कहिलेकाहीँ सताउने संकेत पनि देखिएको छ। ओम राम राहवे नमः, ओम सम शनेश्वराय नमः मन्त्र जप गर्नु शुभ हुन्छ। अन्त्यमा मीन राशिको लागि व्यापार वाणिज्य कर्ममा शुभ छ, आमदामी राम्रो रहन सक्छन्, मन प्रसन्न रहनेछ। पारिवारिक रमझममा दिन व्यतीत हुनका साथसाथमा आजको दिनमा वैदेशिक यात्राको लागि शुभ छ, व्यापार व्यवसाय पनि फस्टाएर जाने खालको योग आजको राशिबाट संकेत देख्न सकिन्छ।
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: विषयहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि हामी तपाईँसँग भएका विशेष कुराहरूको जानकारी र भूत भविष्य र वर्तमान समयदेखिका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौं। नेपालभरबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अनि तपाईँलाई आफ्नो बारेमा हेराउन मन लागिरहेको छ। दुईटा नम्बर तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौं। नम्बर भनिदिन्छु, ध्यान दिएर टिप्नु है, 98453 97 658 र 98142 73 601 मा सीधा सम्पर्कमा रहेर हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। तपाईँ यो दुईटा नम्बरमा फोन गर्नुहोला, तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी फोनबाट रहनेछ। खानबारी, शंखुवासभा, भोजपुर, दिङला साइड, सदानन्द साइड, अरूण पालिका साइड होइन, नेपाल डाँडा, चौकी डाँडाको साइडमा हुनुहुन्छ भने चाहिँ हामीलाई खानबारीमा तपाईँ भेट गर्न सक्नुहुनेछ। खानबारीको पछाडि हाम्रो यो महिना पुरुषोत्तम महिना भरि नै रहनेछ। त्यसो भएको हुँदा तपाईँहरू अब चाहिँ छिट्टो गरेर आउनुहोला, अब 3 दिन जम्मा बाँकी छ। 3 दिनसम्म उपस्थित हुनुभयो भने राम्रो भयो, अन्यथा हामी फेरि फर्किनुपर्ने भएको हुँदा तपाईँहरू राम्रोसँग रेडियो सुन्नुहोला। रेडियो सुन्दाखेरि उल्टो कुरा सुनेर उल्टो कुरा हल्ला नगर्नुहोला। गुरु हिँडिसक्नुभयो भन्नुभएको छ कतिले, हामी हिँडेका छैनौं, खानबारीमै छौं। चाँदनी चोकमा होटल होराइजनमा बसिरहेका छौं र तपाईँसँग भेटघाट गरिरहेका छौं। धेरै भक्तहरू आउनु भएको छ, दिङलाबाट पनि धेरै भक्तहरू आउनु भएको छ, सरानन्दबाट पनि, अरूबाट पनि मान्छे कोही कोही आउनु भएको छ। शुरू दिन त भोजपुर बजारबाट पनि आउनुभयो। अब हामी भोजपुर बजारमा पहिले पनि आएका थियौं, त्यहाँ भेट्न नपाउने स्वजनहरूले यहाँ पनि आउनु भएको छ। जे होस्, माया मजाले गर्नु भएको छ, शङ्खुवासभाबाट सबैको माया स्नेह प्राप्त भइरहेको छ। तपाईँहरू पनि चिना हराउन छ, चिना बनाउन छ भने आउनुहोला, सम्भव भएसम्म हामी तपाईँको सेवा गर्छौं। र अहिले भने कोही जिज्ञासु लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त छ, म उहाँसँग कुराकानी गर्छु। को हुनुहुन्छ अनि कहाँबाट हामीसँग सम्पर्कमा जोडिनु भएको छ? जय श्री राधे।
1: जय श्री
0: राधे। राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता?
1: हजुर, म यो दार्चुलादेखि, दार्चुलाको मर्मादेखि पदम विष्ट बोल्दैछु।
0: पदमजी आरामै हुनुहुन्छ, ठिक ठाक छ ज्यानलाई?
1: हजुर, एकदमै आराम छ।
0: मर्मातिर त चिसो छ है?
1: हजुर,
0: मर्मातिर त चिसो छ होइन?
1: हजुर, त्यस्तै पानी परिरहेको छ गुरु, चिसै त बनाऊ।
0: ठिक छ, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: यो रेडियो बैतडीदेखि गुरु।
0: रेडियो बैतडी दैनिक रूपमा सुन्ने गर्नुहुन्छ?
1: हजुर, एकदमै दैनिक रूपमा सुनिन्छ गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: हजुर, मेरै बारेमा हेर्नु भनेको गुरु,
0: साल महिना गतेसम्म भन्नु त,
1: 2050 साल।
0: 2050 साल भन्नुभयो?
1: हजुर हजुर।
0: कुन महिना?
1: असोज महिनाको 15 गते।
0: 50 सालको असोज महिनाको 15 गते के बार परेको थियो?
1: शुक्रबार गुरु, बिहानको 7:30 जाँदा डाक्टर जिल्लामा गुरु।
0: बिहानको 7:30
1: हजुर, दार्चुला जिल्लामा
0: 7:30 बिहान दार्चुला। रेडियो दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले कहाँ सुन्ने गर्नुहुन्छ?
1: दैनिक रूपमा सुन्नुहुन्छ।
0: हामी कहाँबाट कार्यक्रम सञ्चालन गरिरहेका छौँ थाहा छ?
1: हजुर हजुर, त्यो भोजपुरबाट होइन,
0: भोजपुर होइन, शङ्खुवासभा जिल्ला। ठिक छ, रेवतीको पहिलो पावबाट नाम आउँछ तपाईँको। 50 सालको असोजको 15 गते शुक्रबार 7:30 है?
1: हजुर।
0: राशिको नाम देवराज नाम आउँछ। तपाईँको राशि मीन राशि हुन्छ, लग्नमा बृहस्पति। सत्य राम्रो छ, भाग्यमानी मान्छे, अध्ययन अध्यापनमा राम्रो छ, तर विश्व के गर्नु, पारिवारिक अवस्थाले पढाइमा बिग्रियो है, छोड्नु भयो पढाइ घरको कारणले, फेल भएर होइन, घरको कारणले के पढाउन सक्नु भएन कि घरभन्दा बाहिर जान सकिएन कि के भयो?
1: हजुर, त्यस्तै त्यस्तै भयो गुरु, घरको आर्थिक अवस्था पनि त्यस्तै थियो, त्यो भएर बिचमै पढाइ छोडेर
0: त्यस्तै खालको देखिन्छ। धनस्थानमा मङ्गल छ, वैवाहिक जीवन राम्रै हुन्छ, नराम्रो हुँदैन, दाजुभाइसँग कुरो मिल्दैन। अहिले तपाईँको उमेरमा नराम्रो ग्रहहरू केही पनि छैनन्। एकचोटि राम्ररी नवग्रहको शान्तिहरू गर्नु, नवग्रहका पूजापाठहरू गर्नु राम्रो हुन्छ। 27 वर्षदेखि 31 सम्म दाजुभाइसँग झगडा पर्ने अंशमा विवाद पर्ने केही भयो?
1: हजुर, त्यस्तो त खोइ भएन गुरु, कहिले काहीँ चाहिँ त्यस्तै हुन्छ, कुरोहरू नमिल्ने, यताउति भइरहन्छ।
0: कुरो मिल्दैन तर अंश मात्रै झगडा परे होइन, अंश लाग्यो
1: अंश भागबन्ड भएछ गुरु
0: किनकि मनमुटाव वृद्धि भएन त्यसमा ठिकै छ त्यस्तो तपाईँलाई अहिले चाहिँ नराम्रो कुराहरू छैन हातिनु पर्दैन तपाईँले गर्न खोजेका कामहरू सकारात्मक हुन्छन् तर एकचोटि घरमा रुद्री पूजा चण्डी पूजा हवन ग्रह पूजा होइन यसो गरेर कम्तीमा तीनजना ब्राह्मण बोलाएर घरमा पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है
1: हाम्रातिर त त्यस्ता गुरुहरू पनि छैनन् गुरु माछा मासु यताउति सुरत गुँहरू खाने गुरुहरू भेटिन्छन् गुरु के
0: गरेर सबै खानुहुन्छ
1: सबै अब माछा मासुहरू त्यो खानेकुरो हामी त खानै पर्छ अब तिमीहरू जे भने पनि हामी त कहिलेदेखि खाएकै हौ तर खान्छौ भनेर भन्छन् गुरु के गर्ने
0: बर्बाद हो बर्बाद हो बर्बाद हो अब ठिक छ अब त सक भएर ब्राह्मणले मांस खानु हुँदैन होइन शास्त्रमा लेखेको कुरा हो होइन त्यही भएर अब ख्याल गर्नु होला ग्रह शान्तिहरू सामान्य गर्दै गर्नु अब कहाँ नभए त्यही अब सकभर घरमा गर्न पाउँछ त्यस्तो धेरै ग्रह बिग्रियो भए जहाँ पनि गर्न पाइयो तपाईँको घरमै अलिकति नकारात्मक प्रभाव नआओस् भन्नको खातिर हो होइन ठिक छ ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला राम्रो हुन्छ होइन
1: हजुर अनि यो श्रीमान श्रीमतीको सङ्घ सम्बन्ध कस्तो रहन्छ
0: राम्रै छ यहाँबाट हेर्दा नराम्रो छैन
1: हजुर घरको वास्तु
0: वास्तु पनि ठिक छ भनिङ नि तपाईँको नराम्रो पक्षमा छैन राम्रो छ है
1: हजुर अनि त्यो छोराछोरीहरूको सम्बन्ध कस्तो रहन्छ गुरु
0: अब छोराछोरीसँगको सम्बन्ध ठिकै छ राम्रै छ त्यस्तो नराम्रो छैन है
1: हजुर हजुर यो अनि मैले चाहिँ कुन चाहिँ पेसा गर्दा राम्रो होला गुरु
0: तपाईँले जे गरेर पनि फलाम पनि फाप्छ कृषि पनि फाप्छ व्यापार व्यवसाय पनि फाप्छ राम्रै छ नराम्रो छैन राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी तपाईँसँग निरन्तर कुराकानी गर्छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष कुराकानीहरू हामी जोड्ने एउटा प्रयास गरिरहेका छौं हामी आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँगका विशेष कुराकानी भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं यतिखेर फेरि पनि कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको मलाई प्राविधिकबाट इसारा मिलिरहेको छ को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्दै उहाँको बारेमा मनमा भएका जिज्ञासाहरूको समस्याको समाधान गर्नेछु को हुनुहुन्छ राधे राधे हजुर कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर दिपकजी हरामै हुनुहुन्छ मलाई पनि ठिकै छ कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ दिपकजीले रेडियो परिवर्तनबाट सुन्नुहुन्छ होइन अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ
1: आफ्नो बारेमा
0: कति सालमा जन्मिनु भयो
1: 2049 साल
0: 2049 साल
1: हजुर माघ महिनाको 27 गते राति
0: 27 गते राति
1: 12:28 हजुरले नै भनिदिनु भएको थियो त्यो 19:53 तला समथिङ चुसोर हजुरले भनिदिनु भएको थियो
0: ए मैले भने ल ठिक छ मैले के भनेको थिएँ 27 गतेको राति मङ्गलबारको राति बुधबारको बिहान भन्नु है भनेको थिएँ
1: हजुर हजुर
0: मैले दिउँसम्म तपाईँको चिना चेक गरिदिएको थिएँ हो
1: हजुर हो
0: कहाँ जन्मिनु भयो कपिल वस्तु कि अर्घाची
1: अर्घाची
0: अर्घाची 27 गते राति 12:28 43 घडी लगभग 47-48 पला है राशिको नाम पबाट पवन नाम अथवा पद्म कुमार पवित्र नाम के छ नाम
1: तर यो मेरो चिन्हमा चाहिँ गुरु त्यो तोप नारायण राखिदिनु भएको छ गुरुहरूले
0: अब उत्तर फाल्गुनीको तेस्रो पामा आयो त नाम त मिस्टेक हुन छ यस्तो हुन्छ क्या अब जस्तै नि नाम उल्टो राख्ने मान्छेले त्यो जस्तै कति घण्टा कति मिनटमा तपाईँ जन्मिनु भयो त्यसलाई हिसाब गरेर घडी बलामा लाने हो होइन त्यसलाई हामी इष्टकाल भन्छौँ क्या अब अलि अलिअलि पढेका ज्योतिष गुरुले बुझ्ने भाषामा होइन सूर्य उदयबाट तपाईँ जन्मेको समयसम्म कति घडी भयो भन्ने कुराको हामी हिसाब राख्छौँ त्यो हिसाब चाहिँ तपाईँको 43 घडी आएको हो अब बाबा गुरुहरूले चाहिँ जन्म समयबाट हिसाब गरेर त्यही दिन गर्नुभयो कि त हामीले थाहा हुन्न नि त त्यो भनेको चाहिँ 43 घडी भनेको चाहिँ त्यो दिनको 12 यस्तो हुन सक्छ बस्नु ल तपाईँको यो 27 गतेको नभएर 26 गतेको राति हो कि मैले
1: होइन होइन 27 गतेको चाहिँ 27 गते पक्कै हो त्यो गुरुआमाले भन्नुभएको छ
0: हजुर सत्ताइस गते जाँदो अठाइस गते बिहान भन्नुभयो कि सत्ताइस गते राति होइन
1: सत्ताइस गते राति मङ्गलबार भनिसकेपछि त्यो छब्बिस गते त भन्ने कुरा भएन मङ्गलबार
0: कहिलेकाहीँ के हुन्छ भने छब्बिस गतेको रातिलाई पनि पहाडतिर चाहिँ सत्ताइस गते भनिदिनु भयो भने समस्या हुन्छ नि त
1: हजुर होइन त्यो छैन भन्ने कुरा भयो राति चाहिँ हो तर अब कति बेला भन्ने कुरा चाहिँ त्यो समयलाई मात्र ट्रेकिङ भएन भन्ने कुरा भयो त्यो चिनामा चाहिँ 1953 पोला भनेर लेख्नु भएको छ हजुर 1953 पोला
0: अनि 19 घडी हो भने त फेरि राति होइन नि त दिउँसो हुन्छ नि त्यसो
1: त्यो चिनामा चाहिँ 19:53 पोला छ मैले हजुरलाई फोटोमा पनि पठाएको थिएँ
0: मैले तपाईँलाई के भने त्यो चिना कति बजेको बनेको छ भने भन्नु त पहिले मलाई
1: हजुरले चाहिँ राति 12:28 जाँदाखेरि भन्नुभएको छ
0: ए ल त्यसो नि त्यही हो मैले हेरेको छु भने त्यहाँ जे लेखेको छ त्यसकै आधारमा हेरे हो भने तपाईँको लागि चाहिँ यहाँबाट हेर्दाखेरि के देखिन्छ भने हामी तपाईँको लागि 2049 साल माघ महिनाको 27 गते मङ्गलबार हो
1: हजुर
0: मङ्गलबारको राति अनि भोलिपल्ट बुधबार बिहान हुने बेला होइन त
1: हजुर
0: फेरि यही बेला तपाईँको चाहिँ अलिकति अड्कियो फेरि सफ्टवेयरले काम गरेन होला फोन है त अब तपाईँको नाम चाहिँ पदम नाम आउँछ कन्या राशि हुन्छ है अब तपाईँको लग्न तुला आउँछ तुला लग्न भएको मान्छे लजालु स्वभावका ज्ञानको भण्डार धेरै भएको ज्ञानी मान्छे पढाइमा राम्रो भएको मान्छे तर बीचमा ठ्याक्कै 21 वर्षमा ठ्याक्कै पढाइ चेन्ज गरेर 25 वर्षसम्म अलिकति बिग्रेर बस्नुभयो भनेको काम छ गर्नु भएन पढ्नु भएन अलिकति भौतारिनु भयो होइन मैले के भने पढाइमा राम्रो भन्ने गर्दा के हो बिचमा गरे पढ्न दिएन होइन फेरि पढाइमा मन गर्नु भनेको पढाइ राम्रो भएको हो क्या अब तपाईँलाई के हुन्छ भने अहिलेको अवस्थामा तपाईँको लागि चाहिँ राहु भन्ने कुरा चलिरहेको छ उल्टा भन्ने कुरा चलिरहेको छ राहु उल्टाले अहिले पनि पढ्न त प्रयास गर्नुहुन्छ त कामहरू अलिकति असफल पराउन सक्छ तर गजकेशरी युग भएको मान्छे सधैँभरि पढ्नमा आतुरै हुन्छन् पति पत्नी बीचको सम्बन्धमा कता कता खटपट देखिन्छ यहाँबाट हेर्दा बिहे गर्नुभयो बिहे राम्रो छैन
1: बिहे त भइसक्यो अब अहिले त ठिकै छ राम्रै छ
0: सकभर नबिग्रियोस् बेला बेलामा ग्रह शान्ति गर्दै गर्नु यही बेला राहु उल्का जस्ता ग्रह चलिरहेका छन् तपाईँको घरको ठ्याक्कै घाम उदाउनेपट्टि फर्किँदाखेरि दाहिने हातको पछाडिपट्टि भनेको दक्षिण दक्षिणपट्टिमा चाहिँ भान्सा पूजा कोठा खाना पकाउने ठाउँ आगो बाल्ने ठाउँ के छ त्यस्तो देखियो त्यहाँबाट
1: अहिले दाहिने हाततिर चाहिँ छैन बरु देब्रे हाततिर भनेको उत्तरपट्टि चाहिँ छ त्यो भान्सा
0: पूजा कोठा
1: पूजा कोठा पनि माथिर भनेको माथिल्लो तालामा चाहिँ छ अब पहाडको घरहरूलाई थाहा हुँदैछ माथिल्लो तालामा पूर्वतिर फर्किया छ खासै त्यस्तो उत्तर दक्षिण के अरे दक्षिणतर्फ त छैन हजुर त्यो पहिला चाहिँ मठ थियो यता मन्दिर के अरे मैली चाहिँ भन्छौँ के अरे हाम्रो दाहिने हाततिर थियो तर अहिले चाहिँ छैन
0: थियो
1: हजुर
0: ए पहिले थियो भने अब हटाउनु भयो होला पहिलेको दोषहरू देखियो अहिले चाहिँ ग्रह शान्तिहरू गर्नु पूजापाठहरू गर्नु राम्रै हुन्छ बुवासँग राम्रै आमासँग राम्रै आमा अलिकति हड्डीको टाउको रोगी देखिन्छ आमालाई अलिकति केही हड्डीहरू दुख्ने हड्डीको नसाको भनेको दम त हो नि होइन त्यो खालको युग छ अनि बल्ल राम्रो हुन्छ होइन अब ग्रहको शान्तिहरू गर्दै अगाडि बढ्नु नराम्रो छैन राम्रै छ आँतिनु पर्दैन है त
1: यो पेसा व्यवसाय हुन त म अब शिक्षण पेसामा छु अब त्यहाँ त्यो हाम्रो चिना अनुसार चाहिँ के
0: तपाईँलाई मैले अहिले पनि भने पढाइमा साध्य चाहिँ तपाईँ सधैँभरि पढिरहन मन लाग्ने मान्छे भनेको त्यस्तै त्यस्तै पेसा राम्रै हुन्छ अर्को कुरो फलामको व्यवसाय पनि तपाईँको लागि राम्रो नै हुन्छ फेन्सी आइटम पनि राम्रै हुन्छ
1: अनि पारिवारिक सम्बन्ध त हजुरले बुवामासँगको सम्बन्ध राम्रै भन्नुभयो दाजुभाइसँगको सम्बन्ध
0: राम्रै छ ठिकै छ
1: हजुर अनि श्रीमान श्रीमती बीचमा त्यो अलिकति खरिद देखियो भन्ने कुरा भयो
0: सप्तम स्थानको मङ्गल मिथुनमा गएर बसेको छ यसलाई अलिकति दोष लाग्छ क्या जायसे नमस्ते तु नानास्त्री समागमा धेरैवटा बिहे हुन सक्छ तपाईँसँग स्त्रीहरू अलिकति आकर्षण हुन सक्छन् नाना रम्मी भविता त्रिसुचित्तमी केवल अलिकति स्त्रीमा मन धेरै जान सक्छ यो के हुन्छ भने लग्न मात्रै हेरेर भएन मिथुन भनेको चर स्त्री दुई स्वभाव भएको राशिमा गयो मङ्गल ग्रह यसै पनि अलिक चञ्चले ग्रह त्यहीमाथि पनि दुई स्वभाव क्या चञ्चले कि जाम हो त कि कोहीसँग बोलौँ भने आएको त्यो खालको कहिले काहीँ क्या कसैले फोन गर्यो भने केही हुन बोलिदिन्छु भने आएको टाइपको फेरि घरिहाल तपाईँ समयमेट पनि हुनुहुन्छ फेरि घरिहाल बिगार्न सक्छ त बिगारेको बेला बिग्रिन सकेन फेरि दुई स्वभाव राशिमा मंगल बस्नु भनेको तपाईँको मन चञ्चल स्त्रीको कारणले गर्दा हुन सक्छ। आउँछन्, फोन गर्छन्, नजिक हुन खोज्छन्, तर टाढी पनि तपाईँको लागि राम्रो हुन्छ है त। तीन अङ्ग राम्रो हुन्छ, कालो रङ, सेतो रङ राम्रो हुन्छ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छ है, राधे राधे।
1: अनि मैले एउटा क्वेसन खोजेको, यो जस्तै यो हाम्रो चिनाबाट गुरु यस्तो, यो जस्तै श्रीमतीको छोरी केही कुराहरू हेर्नु मिल्छ मिल्दैन गुरु?
0: श्रीमतीकोमा दाँतको रोगी हुनुहुन्छ, अलिक धेरै पटपट पटपट बोल्ने खालको बानी छ क्या, एकदम स्ट्रेट बोलिदिने क्या, कति कुराहरू त छोरी मान्छेले मनमा राखिदिएको राम्रो हुन्छ नि होइन, ठ्याक्क दिइहाल्ने क्या, बोलिदिएन ए पछि मैले यस्तो बोल्नु किन बोले, राम्रै कुरा पनि कति कुरा बोल्नु हुन्न नि होइन, त्यो भएर प्याट बोलिहाल्ने स्वभाव छ, किनकि सप्तम घरको मालिक भनेको मंगल हो, मंगल खर हुन्छ, प्याटपेट बोलिहाल्छ। अर्को कुरो, तपाईँको पत्नीको यहाँ भाग्य चाहिँ आउँदैन, स्वभाव भने त्यस्तै हुन्छ, आमाको पनि सामान्य रोगी देखाइहालेँ मैले, दाजुभाइ सर राम्रै हुन्छ, के छ अरू ठ्याक्कै सोध्नु त विशेष
1: उहाँको मैले भविष्यको कुरा छ नि, त्यो
0: त थाहा हुँदैन नि, त उहाँको चिनाएको अथवा भनेर थाहा हुन्छ।
1: हजुर हजुर
0: है, कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामीसँग प्रत्यक्ष रूपमा तपाईँहरू पनि कुराकानी गर्न सक्नुहुन्छ र आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिन सक्नुहुनेछ। हामी यतिखेर खानपारीबाट छौ, यो महिना खानपारीमा रहनेछौ, धेरै दिन समय छैन, अब धेरैमा तीन दिन, धेरै आउनु भयो भने चार दिनसम्म बस्न सकिएला, त्यसपछि धेरै दिन हामी पनि लगातार चिनाहरूलाई थकित पनि भइएको छ, छिटो भन्दा छिटो अब खानबारीमा भेट गर्न सक्नुहुनेछ, अन्यथा भेटघाट नहुन सक्छ, त्यसो भएको हुँदा आउनुहोला, दिङ्लापट्टिबाट, सडानन्दपट्टिबाट को को आउनुहुन्छ छिट्टो आउनुहोला, अब फोन गर्नु पर्दैन, एक दुई घण्टाको समय अलिक बढी लिएर आउनुहोला, तपाईँले हाम्रो भेटघाट रहन्छ र तपाईँले हाम्रो चिना हेर्ने काम पनि रहन्छ, सम्पर्कमा रहँदै आउनुहोला। खानबारी चाँदनी चोकमा रहेको होटल होराइजनबाट तपाईँको सेवा प्रदायक भइरहेको छ, यतिखेर नेपालभरबाट तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, छोटो विश्राम, विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भोलि वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73761।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी निरन्तर छौं, तपाईसँग रहनेछौ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग भएका विभिन्न ज्योतिष, धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने क्रममा लागिरहेका छौ। हामी विभिन्न क्षेत्रबाट समेटेर तपाईहरूलाई चिना हेराउने, चिना बनाउने कामहरू गर्छौ। पहाड़तिर चिना बनेको के हो, ग्रह हामीले पनि हेराउनुहुन्छ हुँदैन भन्ने खालका धेरै भ्रमहरू थिए रे। हामीले कार्यक्रम सञ्चालन गरिसकेपछि गुरुले रेमा चिना हेर्न थालिसकेपछि हामीले पनि चिना बनाउन थाल्यौं। अब हाम्रो समाजतिर जस्तै लिम्बूहरू हुनुहुन्छ, गुरूङहरू हुनुहुन्छ, राईहरू हुनुहुन्छ, तामाङहरू हुनुहुन्छ, होइन, हामीले त चिना कोर्नै गरेको थिएनौं गुरु। हाम्रो आजसम्म चिना थिएन, हाम्रो केही भएन, हामी चाहिँ छोराछोरीको चिना कोर्न आएको भन्नु धेरै मान्छे खुसी भएर आउनु भएको छ है बुझ्नु भने हामी तपाईँको सेवामा तत्पर रहिरहेका छौं र तपाईसँगका विशेष कुराकानी गर्ने प्रयासमा लागिरहेका छौं। तपाईँ हामी जोडिएर हामीसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। तपाईँहरू हामीलाई भेट गर्न आउँदाखेरि के गर्नु पर्यो भने रेडियोमा पनि अथवा भेट्न आउँदा पनि साल, महिना, गते, समय, बार, जिल्ला सबै घरमा सोधेर लेखेर ल्याउनु भयो भने कति सजिलो हुन्छ हामीलाई खादबारीमा आउँदा पनि। र माटो हेर्न आउँदै हुनुहुन्छ भने चाहिँ घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारपट्टिको माटोलाई अलिक तलको खनेर, माथि माथिको उठाएर होइन, कम्तीमा 1 हात 1.5 हात जति तल के भन्छ त्यसलाई अलिकति खनेर तलको ओरिजिनल माटो लिएर आउनुभयो भने तपाईँको वास्तुको बारेमा हामी छर्लङ्ग पार्नेछौँ। अनि रहेको कुरा के भने चिना नमिल्ने भक्तहरू जस्तै साल, महिना थाहा छ, गते पनि थाहा छैन, अथवा गते पनि थाहा छ, बार थाहा छैन, अथवा बार पनि थाहा छ, समय थाहा छैन, समय पनि आधी घण्टा 1 घण्टासम्मको कम्तीमा पक्का पक्की हो भन्ने हुन्छ, कम्तीमा खोज्न मिल्ला, खै भाडा बान्ने बेला भन्नुहुन्थ्यो भन्नुभयो भने चाहिँ नआउनु होला, दुःख पाइन्छ है। त्यसो भएको हुँदा तपाईँले के गर्नु भने बाख्रा बाँध्ने बेला, भैँसी बाल्ने बेला, बिहान घाम झुल्किने बेला सम्भव हुँदैन, त्यसरी मिल्दैन पनि, आएर दुःख मात्रै हुन्छ। तपाईँले हाम्रो भेटघाट त होला, बिचरा अस्ति एक दुईजना आमाहरू दिनभरि कोरियर राष्ट्रमा त्यत्तिकै फर्किनु भएछ, मैले फेरि पनि रेडियोबाट जानकारी गराएँ। तपाईँको ओल्लो घर पल्लो घर कोही आउँदै हुनुहुन्छ भने यस्तो अरे है, समय ठ्याक्कै छैन भने हेर्न मिल्दैन अरे, दुःख मात्रै नपाउनु, कति भाडा तिरेर आउनुहुन्छ, 1000-1200 भाडा लाग्छ गुरु भन्नुहुन्छ, टाढाबाट हिँड्नुपर्छ घरमा जानलाई 2 घण्टा फेरि भन्नुहुन्छ, त्यस्तो मान्छेहरूलाई एकदम भन्छु म, समय छ, पक्का पक्की छ, आउनु होला, चिना पनि बनाउन मिल्छ, उत्तिखेर चिना पनि हेर्न मिल्छ, सबै कुरो गर्न मिल्छ, तर समय छैन भने सम्भावना एकदम कम छ। यो कुराको मैले तपाईँलाई जानकारी गराइरहेको छु। अनि अर्को कुरा के छ भने तपाईँहरू हामीलाई भेट्न आउनुहुन्छ, चिना बनाउन आउनुहुन्छ, तपाईँहरू सकभर फुल भए पनि हातमा लिएर आउनु है, फुल भए लिएर आउनु होला, खाली हात सकभर आउनु हुँदैन, त्यो के भन्छ त्यसलाई सह नआउन सक्छ, लक्षण नआउन सक्छ, अलिकति गुरुकोमा जाँदा, अतिथिलाई स्वागत गर्दा, मठ मन्दिर जाँदा, कुनै पनि आफूभन्दा ठूलो मान्छेको वा आशीर्वाद लिन जाँदा कसैले बोक्ने भन्छन् नि होइन, फुल लिएर आउनु न, धेरै पर्दैन, फलफुल पर्दैन, फेरि फलफुल माग भन्नुहुन्छ, एउटा विधि त गर्नु पर्यो भन्ने हो हामीले, तपाईँले फुल फल थोरै चामल के लिएर सक्नुहुन्छ आउनु होला, अनि हामीसँग भेटघाट गरौँला। खाँदबारीको पछाडि अब लगभग हामी धेरै दिनदेखि निरन्तर सेवा गरिरहेका छौँ, अब 3 दिन जति चाहिँ अझै हामी बस्छौँ होला, तपाईँहरू छिटो छिटो गरेर घरको कामहरू भ्याएर आउनुहोला। मैले यहाँ आउनुभन्दा पहिले मलाई यहाँका भक्तले रेडियोबाटै गुरुदेव यसपालि पानीको झरी झरी परेको बेला आउनुभयो, झरीमा कसरी आउनु त भन्नुभएको थियो, मैले भने म आउने बेला पानी धेरै पर्दैन, झरी त्यस्तो हुँदैन है, घाम लाग्छ, दिन राम्रा हुन्छन्, चिसा दिन हुन्छन्, तर पानी धेरै पर्दैन भने म यहाँ आएको लगभग 12-15 दिन भयो, 3 दिन पानी पर्यो होला होइन, खानदारीमा शङ्खेश्वर भोजपुरमा त्योभन्दा धेरै परेको छैन नि, त्यसो भएको अब 1-2 दिन त पानी परि नै हाल्छ, पानी नै नपर्ने सुक्खा पार्न त भएन, त्यसो भएको हुँदा तपाईँहरू के गर्नु पर्यो भने हामीलाई भेट्न आउँदा चिनाहरू लिएर प्रत्यक्ष रूपमा भेट्न आउनुहोला शङ्खेश्वरमा। अबको बसाई लगभग 3 दिन चाहिँ परिपक्का छ, त्यसपछि थाहा छैन है, जेठ महिना चाहिँ पक्का बस्छौ, आज पनि आउनुहोला, भोलि पनि आउनुहोला, पर्सि पनि आउनुहोला। चिना बनाउन दिनुभएको छ भने फोन गर्दै आउँदै गर्नुहोला, चिना बनाउन 2 जना भक्तहरूको चिना बाँकी छ, अरू सबैको चिना तयारी भएर लगिसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौ। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँबाट हुनुहुन्छ? राधे राधे हजुर। हे भगवान्, जय श्री कृष्ण।
1: राधे राधे गुरु।
0: राधे राधे, कहाँदेखि होला, को बोल्दै हुनुहुन्छ होला हजुर?
1: दिङ्लाबाट।
0: हजुरको शुभ नाम?
1: गोमा मगर।
0: गोमा मगर, गोमाजी, अनि कहाँनिर पर्यो घर? सालमा भनेको खानपानी आउन कति घन्टा लाग्छ त्यहाँबाट?
1: दुई घन्टा
0: लाग्छ है। अनि यहाँ हजुरको गाउँतिरबाट भेट्न आउनु भएको छ कि छैन? यहाँ कोही आउने कुरा गर्नु भएको छ कि छैन? आउनु भएको छ कि छैन तपाईँको गाउँबाट खानपानी हामीलाई भेट्न?
1: आउनु भएको छ, हाम्रो गाउँबाट चाहिँ यहाँ ठाउँबाट चाहिँ थाहा छैन, अन्तबाट चाहिँ आउनु भएको छ कि छैन थाहा नै छैन।
0: दिङ्लाबाट त आउनु भएको छ, तपाईँको गाउँबाट कोही आउनु भएको छैन भन्नु खोजे?
1: छैन।
0: अनि तपाईँ आउने कुरो भयो कि भएन त?
1: खै हामी त यहाँ गेटीबाट हेराउनु भनेको।
0: ए ल ल, अहिले कसको बारेमा हेर्ने भन्नु त?
1: मेरो बहिनीको बारेमा।
0: बहिनीको बारेमा, अनि तपाईँलाई हामी खानपानी आएको थाहा थियो कि थिएन भन्नु त? कि थाहा थिएन?
1: थाहा थियो
0: घरबाट हेराउने भनेर।
1: हजुर।
0: भन्नु त, साल महिना गते समय भन्नु त?
1: 2063 साल।
0: पुष महिनाको 9 गते। के बार थियो?
1: बुधबार।
0: कति बजे?
1: 7:07
0: बिहान कि बेलुकाको?
1: बेलुका।
0: कुन जिल्लामा भयो जन्म?
1: दिङ्लामा।
0: दिङ्ला भनेको भोजपुर जिल्ला होइन? तपाईँको हो कि बहिनीको?
1: बहिनीको।
0: अनुराधा नक्षत्रको पहिलो पावबाट नारायणी नाम आउँछ, वृश्चिक राशि हुन्छ। अलि रिसालु छिन हो बहिनी? अलि रिस कडा हुन्छ हो?
1: रिस कडा होइन, ठिकै छ।
0: अलि रिसालु कडा, दाँत पनि बिग्रेछ है?
1: बिग्रेको छैन।
0: दाँत किरा लागेको, भाँचेको, बाङ्गो टिङ्गो आएको के भएको छ?
1: दाँत त्यस्तो केही भएको छैन, अलिअलि दाँत चाहिँ फुलेको मात्र छ।
0: फुलेको छ, त्यो पनि त बिग्रेको हो नि, तर दाँतमा समस्या देखिन्छ। बिहिबारको व्रत बस्नु, पेटमा पनि समस्या देखिन्छ। अहिले यो बहिनीको लागि 15 वर्षसम्म उल्काको युग थियो है, अब अहिले त कति वर्ष हुनुभयो? 18 वर्ष हुनुभयो होइन? 18 वर्ष हुनुभयो होइन अहिले? अब यो 18 वर्षको उमेरको मान्छेलाई यतिखेर सिद्धा बुध भन्ने गरेर चलिरहेको छ, नराम्रो छैन, राम्रै छ, तर पहिले नै उल्का चलिसकेका छ है। उल्काको प्रभाव धेरै परेको छ, पहिले नै सातम राहुले गर्दा कहिले काहीँ विवाहमा दोष लाग्न सक्छ, विशेष ध्यान दिनु, पठन पाठनमा राम्रै हुन्छ। सातौं राहुको शान्ति गर्दै गुरु चन्द्रलीको पनि शान्ति गर्नु, महामृत्युञ्जय जप गराउनु, हरेक बिहिबार केराको बोटमा गएर पूजाहरू गर्ने, बिहिबारको दिन चाहिँ शुद्ध भोजन गर्ने गर्यो भने धेरै कुरा राम्रो हुन्छ होइन? यस्तो मान्छेले कृषि सम्बन्धी पढ्ने, अनुसन्धानत्मक गर्ने कामहरू पढ्ने, नर्सिङहरू पढ्ने, एजुकेसन फापेन, कमर्स पनि फापेन है?
1: एजुकेसन
0: फापेन, पढेको उन्नति हुँदैन नि। त्यही त, फापेन भन्ने आएछ त मैले, फापेन। यो मान्छेले पढ्नुपर्छ कि कृषि पढ्नुपर्छ कि चाहिँ नर्सिङ सम्बन्धी पढ्नुपर्छ, अरू फाप्दैन है? वैदेशिक यात्राको लागि त्यस्तो नराम्रो कुरा छैन, राम्रो कुरा छ। गुरु चन्द्रलीको शान्ति र बिहिबारको व्रत उपासनाहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त? प्रेम सम्बन्ध सातौं राहु छ, कहिले काहीँ बिग्रिन्छ भनिसके मैले। विवाह गर्दाखेरि 22 वर्ष 13 को समयमा राम्रो छ। प्रेम परिरहेको छ, कसरी माघे विवाह हुन्छ त? प्रेम विवाह नै हुन्छ नि। तर यस्तो हुन्छ, प्रेम विवाह पनि कस्तो हुन्छ भने, प्रेम विवाह पनि हेराएर दुईजनाको चिनाहरू मिलाएर गर्नु है है त? छुट्टिन्छु। राधे राधे।
1: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा दिङलाबाट राखेर गइसक्नु भएको छ। हामीसँग प्रत्यक्ष रूपमा तपाईँ पनि जोडिन सक्नुहुन्छ। खानबारीतिरबाट त फोन आउन छोड्यो, सबै मान्छे यहाँ आएर होला, धेरै आउनु भएको छ अनि भेटघाट गर्नु भएको छ। त्यही भएर चिनाब यहाँ आएर हेरेपछि के रेडियोमा फोन गर्नु पनि भन्दै हुनुहुन्थ्यो होइन। कतिलाई चाहिँ रेडियोमा होइन, म त तपाईँलाई प्रत्यक्ष भेट्न भनेर पर्खेको भन्दै हुनुहुन्छ होइन। अहिले फेरि कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: जय श्री राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: म भोकुक हटावट 7 देखि मन कलर है।
0: कहाँदेखि भन्नुभयो?
1: भोकुक हटावट 7 देखि मन कलर है।
0: मन कलर है, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ? रेडियो लाली गुराँस। हामीसँग भेटघाट भएको छ कि छैन पहिले भोजपुर आउँदा?
1: है
0: के गर्नु त, समय भएन होला नि त होइन। अनि कार्यक्रम चाहिँ दैनिक रूपमा सुन्ने गर्नु भएको छ? अस्ति नै हामी भोजपुर आएको थाहा थियो, तपाईँलाई भेट्न आउनु भएन है, समय मिलेन होइन। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? साल महिना गते समय भन्नु त?
1: 2081 साल असार महिनाको 25 गते
0: शुक्रबार कति बजे?
1: 7 बजे।
0: 7 बजे?
1: हजुर।
0: ठ्याक्कै 7 बजे हो?
1: हजुर।
0: कुन जिल्लामा जन्मिनु भयो?
1: भोजपुर जिल्लामा।
0: हजुरको आफ्नै हो यो?
1: हजुर।
0: राज्यको नाम चाहिँ चन्द्रमती कि चन्द्रमा? मिन राशि हुन्छ, हेराउने चलन छैन होला, मिन राशि पर्यो है। लग्नमा धनु लग्न पर्यो, धनु लग्नको मालिक बृहस्पति राम्रो छ, पढेर उन्नति प्रगति धेरै गर्ने त थियो त नि, के गर्ने? आठौँ मङ्गली पर्यो, आठौँ मङ्गली पनि निज पर्यो, निजले गर्दा रगतमा समस्या आउँछ, प्रेम धेरै पर्यो, प्रेम कहिल्यै सफल हुँदैन, जिन्दगीभरि रुनुपर्छ प्रेमको कारणले, विवाहको कारणले है। भन्दाखेरि लाज हुन्छ तपाईँलाई, धेरै 13 वर्षदेखि प्रेम गर्न थाल्नुभयो, अहिले पनि प्रेम परिरहेको छ तर सफल हुँदैन, बिहा पनि सफल हुँदैन, के भयो? प्रेम पर्दै छोड्दै छोड्दै प्रेम पर्दै छोड्दै गयो खै होइन कि छैन भन्दिनु नभए, छ भने त छ भनिदिनु न, किन फोन गरे त नभए? मलाई मलाई फोन गर्ने फेरि मलाई ढाँटा त फोनै गर्नु पर्ने होइन। अब कि तपाईँले चाहिँ होइन भन्न सक्नु पर्यो, नभए आठौँ माङ्गलिक छ निज छ, आजको दिनमा छैन होला नि, तर हिजो चाहिँ धेरै परेर छुट्यो है, प्राय धेरै प्रेम अवश्य हुन्छ, एकजनासँग बोल्नु सामान्य रूप मानियो, तर तिन चारजनासँगै प्रेम गर्दा राम्रो होइन नि त, हो त? मेरो कुरो भनौँ, आफूभन्दाले वृद्ध एकदम धेरै वृद्ध, तपाईँ 61 साल नभए 40 साल 45 साल छ भने प्रेम परेर छुट्यो होइन। वृद्ध पनि होइन, अलिकति एजेन्टसँग पनि प्रेम पर्यो, धेरै झुक्याउन खोज्छन्, माङ्गलिक शान्ति गर्ने, माङ्गलिक शान्ति गर्दाखेरि प्रतिमा विवाहहरू गर्नुपर्छ, प्रतिमा विवाह, शिला विवाह, कुम्भ विवाह भनेर शास्त्रमा लेखेको हुन्छ, त्यो विवाहहरू गर्नुभयो भने वैवाहिक जीवन राम्रो हुन्छ। अहिले 21 वर्षसम्म ग्रह थियो, अबको बेला भने ग्रह सकिसकेको छ, तर माङ्गलिक जस्तो जिन्दगीभर रहने हो, पढाइमा चाहिँ साह्रै राम्रो पढाइ, भाग्यमान पढाइ थियो, तर के गर्नु, पढाइमा राहुले बिगारेको, विद्यास्थानको राहु छ, यसको राहुको कवचहरू लाउनु, राहुको शान्तिहरू गर्नु, मंगलबार व्रत बस्नु, सप्तम स्थानमा शनि सूर्यको योग छ, सप्तम स्थानको शनि सूर्यले अलिकति बाल विधवा योग हुन्छ भनेर पढ्या हो, अब आजभोलि बेलैमा त कसैको पनि बिहा हुँदैन, र पनि भोलिका दिनमा सम्बन्धहरू धेरै बिग्रिन्छन्, शान्तिहरू गर्दै पूजापाठ गर्दै गर्नु, सूर्यको उपासना गर्दै गर्नु, केही कुरामा राम्रो हुन्छ होइन। मैले प्रेम पनि सफल हुँदैन, बिहा पनि सफल हुँदैन, धेरै कुरामा बिग्रेको छ तपाईँको है। अरू छुट्टी राधे श्याम। वास्तुहरूको लागि राम्रै छ, परिवारको लागि राम्रै छ, विशेष गरी माङ्गलिक राहुहरूको शान्ति गर्नु राम्रो हुन्छ है त। राधे भन्नु न भन्नु के छ? राहुको कवचहरू लाउने, राहुहरूको शान्तिहरू गर्ने, अनि आठौँ माङ्गलीको लागि प्रतिमा विवाहहरू गर्ने, शनि सूर्यको जपहरू गराउने भइहाल्छ, राम्रो हुन्छ है। बुझ्नुभयो भन्दै थियो। उहाँको फोन डिस्कनेक्ट भएछ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्ने र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू दिने प्रयास गरिरहेका छौं। खानपानीको बसाई असाध्य सुन्दर र शान्त वातावरणमा भइरहेको छ। कतिले मलाई म्यासेज गरिरहनु भएको छ, हर्कजीले पनि कमेन्ट गर्नु भएको रहेछ, बसाई कस्तो हुँदैछ गुरुदेव काठमाडौँबाट है सम्झिरहेको छु भनेर हर्कराज राईले पनि कमेन्ट गरिरहनु भएको छ। हाम्रो पात्रमा उहाँलाई पनि विशेष आभार। बसाई राम्रो छ, गर्मी पनि छैन, जाडो पनि छैन, राम्रो वातावरणमा हामी तपाईँको साथमा यहाँ बसिरहेका छौं। सबैजनालाई खानपानीमा तीन दिनदेखि चार दिनभन्दा धेरै बस्ने समय भएन भन्न चाहन्छु। छिट्टै गरेर आउनुहोला, आउनु भएन भने भेट नहुन सक्छ। आजको लागि कार्यक्रममा यिनै जानकारी सहित अघि चाहन्छु। भोलिबान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडियोबाट रेडियो धुन तरङ्गबाट रहनेछ। आजको लागि आज्ञा दिनुहोस्। जय श्री कृष्ण। राधे राधे।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
1: सम्पर्क नम्बर 9816655553
0: र 9843180950।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन त काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
2: सम्पर्क 029140084 र 9840485827।
0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त

0: 2-0 गोलको जित हात पारेको थियो। आइकोनिक एडजेका रंगशालामा मेक्सिको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक एक गोल गरे। दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले 3 रातो कार्ड देखाएका थिए। जितसँगै समूह एमा रहेको मेक्सिकोले 3 अंक जोडेको छ। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजे शुरू हुने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम मुआग्लेले विनियोजन विधेयक 2083 प्रस्तुत गर्ने कार्यतालिका छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 पेश गर्ने कार्यसूची छ। नेपाली कंग्रेसका 5,38,622 जनाले क्रियाशील सदस्यता प्राप्त गरेका छन्। सदस्यता अध्यावधिका लागि हिजोसम्म थपिएको म्यापमा 7,00,000 बढ़ीले निवेदन दिएका हुन्। पार्टी सुदृढ व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ शुरू गरिएको क्रियाशील सदस्यता अध्यावधिका लागि निवेदन दिएका 7,82,209 सदस्यहरूमध्ये 1,49,309 जनाको आवेदनलाई भने वडा सभापति मार्फत रूजू गर्ने काम भइरहेको कार्यवाहक मुख्यमन्त्री कृष्ण प्रसाद दुलालले जानकारी दिए। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको नेतृत्व नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ। चुनावको प्रक्रिया अघि बढ़े पनि साधारण सभामा निर्वाचनका सम्बन्धमा विवाद सृजना भएको छ। इपानका महासचिव तथा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार बलराम खतिवड़ा सहित 350 सदस्यले साधारण सभाबाट विधान पारित गरेर मात्रै निर्वाचन गर्न हिजो कार्य समितिमा निवेदन पेश गरेका थिए। साधारण सभालाई व्यवस्था गर्दै कार्य समितिले बहुमतका नाममा निवेदन विपरीत निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढ़ाएपछि विवाद सृजना भएको हो। इपानमा 681 मतदाता रहेकोमा संस्थाका करिब 350 मतदाताले निर्वाचन प्रक्रिया अगाडि नबढ़ाउन हस्ताक्षर गरी वैधानिक तवरले मात्रै अघि बढ़न गरिएको आग्रहलाई व्यवस्था गरिएको एक सदस्यले बताए।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50-541।
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्य गरी खोलिएको छ।
5: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
6: हुलास भए अरू किन खोज्ने?
7: प्रगतिको यात्रा हो यो 3 दशक नेपाली जस्ट प्रिपेयर।

0: अनि विश्वसनीय ब्याङ्क।
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 Mbps को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पिड पनि सस्तो पनि।
2: जस्ता पाता

0: विगत 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी झिङ कोटिङ भएकोले चिया नलाग्ने फुलासको गुणा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। बाल श्रम विरूद्धको चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नेपालमा पनि विविध कार्यक्रम गरी विश्व बाल श्रम विरूद्धको दिवस मनाइरहेछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 वर्षेनी जून 12 दिवस मनाउन थालिएको हो। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको भन्दै आईएलओले चिन्ता व्यक्त गर्दै आएको छ। संखुवा सभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गैराती 1:31 चार रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको केन्द्रबिन्दु च्याम्ताङ आसपास रहेको केन्द्रले जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। सरकारले काठमाण्डु उपत्यका भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई बीमा सेवा प्रदान गर्ने तयारी गरेको छ। उनीहरूलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी थालिएको हो। सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माण भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा अहिले हल्का वर्षा भइरहेको हो। दिउँसो कोशी र मध्य प्रदेशका केही स्थान तथा भाडी भूभागका केही स्थानमा मेघगर्जन सहित मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पाकिस्तान प्रशासित काश्मीरमा प्रदर्शनकारी र सुरक्षा बलबीच भएको झडपमा 15 जनाको मृत्यु भएको छ। झडपमा 11 सर्वसाधारण सहित 4 सुरक्षाकर्मीको मृत्यु भएको हो। भारत प्रशासित काश्मीरबाट विस्थापित भई पाकिस्तानमा बसोबास गरिरहेका शरणार्थीका लागि प्रान्तीय सभामा सीट आरक्षित गरिएको व्यवस्थाको विरोधमा भएको प्रदर्शनका क्रममा झडप भएको बीबीसीले जनाएको छ। र आईसीसी टी20 महिला विश्वकप क्रिकेट आजदेखि शुरू हुँदैछ। इंग्ल्याण्डमा राति 9:15 शुरू हुने उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्ड र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ। विश्वकपमा सहभागी 12 राष्ट्रलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा अस्ट्रेलिया, बंगलादेश, भारत, नेदरल्याण्ड्स, पाकिस्तान तथा दक्षिण अफ्रिकाको सहभागिता रहेको छ। समूह बीमा भने इंग्ल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इण्डिज रहेका छन्। हरेक समूहका शीर्ष 2 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। सेमी फाइनलका विजेता बीचमा जुलाई 5 अर्थात अषाढ 21 उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। अस्ट्रेलियाले 6 पटक उपाधि जितेको छ भने न्यूजील्याण्ड साविक विजेता हो। वेस्ट इण्डिज र इंग्ल्याण्डले 1-1 पटक उपाधि आफ्नो पोल्टामा पारेका छन्। पहिलो पटक यसपालि 12 राष्ट्रले सहभागिता जनाउँदैछन्। प्रसंगसँगै बिहान 9 बजेको कान्तिपुर डायरी सकियो। पूजनी बिदा हुन्छु। नमस्कार।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: अब तपाईहरुकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा यैनिक 2083 जेठ 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यैनिक 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-4-50-50-770-09-5-63-040 र 98-07-00-1-555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

जोडी निकै सुहाएको छ, तर उहाँलाई धोका दिने काम कहिले नगर्नु। जब मन टुट्छ नि तब बाँच्न निकै गाह्रो हुन्छ।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनः हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीम कदाइली।
0: सम्पर्क 0249140084 र 98040485827।
2: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खाँचबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल, 98615349444
4: र 0295901055।
5: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000

यदि तपाईँहरूले यो म्युजिक भिडियो हेरेर पनि कन्टेक्स क्लियर हुन सकेन भने कृपया एकपटक मेरो पर्सन एकको तिम्रो मुटुमालाई एकपल्ट याद दिनुहोला, किनकि यो भिडियोहरू एक अर्कामा सम्बन्धित छ।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्न,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98 साठी 96 40 00
0: र 98 19 32 76 75।

0: मरेन के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562048।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
6: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

संसद बैठकमा आज पनि अवरोध कायमै, अर्थमन्त्री वागलेको अभिव्यक्तिमा प्रतिपक्षीको आपत्ति। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई बीमा सेवा प्रदान गर्ने तयारी, प्रिमियम रकमको स्रोत सुनिश्चित भइसकेको सरकारको भनाई। इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, आफ्ना मागबाट पछि नहट्ने भन्दै सहमति भइ नसकेको इरानको प्रतिक्रिया। र विश्वकपमा दक्षिण कोरियाको विजयी शुरूआत, युरोपियन टोली चेक रिपब्लिक 2-1 पराजित।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबिपिएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोन

0: बानीमा घर कर्जा बानीमा बैंक सबल अनि विश्वसनीय बैंक।
1: नमस्कार, कान्तिपुर जारीका साथमा तारा र म श्रीकृष्ण शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
2: प्रतिपक्षी सांसदहरूले प्रतिनिधि सभा बैठकमा उठेर विरोध जनाएका छन्। केही दिन यता अवरूद्ध भएको संसद बैठक हिजोदेखि चले पनि आज फेरि बिथोलिएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्रीले धाक धम्की दिएको र वित्तीय अपराध गरेको आरोप लगाए। पुनले उनीमाथि संसदीय छानबिन गर्नुपर्ने माग समेत गरेका छन्। पुनले अर्थमन्त्री स्वयंले सातवटा करका दर हेरफेर गरेको स्वीकारेर आर्थिक अपराध गरेको आरोप लगाए। हिजो आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले हिजो सांसदहरूलाई लक्षित गर्दै तपाईहरूको काण्डबारे पनि अनभिज्ञ छैन, ती फाइल पनि खुल्ने बताएका थिए।
1: नेपाली कंग्रेसका 5,38,622 जनाले क्रियाशील सदस्यता प्राप्त गरेका छन्। सदस्यता अध्यावधिका लागि हिजोसम्म थपिएको म्यादमा 7,00,000 बढ़ीले निवेदन दिएका हुन्। पार्टी सुदृढ़ व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ शुरू गरिएको क्रियाशील सदस्यता अध्यावधिका लागि निवेदन दिएका 7,82,209 सदस्य मध्ये 1,49,309 जनाको आवेदनलाई भने वड़ा सभापतिमा मात्र रुजू गर्ने काम भइरहेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए। इन्टरनेटको पहुँच भन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाड़ी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कंग्रेससँग आबद्ध विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अध्यावधिक कार्यालय थप व्यवस्थित गरिने उनको भनाइ छ। यसअघि पटक पटक म्याद थप गरिए पनि अब क्रियाशील सदस्यताका लागि समय उपलब्ध नगराउने कंग्रेसले जनाएको छ।
2: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ। चुनावको प्रक्रिया अघि बढ़े पनि साधारण सभामा निर्वाचनका सम्बन्धमा विवाद सृजना भएको छ। इपानका महासचिव तथा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार बलराम खतिवड़ा सहित 350 सदस्यले साधारण सभाबाट विधान पारित गरेर मात्रै निर्वाचन गर्न हिजो कार्य समितिमा निवेदन पेश गरेका थिए। साधारण सभालाई व्यवस्था गर्दै कार्य समितिले बहुमतका नाममा निवेदन विपरीत निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढ़ाएपछि विवाद सृजना भएको हो। 681 मतदाता रहेकोमा संस्थाका करिब 350 मतदाताले निर्वाचन प्रक्रिया अगाडि नबढ़ाउन हस्ताक्षर गरी वैधानिक तवरले मात्रै अघि बढ़न गरिएको आग्रहलाई व्यवस्था गरिएको एक सदस्यले बताए। 23 साधारण सभाबाट सर्वसम्मतिले पारित विधान संशोधनको निर्णयलाई कार्यान्वयन गरेर मात्र 24 साधारण सभाले निर्वाचन गर्नुपर्ने कि 21 साधारण सभा अगाडिकै विधानमा निर्वाचन गर्ने भन्नेबाटै विवाद शुरू भएको हो। 24 वार्षिक साधारण सभाका लागि वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य र विधान संशोधन भए पश्चात एक कार्यकाल कार्य समितिमा रहेको विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्ष उम्मेद्वार हुन पाउने तथा अन्य सबै पदमा खुला रूपमा उम्मेद्वारी दिने गरी प्रस्ताव गरिएकोले सो पारित गरेर सबैलाई चुनावी प्रक्रियामा सहभागी गराएर मात्रै निर्वाचन गर्नुपर्ने उनीहरूको माग छ।
1: बाल श्रम विरूद्धको चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नेपालमा पनि विविध कार्यक्रम गरी विश्व बाल श्रम विरूद्धको दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को आह्वानमा सन् 2002 वर्षेनी जून 12 दिवस मनाउन थालिएको हो। बाल श्रम अन्त्यका लागि विगत दुई दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको भन्दै आईएलओले चिन्ता व्यक्त गर्दै आएको छ। संयुक्त राष्ट्रसंघीय बालको युनिसेफ र आईएलओ का अनुसार अझै 13,80,00,000 बालबालिकालाई कुनै न कुनै रूप श्रममा लगाइएको तथ्याङ्क छ। बाल श्रम अन्त्यका लागि भएका प्रगतिको वर्तमान दर अत्यन्तै सुस्त रहेकाले आगामी 5 वर्षभित्र यो समस्या अन्त्य गर्न निकै चुनौती रहेको विज्ञहरूको भनाइ छ।
2: सुनको भाउ आज 5,000 रूपियाँ भन्दा बढ़ीले वृद्धि भएको छ। सुन तोलामा 5,300 रूपियाँले बढ़ेको हो। त्यस्तै चाँदी पनि तोलामा 190 रूपियाँले बढ़ेको हो। भाउ बढ़ेसँगै सुन तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य 4,840 कायम भएको छ।
1: संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गैराती 1:31 4 रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको केन्द्रबिन्दु च्याम्ताङ आसपास रहेको केन्द्रले जनाएको छ। भूकम्पबाट

0: भएको क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। भूकम्पको धक्का संखुवा सभा सहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।
1: सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई बीमा सेवा प्रदान गर्ने तयारी गरेको छ। उनीहरूलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी थालिएको हो। सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माण भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका विभिन्न 6 होल्डिङ सेन्टरमा करिब 1488 जना आश्रय लिँदै आएका छन्, जसमध्ये 95% भन्दा बढ़ीको डिजिटल लगत संकलन भइसकेको छ। बाँकी रहेका झण्डै 5% पनि विवरण समेटेर सरकारले उपलब्ध गराएको पहिचान कार्ड मार्फत पहिचान गरी बीमा प्रक्रियामा सहजीकरण गरिने मन्त्रालयको भनाइ छ। बीमा कार्यक्रमको सम्पूर्ण लागत तथा प्रिमियम खर्च सरकारले नै बेहोर्नेछ। बीमाका लागि आवश्यक पर्ने प्रिमियम रकमको स्रोत सुनिश्चित भइसकेको छ।
0: देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको हो। दिउँसो कोशी र मधेस प्रदेशका केही स्थान तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका केही स्थानमा पनि आज वर्षाको सम्भावना छ। नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा सम्भावना बढ़ेको हो। महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सड़क तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरेको छ।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हातलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: हजुर, अब चालीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। चालीमा घर कर्जा, चालीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
6: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8350 फ्याट सहित। जानकारीका लागि 0159707789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यम बाट ठगी गर्ने डिजिटल लेंडिंग भन्दै झूठो लोन एप बनाएर स्कैमिंग गर्ने क्रिप्टो र इन्वेस्टमेंट ट्रैप फेक बैंक सर्वे वा ऑफर को माध्यम बाट ठगी गर्ने ठगर को बिगबिगी बढेको हुनाले यसका ठगर बाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी
1: अन्तर्राष्ट्रिय प्रसंग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दावी गरेका छन् ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरे लगत्तै सहमति भएको दावी गरेका हुन् इरानलाई आणविक हतियार बनाउनबाट सधैँका लागि रोक्नका लागि सहमति गरिएको ट्रम्पको भनाई छ सहमतिका लागि गरिने सम्झौता लेखनको काम अन्तिम चरणमा रहेको र सम्भवतः युरोपमा एक समारोहबीच हस्ताक्षर गरिने ट्रम्पको दावी छ यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सम्झौता भई नसकेको भन्दै अनुमानित टिप्पणी नगर्न आग्रह गरेका छन् उनले इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारेका छन्
2: फिफा विश्वकपमा आज बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ समूह चरण अन्तर्गतको पहिलो खेलमा कोरियाले 2-1 संघर्षपूर्ण जित हासिल गरेको हो शुरूमा एक गोलले पछि परेको एसियाली टीम कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक रिपब्लिकलाई स्तब्ध बनायो मेक्सिको ग्वाडालजडा रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो 59 मिनटमा चेक रिपब्लिकका लागि लादिस्लाव क्रेजी ले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए तर 8 मिनटपछि नै दक्षिण अफ्रिकाले बराबरी गोल फर्कायो वहान इन्भियोमले 67 मिनटमा गोल गरेर स्कोर बराबरी बनाए 80 मिनटमा दक्षिण कोरियाका ओएस ह्याङले गरेको अर्को गोल नै दक्षिण कोरियाको विजयका लागि निर्णायक बन्यो जसकै कोरियाले 3 अंक जोडेको छ हवस् त यसका साथै कान्तिपुर डहारीको यो बुलेटिन अहिले यहीँ सकिन्छ तारा र म श्रीकृष्ण बिदा हुन्छौ नमस्कार

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1, प्रहरी गेट, छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार, विज्ञापन हो।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयकद्वारा यैनिक 2300 रेड 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नस च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही नै 2300 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबारी एक प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 50 7 70 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टीम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429981, जनक पौडेली 98525854 र 029562248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
6: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका एक, प्रगति टोल।
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189.

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
0: 9810555580
2: र वाट्सएप नम्बर 9852286646।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: आहा, हस् हस्। अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: NCSA कम्प्युटर सेन्टर, खादबारी एक, सङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640।

0: हाम्रो यो पढ्दै त के भएको हो? जसलाई आई लभ यु भन्यो भने पनि ब्रेकअप नै हुन्छ।
1: अहिले त टाइगो भयो जस्तो छ, जता पनि वर्षा भाउजू मात्रै देख्नुहुन्छ त।
2: होइन
1: के लेखा छ र
2: कार्य सफल?

0: Hi.
1: 去不？
0: I.
1: G I.
0: I.
1: G I. G I. Lucky.
2: Just
1: play. I.
0: I hate you.

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
6: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाकबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
9: ओहो लु, नमस्कार है सर।
10: ओहो लु, नमस्कार है सर। नमस्कार।
9: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: होटल टेलरिङ सेन्टर खाँदबार एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 9865349444
11: र 0295901155।
12: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
13: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: हिम सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
0: हिम सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98 41 96 47 26
0: हिम सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ
0: विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा क्रियाशील एक सफल म्युजिक
1: कम्पनी
0: आफ्नै प्रोडक्शन हाउस भएको
1: आफ्नै टेलिभिजन कार्यक्रम
0: नृत्य प्रशिक्षकका लागि आफ्नै कला केन्द्र
1: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
0: हिम सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
0: हिम सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
0: हिम सम्झौता डिजिटल

मिठो कुरा गरौ संसारलाई फिर्सिएर रह कुरा गरौ।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429980,
3: जनक पौडेली, 98520358344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: होइन, यो खाँदारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेका साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9025201605080 र 9941081181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भरपर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

आधिकारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष, 12-13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यस क्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बलबिचाई गरेको विषय आजको प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ सत्रमा प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको मूल्यांकन गर्न नपाइनेमा उहाँको जोड़ छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले सांसद र संसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 वटा हेरफेर गरेकोमा मैले 7 वटा हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ। त्यस्तै नेपाली कांग्रेसका भरत बहादुर खड्काले राष्ट्र र राष्ट्रियताको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै नेपाल भारतबीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद अर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएको सूचना प्राप्त भएकोले त्यहाँ अवांछित गतिविधि हुन नहुनेमा जोड़ दिनुभयो। एमालेका सांसद गुरूप्रसाद बरालले नेपाली भूमि लिम्पियादुरा लिपुलेक र कालापानी क्षेत्रको विषय कूटनैतिक माध्यमबाट समाधान खोजी नेपालमा समाहित गर्नुपर्ने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबु ओलीले नेपाल भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधान गर्न प्रभावकारी प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। राप्रपाको प्रमुख सचेतक समेत रहेकी ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव पनि दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सी 31 गतेदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल पर्सी आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदाय

0: चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूरण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित 9 जनाले सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि शुरू भएको इप्पानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने वहाँको भनाइ छ। कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानूनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड़ छ। अब विदेशको खबर। अस्ट्रेलियामा भएको 1 दशक लामो अध्ययनले दैनिक 2 घण्टा भन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतको मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेका पत्ता लगाएको छ। 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले 1 वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्यूट एमसीआरआईको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यो प्रतिवेदनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका झण्डै 1,200 जना सहभागीका बीचमा अध्ययन गरेको थियो। अध्ययनका लागि एमसीआरआईले सन् 2025 16 वर्ष मुनिका बाल बालिकाको लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरेको जनाएको छ। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्या, साइबर बुलिङ र सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित हानिकारक अनलाइन सामग्रीको सम्पर्कले व्यापक चिन्ता बढ़ाएको बताएका छन्। अध्ययनका अनुसार यसको प्रभाव 12 देखि 13 वर्ष उमेर समूहका किशोरीहरूमा सबैभन्दा धेरै देखियो।

थियो। अब खेल खबर। फीफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ। समूह बी को यो खेल क्यानाडाको टोरन्टो रंगशालामा नेपाली समयअनुसार राति पाउने एक बजे शुरू हुनेछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा छवटा खेल खेल्दा एक खेल पनि जित्न सकेको छैन। यस्तै बोस्निया एण्ड हर्जगोभिनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले चार पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वेले खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा नेपाली समय अनुसार 7:15 शुरू हुनेछ। यसअघि उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्। चार भन्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार। अहिले अवस्था सामान्य। बल मिसाईबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। राष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पछि आइतबारदेखि हुने चार दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी। तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष। 12-13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव अझै सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दैछन्।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
6: र 98 19 32 76 75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
6: सङ्कट सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98 420 22 667।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खातबारीमा डाक्टर उमर बिन नायकद्वारा यैनिक 2300 जेट 30 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यैनिक 2300 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खातबारी 1 प्रगति टोलो, खातबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार है वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यसो भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहारा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिल जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, त्यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 029-41-0084 र 98-40-45-827।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9865349444
10: र 0295901155।
12: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
13: आयो सबको घर घरमा।
14: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
15: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
14: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air, online.

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: रेडियो संखुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली, 98520-58-344 र 029560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: लो दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भनेर छ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौँ विद्यार्थी कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइकै बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
12: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
14: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
16: नमस्ते डाक्टर साहब।
17: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
16: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
17: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
16: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
17: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
16: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
17: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
16: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
17: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
18: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
19: किन र काका?
14: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
19: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
14: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
19: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
14: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
19: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
19: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
14: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
19: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
14: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
19: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
14: सम्पर्क 029140084 र 98040485827।
20: ओहो लु, नमस्कार है सर।
21: ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
20: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
21: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
22: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
21: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
22: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
21: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
22: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
21: डिजाइनर सुमन ठटाल, 98615349444
22: र 029590155।
23: More style, more design. Total Tailors.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईहरुकै सहर खाँदारीमा डाक्टर उमर बिन नयकद्वारा नियमित 2063 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराए स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियस, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2063 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98 4 50 50 770 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029 56 22 01 र 97 499 22 520।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
3: ए हो र।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार

धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

धेरै माया गर्ने हुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97-4-38-46-084।
1: NCSA कम्प्युटर सेन्टर खादबारी 1 संघ सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9816655553 र 9843180049।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्खुवा सभा
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801 जनक पौडेली 9852558344 र 0295602648
9: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्खुवा सभा

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
0: 9810555580
1: र वाट्सएप नम्बर 9852286646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
4: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
10: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्न,
10: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98420226667।
11: This is Radio Sankhuwa Sabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: काभ्रेको बुच्चाकोटमा 10 दुर्घटना, 8 जनाको ज्यान गयो, घाइते 15 जनाको उपचार चल्दै।
1: 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलको म्याद थप, बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
2: नोबेल चौरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री सुशील खनालको चीन भ्रमण पछि आइतबारदेखि हुने।
1: भारतमा कक्रोच जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान शुरू, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा।
2: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पखनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
6: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा एउटा दुर्घटना सम्बन्धी दुखद खबर। काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 जना पुगेको छ। बनेपाबाट रोशी गाउँपालिकाको खारपाचोकका लागि छुटेको 23/98 नम्बरको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो 2:15 दुर्घटना भएको हो। दुर्घटनामा 4 जना पुरूष र 4 महिला गरी 8 जनाको ज्यान गएको र ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरीकारले काभ्रेले जनाएको छ। दुर्घटना भएको बस अरनीको यातायातको हो। प्रहरीका अनुसार बसका चालक सहित 16 जनाको उद्धार गरिएकोमा 1 जनाको ज्यान गएको र बाँकी 15 जनाको धुलीखेलमा उपचार भइरहेको छ।
2: सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। प्रतिवेदन बुझाएको तीस वर्षपछि राहुल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको हो। यो निर्णयसँगै 2021 सालको नापिएका आधारमा राहुल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वडामा अधिकरण भएको 1,859 रोपनी, 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले यो सहित विभिन्न 3 निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 आउँदो असार वसन्तसम्म नयाँ थप गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलका अनुसार सिन्धुपाल्चोकका रमेश कुमार धितालाई लेखा पान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय पनि भएको छ।
1: सर्वोच्च अदालतले बाल सैन्य दुरूपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्द्वकालका पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूर्ण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित 9 जनाले सर्वोच्च दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै सर्वोच्च अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ।
2: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सुरक्षाकर्मी एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मी बीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यसक्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपकराज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बल मिचाई गरेको विषय आजको प्रतिनिधि सभामा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क

0: परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि 31 गते आइतबारदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक रूपमा जानकारी दिएको छ। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल पर्सि आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित रहनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ।
1: आउँदो आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफल आउँदो असार 1 गते सोमबारदेखि शुरू हुने भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले आउँदो असार 1 गतेदेखि 4 गतेसम्म छलफल गर्नका लागि समय तोकिएको जानकारी दिनुभयो। साथै उहाँले छलफलमा भाग लिने सांसदहरूले आफ्नो दलको पदाधिकारी मार्फत छलफल गर्ने दिन बस्ने बैठकभन्दा 1 घण्टा अघि नै संसद सचिवालयमा आफ्नो नाम टिपाउन पर्ने आग्रह गर्नुभयो। बैठकले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत पनि गरेको छ। आजको बजेट छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री स्वर्ण वाग्लेले सांसदहरूले सुनेको भरमा बजेटमाथि टिप्पणी गर्ने गरेको उल्लेख गर्नुभएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न समिति संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्तमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको छलफल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्यन गर्न नपाइनेमा उहाँको जोर छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले संसद र सांसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। यस्तै कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नव प्रवर्धन प्रतिको अपेक्षा र चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्दै हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। मेजर अप्लायंसेस, बेचरको पानी लाग्छ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी

0: 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा 8 जनाको ज्यान गयो, घाइते 15 जनाको उपचार चल्दै 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले पहिलो पटक विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालय स्थापना गरेको छ। यसअघि विभिन्न निकाय र मन्त्रालय अन्तर्गत सरेर रहने गरेको विज्ञान तथा प्रविधि सम्बन्धी नीति कार्यक्रम र गतिविधिलाई एकीकृत रूपमा सञ्चालन गर्ने उद्देश्यसहित यो मन्त्रालय गठन गरिएको हो। नेपालले डिजिटल रूपान्तरण, अनुसन्धान तथा विकास, नवपरिवर्तन कार्यक्रम, कृत्रिम बुद्धिमत्ता, हरित प्रविधि तथा ज्ञानमा आधारित अर्थतन्त्रको लक्ष्य लिइरहेका बेला नयाँ विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालय गठन हुनुलाई यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न थालेको रूपमा विश्लेषण गरिएको छ। तर सीमित बजेट, जनशक्ति अभाव, संस्थागत संरचना निर्माणको चुनौती तथा अनुसन्धानलाई उत्पादन र सेवासँग जोड्नु चुनौतीपूर्ण छ। साथी महेश खेमरीले वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाललाई विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालय स्थापनाबाट अब के कस्तो अपेक्षा गर्न सकिन्छ भनेर सोध्नु भएको छ।
3: विज्ञान र प्रविधि सधैँ ओझेलमा परिराख्यो, हामीले धेरै ढिलोबाट मात्रै यसको आवश्यकता अथवा औचित्य बुझ्न थाल्यौं। अनुसन्धानका बाटो, अनुसन्धानबाट निस्किएका नतिजालाई व्यवस्थापन गर्ने तौर तरिका र त्यसलाई उद्योगसँग जोड्ने मार्गचित्र हुने हो, त्यसमा राज्य करिब करिब अलमल लिएको जस्तो देखिन्थ्यो। आजको सम्बन्धमा विज्ञान र प्रविधिको विकास बिना चाहिँ विकाससँग जोड्न सकिँदैन भन्ने लागेकाले यो मन्त्रालय गठन भएको भन्ने चाहिँ मेरो बुझाइ छ।
1: यसमा पनि यो मन्त्रालयले कुन कुन काम गर्ने अपेक्षा गरिएको छ?
3: विज्ञान र प्रविधिको कुनै पनि विधामा काम गर्नुपर्छ भन्ने लाग्छ। कसरी चलाउने, त्यसको दायरा के हुने, अरू मन्त्रालय अन्तर्गतका रहेका केही अनुसन्धानका विभागहरू छन् तिनीहरूलाई कसरी हेर्ने, विश्व

0: विद्यालयलाई कसरी जोड्ने र विश्वविद्यालयमा हुने अनुसन्धान र नार्क जस्ता जुन अनुसन्धान केन्द्रहरूका हुने गतिविधिलाई कसरी जोड्ने विधाका कुरा गर्ने हो भने नेपाली नागरिकले कुन कुन विधामा समस्या भोगिराखेका छन् ती समस्याका समाधान गर्नको लागि अनुसन्धानमा जोड्नुपर्ने हुन्छ। नेपालको प्राकृतिक स्रोत र साधनलाई हामीले उपयोग गर्न सकिराखेका छैनौं र त्यसलाई उपयोग गर्ने मोडालिटीमा कुन कुन विधामा हात हाल्ने भन्ने कुरा चाहिँ मलाई लाग्छ राष्ट्रिय योजना आयोगदेखि लिएर कृषि मन्त्रालय भयो, स्वास्थ्य मन्त्रालय भयो, इनोभेसनमा इन्डस्ट्रीसँग जोड्ने माहौल मार्फत उद्योग मन्त्रालयसँग अलिक बढी समन्वय गर्दै अघि बढ्नुपर्ने हुन्छ जस्तो लाग्छ।
1: अहिलेको समयमा चाहिँ अब मन्त्रालय बनि पनि सकेको छ, अब स्रोत साधनदेखि लिएर कस्ता चुनौतीहरू चाहिँ हुन सक्छन्? अहिले
0: यो माहौललाई विचार म्यानेजमेन्ट गर्नको लागि एउटा ठूलो चुनौती चाहिँ छ, तर अहिले हामीसँग आएको पुँजीगत बजेट अथवा विकास बजेटको 1% मात्रै छ, त्यो रकम आफैमा एकदम थोरै हो। त्यो अनुसन्धान नवप्रवर्धन अथवा विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय एक्लैले गर्छु भनेर हुँदैन। उद्योग र यो एकाडेमिक सेन्टर्सहरू अथवा युनिभर्सिटीहरू रिसर्च सेन्टरहरू जोडिएर काम गराउनको लागि त्रिपक्षीय मन्त्रालयको भूमिका अलि बढी आवश्यक रहन्छ भन्ने देखिन्छ। वैज्ञानिकहरूले गर्न सक्ने अनुसन्धानलाई हामी सपोर्ट गर्छौं, त्यसको सपोर्टको लागि आवश्यक पर्ने पर्यावरण अथवा वातावरण हामी निर्माण गर्न सक्छौं। एउटा सोच विकास हुनुपर्छ पहिलो काम, कानूनी संरचनामा कसलाई के जिम्मा दिने हो, कसले के हेर्ने हो भन्ने कुरा चाहिँ मन्त्रालय पहिला निकटोलमा पुग्नुपर्छ भन्ने लाग्छ। उद्योगमा जोडिनको लागि चाहिने वातावरण चाहिँ नेपाल सरकारले मिलाइदिनुपर्छ।
1: प्रभावकारी रूपमा काम गर्न सक्यो भने विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमा चाहिँ कस्ता उपलब्धि पाउन सक्छौ?
0: हामीले गर्नुपर्ने भनेको धैर्यता हो। वैदेशिक पलायनबाट नेपाली वैज्ञानिकहरूलाई रोक्न सकिराखेका छैनौं, बाहिर बसेर म नेपाल फर्कन्छु भनिराखेकाहरूलाई पनि हामीले राम्रो वातावरण दिन सकिराखेका छैनौं। यो लेभलको पर्यावरण अथवा वातावरण निर्माण गर्छौं, तपाईँहरू धैर्य भएर काम गरिदिनुहोस् भन्ने एउटा आश्वासन सहित काम गरियो भने त्यसले युवाहरूलाई रिटेन्सन गर्दै उहाँहरूलाई केही सपोर्ट सिस्टम बनाउन सक्यौं भने चाहिँ उहाँहरूबाट केही न केही स्टार्टअप इन्डस्ट्रीहरू खुल्न थाल्छन्। केही 4-5 वर्षको भित्रमा चाहिँ हामीले थुप्रै त्यस्ता नतिजाहरू प्रोडक्टहरू निकालेर बजारसम्म जोड्ने माहौल चाहिँ बन्छ र यो मन्त्रालयले त्यसको लागि राम्रो वातावरण बनाउने काम गर्न सफल हुन्छ भन्ने चाहिँ लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा एजेट 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो पनि खुलेको छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो।
2: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3-सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नकली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकतामा समिति गठन गरिएको छ। समितिका सदस्यमा मन्त्रालयका कानून उपसचिव गोपीकृष्ण रेग्मी र अधिकृत गुरूराज भट्टाई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारी बाहेक आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको मन्त्रालयले जनाएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढ़ाइएको हो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू: निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। कैलाली गोदावरी नगरपालिका चारको बाढ़ीमा परे 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक योगेन्द्र तिमेसेनाका अनुसार गोदावरी नगरपालिका चारकी 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जनाएको छ।
1: आज र भोलि कोशी प्रदेशको विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा अन्य क्षेत्रको 1-2 ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। आज दिउँसो पनि देशका केही थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। भोलि कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा अन्य भागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। ठूलो पानी पर्न सक्ने सम्भावना भएका पहाड़ी क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोला आसपास बसोबास गर्नेलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नेपाल नजिक आइपुगेको मनसून पनि भित्रने तर्खरमा रहेको छ।
2: शेयर बजार लगातार 2 दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 4 अंकले घटेर 2724.03 बिन्दुमा झरेको छ। म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 167 कम्पनीका शेयर घटेकोमा 91 बढ़ेका छन्। 13 कम्पनीका शेयर भने गडबड़ भएका छैनन्। आज कालिचोक हाइड्रो पावरको शेयर 10.66% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र ओपलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटेको नै कारोबार रकम भने बढ़ेको छ। हिजो 3.90 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 98,56,000 किता शेयर 4.34 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि शुरू भएको इपानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानको लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने वहाँको भनाइ छ। अध्यक्ष कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानूनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड़ छ।
2: हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5,300 रूपियाँले बढ़ेको छ। हिजो 5,100 रूपियाँले घटेको सुनको भाव आज 5,300 रूपियाँले बढ़ेर तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,86,700 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,840 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा सामाजिक सञ्जाल मार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी सीजेपीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाबदेहिताका मुद्दालाई केन्द्रमा राख्दै देशव्यापी युवा विरोध अभियान शुरू गरेको छ। अभियानको शुरूआत स्वरूप हिजो पश्चिमी भारतीय शहर पुणेमा सयौं विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए। यो कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ। गएको हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सड़क प्रदर्शन गरेको सीजेपीले यसपटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्याली आयोजना गरेको हो। प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। आन्दोलनले आउँदा दिनमा देशका अन्य प्रमुख शहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनैतिक वृत्तले निकै चासोका साथ हेरिरहेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज मध्यराती र भोलि बिहान हुने फरक दुई खेलमा दुई आयोजक टोलीको खेल छ। सह आयोजक क्यानाडाले राति पाउने एक बजे बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ भने भोलि बिहान आयोजक अमेरिकाको भेट 16 वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुँदैछ। समूह बीको सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग क्यानाडाको टोरन्टो रंगशालामा खेल्दैछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 खेल खेल्दा एक खेल पनि जित्न सकेको छैन। दुवै पटकसम्म चनौटबाट बाहिरिएको क्यानाडाले 6 खेलमा 2 गोल गरेको छ। यस्तै बोस्निया एण्ड हर्जगोभिनाकोले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पाराग्वे खेल्दैछन्। यो खेल अमेरिकाले लस एन्जलस रंगशालामा नेपाली समय अनुसार बिहान पाउने 7 शुरू हुनेछ। यसअघि गए राती भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र आज बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
1: र न्यूजील्याण्डका ब्याटर केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यससँगै उनको 16 वर्षीय अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको छ। 35 वर्षीय विलियमसन अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजील्याण्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाड़ी हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा 19,326 रन बनाएका छन्। केन विलियमसनले सन् 2016 24 अवधिमा तीनवटै फर्मेटमा न्यूजील्याण्डको कप्तानी गरेका थिए। उनको कप्तानीमा टोलीले आईसीसी एक दिवसीय विश्वकपमा 2 पटक फाइनल र 3 पटक सेमीफाइनल खेल्यो। त्यस्तै सन् 2021 न्यूजील्याण्डले पहिलो आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको उपाधि जितेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: काभ्रेको गुच्चाकोटमा बस दुर्घटना, 8 ज्यान गयो, घाइते 15 उपचार चल्दै।
1: 52 रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
2: नगर परासीको संस्थामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने।
1: भारतमा कक्रोच जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान शुरू, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा।
2: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो शंख सभा 95.5 मेगाहर्ज।
1: निजामती कर्मचारी र शिक्षकको ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन रोक्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। सूचीकृत कम्पनीका संचालक तथा व्यवस्थापकले कानूनी क्षेत्र प्रयोग गर्दै पद छाडेर शेयर बिक्री गर्ने प्रवृत्ति बढ्दो, कम्पनीको सुशासन र लगानीकर्ताको हितमा नकारात्मक असर। दक्षिण कोरियाका पदस्थ राष्ट्रपति युन र पूर्व रक्षा मन्त्री किमलाई 30 वर्षको जेल सजाय। र एन्फाभित्रको अनियमितता बारे छानबिन गर्न उपसमिति गठन। विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया बीच प्रतिस्पर्धा हुँदै

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा, समाचार अब विस्तारमा।
2: काभ्रेको नवबुद्धमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। बनेपाबाट रोशीतर्फ गइरहेको बस नवबुद्ध 2 सेल्फी डाँडामा दुर्घटनामा परेको हो। दुर्घटनामा 4 जना महिला र 4 पुरूषको मृत्यु भएको पुष्टि भए पनि उनीहरूको शनाखत यो समाचार तयार पार्दासम्म भएको थिएन। प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि धुलीखेला अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार 16 जना घाइतेलाई अस्पताल लगिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको हाम्रा सहकर्मीले जनाएका छन्।
1: सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन रोक्न माग गरिएको रिटमा अन्तरिम आदेश निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा नेतृत्वको संवैधानिक इजलासले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएको हो। संवैधानिक इजलासमा शर्मासँगै न्यायाधीशहरू नकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। यो सँगै ट्रेड युनियन खारिज गर्ने सरकारको कदमले वैधानिकता पाउने देखिएको छ। यसअघि अध्यादेश मार्फत गरिएको खारेजी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो।
2: सूचीकृत कम्पनीका संचालक तथा व्यवस्थापकहरूले कानूनी क्षेत्र प्रयोग गर्दै पद छाडेर शेयर बिक्री गर्ने प्रवृत्ति बढ़ेको छ। यसले कम्पनीको सुशासन, स्थायित्व र लगानीकर्ताको हितमा नकारात्मक असर पारिरहेको छ। पदबाट हटेको 1 वर्षपछि मात्रै शेयर बिक्री गर्न पाउने भएपछि उनीहरूले यस्तो उपाय अपनाउन थालेको प्रसंगसहित कान्तिपुर कर्मी यज्ञ बन्जारेले तयार पारेको सामग्री अबको क्रममा।
1: सूचीकृत कम्पनीमा संचालक, उच्च व्यवस्थापक लगायत पदमा रहँदा र पदबाट हटेको 1 वर्षसम्म कम्पनीको शेयर बिक्री गर्न पाइँदैन। धितोपत्र बोर्डका एक अधिकारीले भने हालै मात्र केही कम्पनीमा संचालकले योजनाबद्ध रूपमा पद छाडेका छन्। ती मध्ये केहीले धितोपत्र बोर्डमा भन्सुन गरेर लगातार घाटामा गएका कम्पनीको पनि आईपीओ जारी गरेका छन्। अहिले उनीहरूको योजना आफ्नो स्वामित्वको शेयर बिक्री गरेर बाहिरिने हो। विगतमा जलविद्युत कम्पनीहरूमा यस्तो प्रवृत्ति थियो। अहिले केही लगानी, उत्पादन तथा प्रशोधन, अन्य होटल तथा पर्यटन र व्यापार समूहमा सूचीकृत कम्पनीमा पनि संचालक, उच्च पदस्थ व्यवस्थापक लगायतले पदबाट बाहिरिने र 1 वर्षपछि शेयर बिक्री गर्ने प्रवृत्ति मौल्याएको जानकार बताउँछन्। निजी क्षेत्रबाट संचालित वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा ल्याउन विगतमा धितोपत्र बोर्डले 3 वर्षको लक इन र संचालक तथा उच्च तहका कर्मचारीका लागि पद छाडेको 1 वर्षसम्म शेयर बिक्री गर्न पाउने व्यवस्था गरेको थियो। अहिले सोही कानूनको दुरूपयोग भएको पूँजी बजारका जानकार एवं बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले बताए। उनले भने संस्थापक शेयर धनीका लागि 3 वर्षको लक इन अवधि नै गलत रहेछ भनेर म बोर्डमै रहेका बेला संशोधन गर्न खोजेका थियौं तर सकिएन। अहिले केही संस्थापकबाट त्यही व्यवस्थाको दुरूपयोग भइरहेको छ। यसअघि जलविद्युत क्षेत्रका कम्पनीमा यस्तो विकृति देखिएकामा अहिले अरू क्षेत्रका कम्पनीमा पनि शेयर बिक्रीकै लागि संचालक पद छाड्ने र बजारबाट पैसा संकलन गर्नकै लागि शेयर निष्कासन गर्ने विकृति बढ़ेको गिरीको भनाई छ। उनले भने कम्पनीहरूले आईपीओ निष्कासन गर्दा विवरण पत्रमा तोकेको पे ब्याक पीरियड, प्रतिफल मार्फत शेयर खरिद गरिएको मूल्य फिर्ता गर्ने प्रतिबद्धता तोकेका हुन्छन्। उक्त अवधिमा कम्तीमा शुरूका संचालकहरूले पद छाड्न हुँदैन किनकि लगानीकर्ताले कम्पनीको विवरण पत्र र व्यवसाय विस्तारको योजना तथा प्रतिबद्धता, नेतृत्व तथा संचालक हेरेरै शेयरमा लगानी गरेका हुन्छन्। यस्तो अवस्थामा मुख्य संचालकहरू कम्पनीबाट बाहिरिँदा सुशासन, नेतृत्व र व्यवसाय विस्तारमा समस्या निम्तन्छ। अहिले केही कम्पनीमा यस्तो अवस्था सृजना भएको छ। यसकारण पनि 3 वर्षको लक इन अवधि संशोधन गरेर संस्थापक शेयर धनीलाई कम्तीमा पे ब्याक अवधिमा क्रमिक रूपमा शेयर बिक्री गर्न पाउने व्यवस्था गर्नुपर्नेमा गिरीको जोड़ छ। आफू आफूले स्थापना गरेको जलविद्युत आयोजनाले लामो समयसम्म राम्रो प्रतिफल दिनेमा स्वयं कम्पनीका संस्थापक शेयर धनीलाई विश्वास नरहेकाले लकिन अवधि सकिए लगतै शेयर बिक्री गरेर बाहिरी प्रवृत्तिको धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले पनि उजागर गरेको छ। जलविद्युत समूहका सूचीकृत कम्पनीको शेयर संरचनाको विद्यमान अवस्था र त्यसको प्रभाव सम्बन्धमा धितोपत्र बोर्डले गरेको अध्ययनले प्राय संस्थापक शेयर धनी लक इन पीरियड शेयर बिक्री गर्न नपाइने अवधि सकिनु अगावै बाहिरिने गरेको देखाएको हो। उक्त प्रतिवेदन अध्ययन समितिले 15 असार 2080 धितोपत्र बोर्ड संचालक समितिमा पेश गरेको थियो। यद्यपि बोर्डले प्रतिवेदन सार्वजनिक गरेको छैन, प्रतिवेदनमा भनिएको छ जलविद्युत समूहका प्राय संस्थापक शेयर धनी लक इन पीरियड सकिएपछि शेयर बिक्री गरी बजारबाट निस्कने क्रम बढ़ेको देखिन्छ। तत्कालीन समयमा नेप्सेमा सूचीकृत 43 कम्पनीको प्राप्त विवरण तथा कागजात अध्ययन गर्दा 20 जलविद्युत कम्पनीका संस्थापकले शेयर बिक्री गरेको देखिएको थियो। हाल नेप्सेमा सूचीकृत जलविद्युत क्षेत्रका कम्पनीको संख्या 105 पुगिसकेको छ। शेयर लगानीकर्ता तिलक कोइरालाले भने संचालक तथा संस्थापक शेयर धनी कम्पनीबाट बाहिरिएका कारण धेरै कम्पनीमा संस्थापक हिस्सेदारी नरहेको, अधिकांश शेयर लाखौं सर्वसाधारणमा बाँडिएकाले वार्षिक साधारण सभा गर्न समेत नसक्ने अवस्था आएको छ। ती कम्पनीमा कोरम नपुगेकाले पटक पटक साधारण सभा बोलाउनु पर्ने अवस्था छ। यस्तो प्रवृत्ति खास गरी प्रत्यक्ष नियमनकारी निकाय नभएका क्षेत्रका कम्पनीमा देखिएको र यसले कम्पनीको सुशासन एवं स्थायित्व बिग्रिनुका साथै लगानीकर्ताको हित संरक्षणमा पनि असर पुर्याएको कोइरालाको दावी छ। उनले भने यस्तो विकृति रोक्न प्रत्यक्ष नियामक निकाय नभएका क्षेत्रका कम्पनीका लागि विशेष कानूनी व्यवस्था अत्यावश्यक छ, अन्यथा ती क्षेत्रका कम्पनीको सुशासन र स्थायित्व थप बिग्रने र धेरै लगानीकर्ताको सम्पत्ति जोखिममा पर्न सक्छ। संगठित संस्थाको प्रारम्भिक निष्कासन, हकप्रद निष्कासन र शेयर संरचना थप व्यवस्थित बनाउनु पर्ने सुझाव पनि प्रतिवेदनमा छ। यसकारण धितोपत्र सम्बन्धी कानूनी प्रावधानमा संशोधन तथा आवश्यक सुधार गर्नुपर्नेमा प्रतिवेदनको जोड छ। यसरी संस्थापकले शेयर बिक्री गरेर बाहिरिँदा जलविद्युत समूह, कम्पनी सञ्चालन र लगानीकर्ताको प्रतिफलमा नकारात्मक प्रभाव पर्ने प्रतिवेदनको निष्कर्ष छ। संस्थापकले 7 वर्षसम्म कम्तीमा 30% शेयर आफैसँग राख्नुपर्ने र बोर्डले धितोपत्र स्वीकृत दिने क्रममा कम्पनीको भुक्तानी अवधिलाई आधार लिई समानुपातिक हिसाबले हुन आउने प्रतिशत अनुरूप संस्थापक शेयरबाट सर्वसाधारणमा परिणत गर्न स्वीकृति दिनुपर्ने सुझाव पनि प्रतिवेदनको छ। जलविद्युत समूहका कम्पनीहरूले प्रारम्भिक निष्कासन गरेपछि सूचीकृत भएको 3 वर्षसम्म परियोजना सम्पन्न नगरेको देखिएको सन्दर्भमा थप नीतिगत व्यवस्था गर्न पनि प्रतिवेदनले भनेको छ। मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारका नाममा जारी भएको निर्देशनात्मक आदेशमा टेकेर प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। सर्वोच्चको सो आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख राखे त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। मन्त्री परिषदको निर्णयबारे जानकारी दिँदै पोखरेलले भने
3: सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोग भन्ने गरिन्छ। रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, संविधान संशोधन बहपत्र तयार गर्ने कार्यदल 2082 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सं मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
1: मन्त्री परिषद बैठकले गरेका निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासनलाई समेत निर्देशन दिइएको छ।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
6: पाथिपरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98 4 20 50 541।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। परराष्ट्र मन्त्री शिशिर खनाल को चीन भ्रमणको तालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल पर्सि चार दिन औपचारिक भ्रमणका लागि चीन जानेछन्। उनी असार तीन गते फर्कने तालिका छ। चिनिया समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल बेजिङ प्रस्थान गर्ने भएका हुन्। चिनिया विदेश मन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता हुने पनि मन्त्रालयले जनाएको छ। साथै मन्त्री खनालले बेजिङमा उच्चस्तरीय भेटवाट गर्ने कार्यतालिका छ। भ्रमणका क्रममा नेपाली दूतावासले गर्ने लगानी सम्मेलनमा समेत उनी सहभागी हुने कार्यक्रम छ, जहाँ चिनिया व्यवसाय तथा लगानीकर्ताको पनि उपस्थिति रहने विज्ञप्तिमा जनाइएको छ। भारत भ्रमण सके को एक हप्तापछि परराष्ट्र मन्त्री खनाल चीन भ्रमणमा जान लागेका हुन्।
2: सर्वोच्च अदालतले तत्कालीन माओवादी युद्धमा लागेका बाल सैनिकहरूको सम्मानजनक सामाजिक व्यवस्थापन गर्न आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी रिटमा मिश्रित परमादेश जारी गर्दै सर्वोच्चले तत्कालीन बाल सैनिकहरूको सम्मानजनक सामाजिक पुनरेकीकरणका लागि अनुकूल वातावरण निर्माण गर्न आवश्यक कदमहरू चाल्न आवश्यक देखिएको जनाएको हो। तीन न्यायाधीशको पूर्ण इजलासले सरकारको र प्रतिवादीहरूको नाममा परमादेश जारी गरेको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको इजलासले मिश्रित परमादेश गरेको हो। माओवादी युद्धमा सहभागी भएको तर पछि अयोग्य लड़ाकु भन्दै बहिर्गमनमा परेको लेलिन विष्ट सहित नौजनाले सर्वोच्चमा दायर गरेको रिटमा परमादेश दिइएको हो। साथै सर्वोच्चले बालबालिकाको सैन्य भर्ती रोक्ने कानून निर्माण गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत दिएको छ।
1: बाल श्रम विरूद्धको चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व बाल श्रम विरूद्धको दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 वर्षेनी जुन 12 दिवस मनाउन थालिएको हो। बाल श्रम अन्त्यका लागि विगत दुई दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको भन्दा आईएलओले चिन्ता व्यक्त गर्दै आएको छ। संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफ र आईएलओ अनुसार अझै 13,80,00,000 बाल बालिकालाई कुनै न कुनै श्रममा लगाइएको तथ्याङ्क छ। बाल श्रम अन्त्यका लागि भएको प्रगतिको वर्तमान दर अत्यन्त सुस्त रहेकाले आगामी 5 वर्षभित्र यो समस्या अन्त्य गर्न निकै चुनौती रहेको विज्ञहरूको भनाइ छ।
2: देशभर रेबिस विरूद्धको खोपको चरम अभाव देखिएको छ। खोपको अभावका कारण सर्वसाधारणले टाढासम्म धाउनुपर्ने र निजीमा महँगो मूल्य तिर्नुपर्ने बाध्यता छ। सरकारी निकायले खोप खरिद प्रक्रिया टुंग्याउन नसक्दा जोखिममा रहेका नागरिक समयमै खोप नपाउने अवस्थामा पुगेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार खोप अभावले रेबिजका कारण मृत्युदर बढ़न सक्ने चिन्ता बढ़ेको छ। मुलुकमा बढ़दो क्रममा रहेको रेबिज विरूद्धको खोप अभाव लगायतबारे कान्तिपुर कर्मी अर्जुन पौडेलले तयार पारेको एक सामग्री।
3: जेएनजी आन्दोलनपछि सरकारले खोप खरिद प्रक्रिया टुंग्याउन नसक्दा देशैभरि सरकारी स्वास्थ्य संस्थामा रेबिज विरूद्धको खोपको चरम अभाव देखिएको छ। निजीमा त खोप पाइन्छ तर चर्को मूल्य तिर्नुपर्छ। निजीमा खर्च गर्न नसक्नेले खोपका लागि टाढासम्म धाउनुपर्ने बाध्यता छ। चिकित्सकहरूका अनुसार खोप समयमै लगाए रेबिजबाट बच्न सकिन्छ। रोगका लक्षण देखिन थालेपछि बिरामीको मृत्यु नै हुन्छ। प्राणघातक यस्तो रोगबाट नागरिकलाई बचाउन सरकारले हरेक वर्ष करिब 3,00,000 खोप खरिद गरी सरकारी स्वास्थ्य संस्था मार्फत निशुल्क वितरण गर्दै आएको थियो। काठमाडौँको टेको स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले दैनिक जसो सयौं सर्वसाधारण रेबिज विरूद्धको खोपको प्रतीक्षामा बस्ने गरेका छन्। अस्पतालका चिकित्सकहरूका अनुसार टेकोमा हरेक दिन कुकुरले टोकेका 500 भन्दा बढी मानिस खोपका लागि आउने गरेका छन्। अस्पतालका अनुसार सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा लगायतका जिल्लाबाट समेत बिरामीहरू आउन थालेपछि यो समस्या झनै बढ़ेको छ। शुक्रराज अस्पतालका वरिष्ठ भयशंकर पाण्डेले भने कुकुरले टोके या त निजी फार्मेसीमा पैसा तिरेर खोप लगाउनु पर्ने वा हाम्रो अस्पतालमै आउनुपर्ने अवस्था छ। हामीसँग पनि अब केही 100 डोज मात्रै खोप बाँकी छन्। त्यसले धेरै दिन टेक्दैन। पाण्डेले निजीमा खर्च गर्न नसक्ने र टेको धाउन नसक्नेहरू जोखिम मोलेर बसिरहेको हुन सक्ने बताए। उनले भने खोप अभावका कारण रेबिजबाट हुने मृत्युदर बढ्न सक्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप उपलब्ध गराउन नसकेपछि टेको अस्पतालले तत्काल खोप उपलब्ध गराउन आग्रह गर्दै बुधबार मात्रै काठमाडौँ महानगरपालिकालाई पत्र लेखेको थियो। यसअघि अस्पतालले गण्डकी प्रदेश सरकारसँग खोप मागेको थियो। गण्डकी सरकारले 1000 डोज खोप उपलब्ध गराउने वाचा गरेको वरिष्ठ अहेब पाण्डेले जानकारी दिए। एक साता अघि बागमती प्रदेश सरकारले दिएको 1000 डोज दुई दिनमै सकिएको उनले बताए। काभ्रे पलाञ्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छितोलेर टेकु स्थित शुक्रराज ट्रफिकल तथा सर्वारोग अस्पतालमा आइपुगिन्। यति टाढा धानुको उद्देश्य थियो रेबिज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उनी रेबिज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पतालमा पुगेकी थिइन्। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलिखेल स्थित सरकारी स्वास्थ्य संस्थामा पुगिन्। त्यहाँ पनि उनले खोप पाइनन्। जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पनि खोप अभाव रहेको थाहा पाएपछि उनले निजी फार्मेसीमा 1000 रूपियाँ तिरेर एक डोज खोप लगाइन्। रेबिज वृद्धको खोप 28 दिनभित्र चार पटकसम्म लगाउनु पर्छ। निजीमा प्रत्येक पटक 1000 रूपियाँ तिर्दा जम्मा 4000 रूपियाँ खर्च हुने भयो। सरकारी अस्पतालमा निशुल्क पाइन्छ भन्ने सुनेकी उनी टेकु आइन। दोस्रो डोज लगाउन पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पुगेकी थिए, तर खोप कहिले आउँछ भन्ने जानकारी नै नभएको भन्दै मलाई फर्काए। त्यहाँपछि यहाँसम्म धाए टेकुमा भेटिएकी उनले भनिन्। टेकु अस्पतालले रेबिज खोपको सेवा 24 घण्टा उपलब्ध गराउँथ्यो, तर अभाव बढ्दै गएपछि खोपको दोस्रो मात्रा आकस्मिक कक्षबाट दिन बन्द गरिएको छ। त्यस्ता व्यक्तिलाई ओपीडीको समयमा मात्रै दोस्रो डोज लगाउन भनिएको छ। संघीय सरकारले खोप उपलब्ध गराउन नसकेपछि एक महिना अघि बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले 7000 डोज खोप खरिद गरेको थियो। केन्द्रका सूचना अधिकारी नेल्सन महतले केन्द्रमा पनि खोप सकिन लागेको बताए। उनले भने हामीसँग रेबिज खोप अत्यन्त न्यून मौजात छ। अस्पतालहरूले 1000 डोज माग्छन्, तर हामी 30-40 मात्रै पठाउन सक्छौ। दैनिक दर्जनौ फोन आउने गरेको छ। देशभरका स्वास्थ्य संस्थामा रेबिज खोप आपूर्ति गर्ने जिम्मेवारी एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको हो, तर महाशाखाले यो आर्थिक वर्षमा खोप खरिद गर्नै सकेको छैन। महाशाखाले खोप आपूर्ति गर्न नसक्ने भएपछि करिब दुई महिना अघि प्रदेश सरकार र स्थानीय तहलाई आफै खोप खरिद गर्न पत्राचार गरेको थियो। त्यसपछि बागमती र गण्डकी प्रदेश सरकारले खोप खरिद गरेका थिए। महाशाखाका एक अधिकारीले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको नेपाल कार्यालयसँग तत्काल खोप उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए। डब्ल्यूएचओले 4500 डोज उपलब्ध गराउने भनेको छ। उनले भने त्यतिले पनि धेरै दिन धान्दैन। रेबिज खोपको समस्या हुन थालेको गत मंगिरमै हो। शुक्रबार खोप खरिदका लागि टेन्डर आह्वान गरिएको छ। त्यसपछि ठेकेदार छनौट हुन कम्तीमा एक महिना लाग्नेछ। छनौटमा परेका ठेकेदारले खोप ल्याउन फेरि समय लाग्नेछ। टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डाक्टर शेरबहादुर पुनले खोप निशुल्क नपाएसम्म धेरैले खोप नलगाउने जोखिम रहने बताए। रेबिज संक्रमित जनावर विशेष गरी कुकुर र स्यालको रयालबाट सर्ने घातक रोग हो। नेपालमा हुने अधिकांश रेबिज रोगमा कुकुरको टोकाइ नै कारक देखिएको छ। डब्ल्यूएचओले तय गरेको लक्ष्य अनुसार नेपालले सन् 2030 कुकुरबाट सर्ने रेबिज उन्मूलन गर्ने लक्ष्य राखेको छ। डब्ल्यूएचओका अनुसार रेबिजका कारण विश्वभर हरेक वर्ष करिब 59,000 जनाको मृत्यु हुन्छ, अर्थात प्रत्येक 9 मिनटमा एकजनाको ज्यान जाने गरेको छ, जसमा अधिकांश बालबालिका र गरीब समुदायका मानिसहरू छन्। नेपालमा हरेक वर्ष सरकारी स्वास्थ्य संस्थाबाट 60,000 भन्दा बढी व्यक्तिले रेबिज विरूद्धको खोप लगाउने गरेका छन्। निजी स्वास्थ्य संस्थाबाट खोप लिनेहरू पनि छन्। यहाँ प्रत्येक वर्ष 100 भन्दा बढी व्यक्तिको रेबिजका कारण मृत्यु हुने गरेको छ। खोपको अभाव यसै गरी चुलेदै गए यस्तो मृत्युदर बढ्न सक्ने स्वास्थ्य क्षेत्रका अधिकारीहरू बताउँछन्।
4: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946000
6: र 9819324375।

0: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: रेडबुल बबाल एनर्जी
2: कान्तिपुर डायरी मा आर्थिक प्रसंग
3: आर्थिक समाचार को साथ
0: में रिफ्रेशमेंट न्यूट्रिशन
2: एक उच्चस्तरीय समितिले विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव दिएको छ। विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो। समितिले उत्पादन अनुमति प्राप्त गरेको 5 वर्षको अवधिमा समग्र प्रगति 50% भन्दा माथि रहेका 220 मेगावाट क्षमताका 15 आयोजनालाई प्राथमिकताको सूचीमा राखेको छ। त्यस्तै 5 वर्षको अवधिमा 50% नजिक प्रगति गरेका 5642 मेगावाट क्षमताका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा राखिएको छ। विभिन्न कारण लक्ष्य अनुसार काम गर्न नसकेका मिश्रित अवस्थाका 1124 मेगावाट क्षमताका 38 आयोजनलाई छिटो आयोजना सम्पन्न गराउन सहजीकरण गर्नुपर्ने सूचीमा राखिएको छ। तर सोही अवधिमा प्रगति अत्यन्तै कमजोर रहेका 4121 मेगावाट क्षमताका 75 आयोजनालाई समस्याग्रस्त आयोजनाका सूचीमा राख्दै कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउन सिफारिश गरेको छ।
4: दैनिक रू 197 मा ₹50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: कान्तिपुर डायरीमा अन्तर्राष्ट्रिय प्रसंग सन् 2024 पियोङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका पदस्थ राष्ट्रपति युन सुक योल र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई आज 30 वर्षको जेल सजाय सुनाइएको छ। यसअघि मार्शल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो। सियोल केन्द्रीय जिल्ला अदालतले सुनाएको फैसलाको पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन, तर अदालतले यसअघि डिसेम्बर 2024 अल्पकालीन मार्शल ल लागू गरेको घटनालाई विद्रोह ठहर गर्दै युनलाई आजीवन कारावासको सजाय सुनाइसकेको थियो। अभियोजन पक्षले युनले अधिनायकवादी शैलीमा शक्ति विस्तार गर्ने योजना अन्तर्गत ड्रोन अभियान सञ्चालन गरेको आरोप लगाएको थियो। त्यस्तै मार्शल लको योजना बनाउन र सेना परिचालन गर्न सहयोग गरेको आरोपमा किम योङ ह्युनलाई पनि जिम्मेवार ठहर गरिएको छ। युनका कानूनी प्रतिनिधिहरूले भने फैसलाको आलोचना गरेका छन्। यद्यपि उनीहरूले फैसला विरूद्ध अपील गर्ने वा नगर्ने विषयमा तत्काल कुनै निर्णय सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: कान्तिपुर डायरीमा भयो खेल प्रसंग
3: खेलकुद समाचारको साथमा
7: एलजी लाइफ्स गुड
2: अखिल नेपाल फुटबल संघ एन्फामा भएको भनिएको अनियमितता भ्रष्टाचार तथा पदको दुरूपयोग सम्बन्धी उजुरमाथि छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपले उपाध्यक्ष विशाल श्रेष्ठको संयोजकत्वमा 5 सदस्यीय उपसमिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री समक्ष एन्फा विरूद्ध विभिन्न गम्भीर आरोपसहित उजुरी परेपछि 7 दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न परिषदलाई निर्देशन दिएको थियो। त्यसपछि राखेपको कार्यकारी समितिको 59 बैठकले राष्ट्रिय खेलकुद विकास ऐन बमोजिम उपसमिति गठन गर्ने निर्णय बताइएको छ। उजुरमा इन्फामाथि राष्ट्रिय हित र प्रतिष्ठा विपरीत होम गेम बिक्री गरेको राखेपाको निर्देशन अवज्ञा गरेको अवैध भत्ता वितरण गरेको लगायतका आरोप लगाइएको छ। त्यस्तै विभिन्न समयमा भएका टेण्डरहरू प्रचलित कानून अनुसार नगरेको तथा विभिन्न प्रतियोगिताको मार्केटिङ डिजिटल ब्रोडकास्टिङ टिकेटिङ अधिकार प्रदान गर्दा भ्रष्टाचार भएको आरोप पनि उजुरमा उल्लेख गरिएको छ।
6: र फिफा विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार आज राति 1:15 हुनेछ। त्यस्तै भोलि बिहान 6:45 अमेरिका र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। यसअघि दक्षिण कोरियाले आज बिहानको खेलमा चेक रिपब्लिकलाई पराजित गरेको छ। यो समूह चरण अन्तर्गतको पहिलो खेलमा कोरियाले 2-1 संघर्षपूर्ण जित हासिल गरेको हो। शुरूमा 1 गोलले पछि परेको एसियाली टीम कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक रिपब्लिकलाई स्तब्ध बनायो। सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथमा उपस्थित हुने नै छौं। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै नवीन र तारा विदा हुन्छौ। नमस्कार।
8: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2063 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, दाँत कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2063 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि शंखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425705740 र 98007001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, शंखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
14: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
7: सम्पर्क 029-41-0084 र 98-40-45-827।
14: NCSA कम्प्युटर सेन्टर खाँदै शङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

0: वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 नाग्यो। फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोभिना खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपालमा कुल 30,91,000 हेक्टर जमीन खेतीयोग्य भए पनि 37% सिंचाई सुविधा पुगेको छ। अझै पनि 63% जमीनमा सिंचाई सुविधा पुगेको छैन। सिंचाईको सुविधा नभई आकाशले पानीको भरमा रहेका किसानहरूलाई अहिलेको जस्तो अवस्थामा घाटा बेहोर्नुपर्ने अवस्था छ। धान कहिले लगाउने भन्ने आकाशले पानीको भरमा पर्नुपर्ने अवस्था छ। त्यसैले सरकारले सिंचाई सुविधा पुर्याउने विषयलाई प्राथमिकता दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
3: काभ्रेको बन्यपाबाट रोशी गाउँपालिकाको सुगुरेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। आज दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा चालक सहित 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य 16 जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षा कर्मीहरूले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले सीआईएनसँग बताउनुभयो।
4: 8 जना मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। एकजना फुलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, अर्को इन्द्र बहादुर झाकी हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका छ, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को राजीमाया तामाङ वर्ष 60, उहाँको पनि रोशी गाउँपालिका, एउटा नम्बर 8 को घर। त्यस्तै अर्को एकजना हुनुहुन्छ बमबहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। घाइते 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसएसयूमा बढाएर उपचार भइरहेछ। चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि उसले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
3: 3 दशक भन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषदले 30 वर्ष अघि तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका आधारमा प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
5: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तरसम्मको लागि म्याप अप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोग भन्ने गरिन्छ, रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
3: सरकारको यो निर्णयसँगै रावल आयोगले पहिचान गरेका तत्कालीन काठमाडौँ महानगरका 35 वटा भित्र अतिक्रमणमा परेका करिब 1,859 रोपनी भन्दा बढ़ी सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने बाटो खुलेको छ। सरकारले अब देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गर्ने, लगत अध्यावधि गर्ने र अतिक्रमणबाट जोगाउने प्रक्रिया अघि बढ़ाउने भएको छ। यसका लागि भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लयलाई आवश्यक निर्देशन दिइसकेको समेत जनाइएको छ। यसैबीच मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो। गत चैत 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। विपक्षी दलले आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै फाइल खोल्ने चेतावनी दिएपछि विपक्षीले तत्काल छानबिन शुरू गर्न चेतावनी समेत दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटना घटनाहरूलाई छानबिनको दायरामा ल्याउन चुनौती दिनुभयो।
6: देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनुभयो। म सभा महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दुधको दुध पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ। कमजोरी भए सच्याउन चाहन्छु सभा महोदय।
3: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अर्थमन्त्री वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताउनुभयो। उहाँले संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो नभई तर्क बहस, नीतिगत विमर्शको थलो भएको उल्लेख गर्नुभयो।
7: प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान हो। संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क बहस नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर भनौं। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व ORS मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो।
3: संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्री परिषदले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै संसदीय छानबिन समितिको माग गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसदमा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताउनुभयो।
8: यस पटक त अर्थमन्त्री के भन्नु सर, क्याबिनेटले पास गरिरहेको विधेयक पनि 16-17 पेज हेरफेर गरेकै हो, घटाएकै हो भन्नुहुन्छ, त्यो पनि कुनै चाहिँ गल्ती महसुस छैन, त्यसो पाइँदैन। जति पेज हो त्यति पेज हो, संसदले सुनाई क्याबिनेटले सुनाइसकेपछि अर्थमन्त्रीले आफैले स्वीकारिएपछि ल चाहिँ उहाँले अपराध गर्नुभएको छैन अरे, गल्ती गर्नुभएको छैन भने उहाँ त त्यो ऊ हुन्छ त, प्रक्रियाहरू अब चाहिँ सुधार भएर जान्छन्।
3: प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नक्कली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आजै आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। समितिलाई घटनामा कर्मचारीहरूको भूमिका, जिम्मेवारी र प्रक्रियागत कमजोरीबारे अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। साथै अध्ययन भिसा सिफारिशका क्रममा कागजात प्रमाणीकरण कसरी भयो भन्ने विषय पनि समितिले अध्ययन गर्नेछ। मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका केही पत्र तथा कागजात नक्कली भएको पाइएपछि छानबिन शुरू गरिएको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाएर हिजो राति विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दामा व्यवसायिक दीपक भट्ट विरूद्ध सबैभन्दा बढ़ी 26 अर्ब 63 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25 अर्ब 59 करोड़ रूपियाँ भन्दा बढ़ी र शेखर गोल्छा विरूद्ध 52 करोड़ 50 लाख रूपियाँ बराबरको बिगो माग दावी गरिएको सूचना अधिकारी पार्वती हितानले सीआईएनसँग बताउनुभयो।
9: दीपक भट्ट, सुलभ अग्रवाल लगायत 39 जना विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दामा चाहिँ मुद्दा दायर भयो। अब चाहिँ आज चाहिँ पक्राउ गरिएका भनेका 2 जना प्रतिवादीलाई चाहिँ बयान तारिख सुरु भएको छ आजदेखि, अनि बाँकी अन्य प्रतिवादीहरू चाहिँ फरारी प्रतिवादी हुन्, उनीहरू चाहिँ अब बिस्तारै अदालतमा उपस्थित गराउने, बयान गराउने, अङ्ग पुर्याएर अब घोषणा गर्ने प्रक्रिया हुन्छ। बिगोको हकमा 39 जनाको छुट्टा छुट्टै तरिकाले बिगो दावी लिएको छ, जसमा चाहिँ दीपक भट्टको हकमा चाहिँ 26 अर्ब 63 करोड 27 लाख 71 हजार 59 रुपियाँ 68 पैसा चाहिँ बिगो कायम गरिएको छ।
3: साझा खबरमा अब विदेशको खबर। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 जना पुगेको छ। एएफसीका अनुसार आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी जेएससीका समर्थकहरूले आतंकवाद विरूद्ध कानून अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाइएको छ। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोविना बीच खेल हुँदैछ। तालिका अनुसार खेल पौने 1 बजे शुरू हुनेछ। भोलि बिहान भने पौने 7 बजे अमेरिका र पाराग्वे बीच खेल हुनेछ। यसअघि आज बिहान भएको समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 संघर्षपूर्ण जीत हासिल गरेको छ। मेक्सिको ग्वाडा लजार रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
1: गोलबेडा खेतीबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका परिवार
10: वर्ग खमा छन् ऊ उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
1: अपाङ्गता भएकाको हेरचाह गर्दै खेतीपाती गर्न सकोस् सरोकारवाला निकायको भनाई। रिपोर्टसँगै प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक। खाद्य सुरक्षा र अधिकारको सवाल पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझुन् भन्ने पुरानो सोच अझै कतिपय ठाउँमा सुनिन्छ, तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिँदै उदाहरण राम्रा हुन थालेका छन्। जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक रूपमा गोलबेडा खेतीमा जितेका छन्, जसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन आत्मविश्वास र आत्मनिर्भरताको उदाहरण पनि दिएको छ।
16: सिन्धुपाल्चोकको चौतारा साँगाचोगडी नगरपालिका 8 इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छाला रोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। काममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनलभित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढ़ेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
17: राम्रै भएको छ, 300 जति केजी मिलेको छ।
16: चौतारा साँगाचोगढी 13 ठूलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। कपास सिंचाई, मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढ़ेको छ। गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
10: वर्ग खमा छन् ऊ उनको सिंहार समर जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समर गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। एक किलो 12 किलो निकाले हिजो मात्रै, त्यही अनुसारले एउटा नडको बराबर आयो भने 1 लाख
16: चौतारा साँगाछो गढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेर करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
17: मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
16: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाचोगढी नगरपालिका उपप्रमुख सीता थापा,
18: उहाँहरूको शारीरिक र मानसिक जुन अपाङ्गता हुनुहुन्छ त्यसलाई अलिकति वातावरणसँग जोड्न, घरबाट बाहिर निकाल्नको लागि र अलिकति श्रमसँग पनि जोड्ने र उहाँहरूलाई एउटा एक्सर्साइज पनि हुने, व्यायाम पनि हुने हिसाबले गर्दाखेरि हामीले यो घरको चौघेराबाट बाहिर निस्केर केही कामहरू उत्पादनसँग जोडिने कार्यक्रमहरूलाई हामीले जोडेका हौ। त्यसो गर्दाखेरि उहाँहरूको अभिभावकहरू सहभागी भएर उहाँहरूलाई जीविकोपार्जनको लागि, दैनिक घर चलाउनको लागि पनि निकै ठूलो मदत पुगेको, बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने हामीले यो अहिले काम गर्दै जाँदाखेरि देख्यौँ। यो किराजन्य रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
16: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक
19: सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम।
1: कृषिमा बाल बालिकाको बढ्दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज विश्व बाल श्रम विरूद्धको दिवस। नेपालमा खाद्य उत्पादनको मुख्य आधार कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बाल बालिकाको श्रम अझै चिन्ताको विषय बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रत्येक 10 बाल बालिका मध्ये 8 जना बाल बालिका कृषि श्रमिकका रूपमा काम गरिरहेका छन्। कृषिमा बाल श्रम रोक्नका लागि सरकारवालाको भूमिका कस्तो हुनुपर्छ? विश्व खाद्य तथा कृषि संगठन नेपालका कार्यक्रम विशेषज्ञ मधु विश्वकर्मा र स्वतन्त्र अभियान नेपालका महासचिव ऋतु भट्टराईसँग साथी लील प्रकाशसँगले छलफल गर्नुभएको छ।
19: बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह प्रदेश तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ परिवारहरूले स्कूल जाने बालबालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन बालबालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषयमा चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
20: कति उमेर अथवा कुन उमेर समूहका बालबालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यसकारण त्यो जोगाउने ढङ्गबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
19: बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकालाई अलिकति हेर्नुपर्ने हुन्छ। जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने, यी सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ। कुन उमेरकाले गर्ने भन्ने कुरा, जस्तै अब 12-14 वर्ष उमेरकाले होइन काम चाहिँ गर्न पाउँछन्, तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। आइएलओको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अघि पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले चाहिँ के भन्छ भन्दाखेरि 87% बालबालिका कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ।
20: उत्तर आइसु स्वतन्त्रता अभियान नेपालले बालबालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास, ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरोस् भन्नको लागि चाहिँ के काम गरिराख्नुहोस्?
21: कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिला सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो यो चाहिँ डिफरेन्सेस देखिन्छ। जस्तै श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालपालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भन्ने खालको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्टरले चाहिँ त्यो होइन, जस्तो अब तपाईँले मरुसले
20: भन्नुभएको
21: 87% कुराकानी गर्दा बाल श्रम र बाल कामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा 3-4 फ्याक्टर्सलाई गर्नुपर्छ। पहिलो कुरा एज, उमेर, कुन वर्षको बालबालिकालाई कुन काम लगाएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन, जस्तै 6 वर्षको बच्चालाई रातिको 11 बजे काम लगाउनु भने त्यो स्वास्थ्य जोखिमताको कुरा भयो, इन्भाइरोमेन्टको कुराहरू हुन्छ। चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि विषालीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ, होइन, शारीरिक त भयो त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ। दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाडमा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ, हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ, कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ, त्यसले पनि डिटरमाइन गर्छ कि बालबालिकाहरू कति जोखिमदामा रहेको छ।
20: त्यो काम गरेबापत उसले जान पाउँछ,
21: श्रमको रूपमा लिइन्छ। अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि हेर्दाखेरि फ्यामिली बिजनेस छ, त त्यहाँनिर चाहिँ त्यो बालबालिकाहरूले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ। तर हाम्रो कानुनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानुन रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बाल कामको रूपमा डिफाइन गरेको, त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अहिले जुन श्रम मन्त्रालयले जो एक्ट ल्याउनु हुनुहुन्छ त्यसमा क्लियर डिफाइन गरिदिएको छ बाल काम के बाल श्रम के हो। त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरो चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ।
20: 12-14 वर्ष उमेरसम्मका बालबालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि बिदाको दिनमा अथवा पढाइमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौँ अथवा गर्नुहुँदैन भन्ने भयो। अब यसले यो पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइरहेको छ, त्यो बारेको जानकारीको लागि
19: खाद्य सुरक्षालाई कसरी अगाडि बढाउन सकिन्छ, त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ, दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू स्कुलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा प्रविधिमा अलिकति हामी काम गर्दैछौँ कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ त्यसमा चाहिँ जुन मान्छेको जुन फिजिकल वर्क हुन्छ नि
20: शारीरिक
19: काम एकदमै उहाँले पनि भन्नुभयो कि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा भयो भने त होइन 42-45 टेम्परेचर छ तर पनि हजुरहरूले कन्भिन्स
20: हुन्छ
19: यस्ता खाले प्रविधिहरू सामान्य प्रतिनिधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सक्छ
20: खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाएर छ त्यो भयो यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि बाल श्रम कति हो बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकले हुन सक्छ किसान स्वयंले हुन सक्छ यो बारेमा जानकारी लिन दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलिक बढी र सचेतना अभियान पनि पछाडि सँगसँगै कार्य गर्छ
19: पक्कै छ यो दुईटै साइडमा डिमान्ड साइड र सप्लाई साइड सबै दुवैमा हामी काम
20: गर्दैछौँ
19: हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषि बल कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ त्यो अहिले कार्यान्वयनको चरणमा छ विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू विशेष गरेर उत्पादन गर्ने संस्था प्रड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कुल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ जसमा हामीले बाल बालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिकयुक्त भएको कृषिको काममा लगाउनुहुन्न भन्ने जनचेतनामूलक क्लास जनचेतनामूलक कार्यक्रमहरू होइन रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतका कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता वृद्धि गर्ने त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर छ
0: काभ्रेको बनेपाबाट रोसी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहकबस दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ 3 दशकभन्दा बढी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ विपक्षी दलहरूले आर्थिक विधेयकमा हेरफेर गरेको दावी गर्दै यस विषयमा थप छानबिन गर्न संसदीय समितिको माग गरेका छन् अध्ययन दिशा सिफारिशका लागि पेश गरिएका नकली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नताको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट सुलभ अग्रवाल र शेखर गोल्सा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ र फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बस्निया हर्जेगोभिना बीच प्रतिस्पर्धा हुने भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि जे 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्रि
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
22: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
4: सम्पर्क 029140084 र 98040485827।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो लु, नमस्कार है सर।
11: ओहो लु, नमस्कार है सर।
10: नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ, कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: डिजाइनर सुमन ठटाल 9865349444
12: र 0295901155।
14: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 9842226667।
3: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
3: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860964000
2: र 9919327375।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2300 Z30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँबाट 2300 Z30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाले खाँदबारी एक प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अभिनम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 29 5 63 0 40 र 98 07 00 1 555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा।
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9824289801, जनक पौडेली, 9852558344 र 029562248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा।
2: नमस्कार है वडाध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
1: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
0: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
0: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
1: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: This is Radio Sankhuasubha 95.5 MHz.
1: खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: केबीसी नेपाली सेवाको साझा पक्षबाट विनिता दाहालको नमस्कार। कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन जाँदै भ्रमणबाट अपेक्षा किए।
1: चिनिया लगानीको निमित्त चाहिँ विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: सुस्ता क्षेत्रमा भारतीय सुरक्षा कर्मीको प्रवेश, घटना के हो?
2: बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीय वासीलाई पनि सम्झाइ बुझाइ गरी टोली त्यो ठाउँबाट फर्किएको छ।
0: नवलपरासी पश्चिमका सहायक सिडिओ र इरान अमेरिका सम्झौताका मुद्दाहरूबारे इरानी संचार माध्यममा चर्चा। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्यूयोर्कको स्टक मार्केटमा शुरू हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनेयर अर्थात 10 खर्ब डलर सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्सासमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मंगल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लड़ाई रोक्ने, रोका इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजैका दिन भएको एयर इण्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमीनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्यूरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौं जसले के भएको थियो भन्ने बारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइट सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ र चिनिया सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चीनिया समकक्षी वाङ यीसँग बेजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेइजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्व साथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
4: मुख्यत यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छन्, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी, होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर तिनीहरूसित पनि त्यही कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
0: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
1: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ, त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेक पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेइजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
4: त्यो त हाम्रो भूगोलमाथिको अतिक्रमण भयो हाम्रो, यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भनेदेखि हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो हो, होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चीनमा पनि उठाउनु पर्छ।
0: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनुपर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौ।
5: बिहान करिब 8:30 समयमा भारतीय एसएसबीको 6 टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा केही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसबीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसबी र नेपाली जनताको बीचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै साफको कमान्डमा 10 टोली गएर भारतीय एसएसबी र स्थानीय जनतालाई सत्य के हो भन्ने हिसाबले खोजबिन गरिसकेपछि भारतको पक्षबाट यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी सर्समा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले
2: कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरे टोली त्यो ठाउँबाट फर्किएको।
0: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
2: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिर सशस्त्र प्रहरी बल हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसपी सरले 26 नम्बर गणको एसपी सरले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
0: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि होइन?
2: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिले काहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिले काहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति त हेर आउन सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टरपार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ याद भएको
0: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए।
2: हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपी साहबहरूले एसएसपी यता सशस्त्र प्रहरी बलले सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
0: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
2: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ जाहेर चाहिँ गराइरहेको विषय हो। सुस्ता क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कुटनीतिक पहलबाट नै समाधान गर्नु जस्तो विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब उता डिएम साहब र यता हाम्रो प्रमुख जिल्ला अधिकारी कोर्डिनेसन लिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कुटनीतिक तहबाटै स्थितिमा निपुल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
0: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ?
2: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याएको छौँ।
0: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय, इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमा रेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फनेन्द्र दाहालबाट।
3: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेजहरूले अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमा रेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संघ सभा 95.5 MHz।
7: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: आज सन् 2083 साल जेठ 30 गते शनिबार, ज्येष्ठ कृष्ण त्रयोदशी, 13 जून सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
2: 1 अर्ब भन्दा बढ़ीको वित्तीय अपराध, 31 वर्षपछि कार्यान्वयन हुँदै रावल प्रतिवेदन, सुस्तामा फेरि तनाव, परराष्ट्र मन्त्री खनाल चीन पनि जाँदै, राष्ट्रपा महाधिवेशनको तयारी तीव्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको चीन पुग्छ कड़ालीको चुत्रो र गुज्रो शीर्षकको शुभ समाचार।
0: औषधीय गुण मानिने चुत्रो र गुर्जोले बजार पाएपछि अहिले स्थानीयका लागि आमदानीको राम्रो स्रोत बनेको छ। सुर्खेतमै प्रशोधन केन्द्र स्थापना भएपछि वन जंगल र घर वरपर सजिलै पाइने चुत्रो र गुर्जोको संकलन गर्न यति बेला किसानहरूलाई भ्याइ नभ्याइ भएको छ। महत्व नबुझेर खेर गइरहेको चुत्रो र गुर्जो चिनिया कम्पनीले स्थानीयसँग खरिद गर्ने भएपछि किसानका लागि यस्ता वनस्पतिको संकलन मनग्ञ आमदानीको स्रोत बनेको छ। किसानले बिक्री गरेका यस्ता वनस्पति प्रशोधन गरी धूलो बनाएर औषधिका रूपमा चीन लैजाने गरिएको स्थानीयको भनाई छ। पूर्वी सुर्खेतको गुरूभाकोट गाउँपालिका नगरपालिका वडा नम्बर 10 खरायो चौरमा संचालनमा आएको चिनिया कम्पनी युव्यान बायोटेक्नोलोजी प्रालीले किसानसँग चुत्रोको डाँठ जरालाई प्रति किलो 55 रूपियाँ र गुर्जोलाई प्रति किलो 25 रूपियाँमा किन्ने गरेको छ। 55 रोपनी जमीन भाड़ामा लिएर संचालन गरिएको प्रशोधन कम्पनीमा 3 चिनिया र 60 नेपालीले काम गर्दै आइरहेका छन्। कम मेहनत र लगानी नगरी पर्याप्त आमदानी गर्न सकिने भएपछि किसान पनि उत्साहित देखिएका छन्। दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 3 का छत्र थापा यति बेला किसानलाई आफ्नो बारीको चुत्रो संकलन गर्न भ्याइ नभ्याइ भएको बताउनुहुन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले स्थानीय स्तरमा आय आर्जनलाई प्रवर्धन गरिरहेको छ। अहिले कर्णालीका 10 वटै जिल्लाबाट चुत्रो र गुर्जो संकलन गरेर प्रशोधन गरी चीन पठाउने गरिएको कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 1 खर्ब बढ़ीको वित्तीय अपराध शीर्षकमा नागरिक दैनिकमा खबर छ। नेपालमा अधिकांश भ्रष्टाचार मुद्दा सरकारी कामकाजसँग सम्बन्धित हुने गरेका थिए छन्, तर पछिल्लो पटक सत्ता शक्तिको दुरूपयोग गरेर निजी क्षेत्रका व्यक्ति व्यापारी खरानाले पनि अरबौं रूपियाँ वित्तीय अपराध गरेको उजागर भएको छ। नेपालको वित्तीय क्षेत्रलाई तरंगित बनाएको बहुचर्चित सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ, धितोपत्र बजार, चलखेल, बिना कम्पनीहरूको कोष दुरूपयोग र संगठित आर्थिक अपराध सम्बन्धी मुद्दामा व्यवसायी, ब्रोकर, बीमा तथा पुनर्बीमा कम्पनीका उच्च अधिकारी र पूर्व नियामक प्रमुखहरू तानिएका छन्। विशेष सरकारी वकिलको कार्यालयले वित्तीय अपराधमा संलग्न भएको आरोपमा 39 व्यक्ति तथा संस्था विरूद्ध करिब 1 खर्ब 15 अर्ब रूपियाँ भन्दा बढ़ी रकम बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, नेपालको ठूलो व्यवसायी घराना शंकर ग्रुप सहित व्यक्ति तथा संस्था गरी 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। भट्टमाथि राजनीतिक पहुँच र सत्ताको दुरूपयोग गरी वित्तीय अपराध गरेको आरोप लाग्दै आएको थियो। भट्ट र ठूला व्यापारी खराना जोड़िएको नेपालको वित्तीय क्षेत्रलाई तरंगित बनाएको यो मुद्दा अब अदालतमा प्रवेश गरेको छ। विशेष अदालतमा बिहिबार अबेर दायर यो मुद्दाको अभियोग पत्र शुक्रबार मात्र सार्वजनिक भएको छ। अभियोग पत्रमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, शंकर ग्रुपका सुलभ अग्रवाल, साहिल अग्रवाल, भ्रुकुटी स्टक ब्रोकिङ हिमालयन रिइन्सुरेन्स हिमालय लाइफ इन्सुरेन्स नेपाल रिइन्सुरेन्स र अन्य वित्तीय संस्थासँग सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ। अभियोग पत्रमा बीमा कम्पनीहरूको कोष दुरूपयोग शेयर बजारमा कृत्रिम चल खेल निषेधित कारोबार र डिभेन्चर कारोबार मार्फत रकमको स्रोत लुकाउने तथा गैर कानूनी रूपमा आर्जित सम्पत्तिलाई वैध देखाउने उद्देश्यले जटिल वित्तीय संरचना प्रयोग गरिएको निष्कर्ष सहित मुद्दा दायर गरिएको हो। अभियोग पत्र अनुसार सबैभन्दा ठूलो बिगो मागदारी भत्ता विरूद्ध गरिएको छ। पत्रसँग 26,63,27,00,00 रूपियाँ बिगो मागदारी गरिएको छ। उनीमाथि नेपाल रिइन्सुरेन्स हिमालय रिइन्सुरेन्स हिमालयन क्यापिटल सर्भिसेस तथा अन्य संस्थाको रकम दुरूपयोग गरी धितोपत्र बजारमा चलखेल गरेको डिभेन्चर कारोबार मार्फत रकम शुद्धिकरण गरेको तथा गैर कानूनी स्रोतबाट प्राप्त रकमलाई वैध देखाएको आरोप छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बिहिबार प्रतिनिधि सभाको रोस्ट्रमबाटै 7 करका दर हेरफेर गरेको स्वीकार गरे, तर उनले बजेट विधेयकमाथि छलफलका क्रममा प्रश्नकर्ता सांसदलाई पुराना काण्डहरू सार्वजनिक गर्ने चेतावनी पनि दिए। वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै भनेका थिए, तपाईका काण्डका बारेमा पनि हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन्। अर्थमन्त्री बनेपछि उनी पटक पटक धम्की र अहंकारपूर्ण अभिव्यक्ति दिँदै आइरहेका छन्। विगत 35 वर्षदेखिको मुलुकको असफलता भत्काउने नयाँ पुस्ता भन्ने ब्राण्ड बोकेर आएका वाग्लेलाई विज्ञ अर्थमन्त्रीका रूपमा हेरिएको छ, तर उनको पछिल्लो अभिव्यक्ति र कार्यशैलीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ। आम नागरिकहरूले अर्थतन्त्र सुधार, सुशासन र पारदर्शिताको अपेक्षा राखेका अर्थमन्त्रीले नै अहिले सबैभन्दा बढ़ी विवादित बन्दा प्रश्नहरूले घेरिएका छन्। आफूलाई अर्थतन्त्रका विज्ञ, सुधारक, नैतिकवान, सुशासनवादी, पुरानो राजनैतिक भन्दा फरक भन्ने दावी गर्ने वाग्लेको पछिल्लो कार्यशैलीमा दम्भ र अहंकार देखिन थालेको छ। वाग्लेले प्रतिनिधि सभामा पेश गरेको बजेटमा करका दर हेरफेर गर्नेदेखि अर्थ विधेयक आउनु पूर्व व्यापारीलाई सूचना चुहाएर बजेटको 2 अघि नै सयौं गाड़ी भित्राउन सहयोग गरेको र अरबौं राजस्व घाटा गराएको आरोप लागेको छ। प्री बजेटको छलफलमा उनले सांसदहरूले दिएका सुझावहरू युक्त टिप्पणीका सम्बन्धमा तपाईहरूले भने जस्तै बजेट तथा कार्यक्रम ल्याउन त 5 पर्खनै पर्ला भनेर विपक्षी सांसदहरूलाई ओठे जवाफ दिएका थिए। आफू जस्तै चुनाव जितेर आएका सांसदहरूलाई अर्को चुनाव बहुमतले जितेर आऊ अनि सुधार गर भन्ने उनको तर्क वैचारिक र बौद्धिक नभएर अहंकारपूर्ण अभिव्यक्ति भएको टिप्पणी सांसदहरूले गरेका छन्। अर्थमन्त्री जीमा खूब अहंकार देखियो। एमालेकी सांसद पद्मा अर्यालले भनिन्, संसदमा सबै चुनाव जितेरै आउनु भएको हो। अर्थमन्त्रीजीले प्रारम्भमै सांसदहरूका सुझावहरूलाई व्यवस्था गर्नुभयो। तपाईहरूले भने जस्तै कार्यक्रम राख्न 5 पर्खनुस् भन्नु उहाँको अहंकार थियो। आगामी आर्थिक वर्षको बजेट पेश भएपछि उनले करका दर हेरफेर गरेको विषय अहिले सदनमा मूल विषय बनेको छ। विज्ञ अर्थमन्त्रीको बोलीमा धम्की र अहंकार आजको मध्याह दैनिकमा खबर छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा हुन लागेको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार 7-9 चितवनमा महाधिवेशन गर्ने निर्णय रासोपाले गरेसँगै जिल्ला स्थित नेता कार्यकर्ता उत्साह साथ तयारीमा जुटेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको रासोपाले महाधिवेशन सम्पन्न गर्न मूल समिति र 18 उपसमिति बनाएको छ। महाधिवेशन उद्घाटन र बन्द सत्र कहाँ गर्ने भन्ने टुंगो भने लागिसकेको छैन। उद्घाटन र बन्द सत्र स्थल छनौट गर्ने काम भइरहेको केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले जानकारी दिनुभयो। मूल आयोजक समिति अन्तर्गत 18 उपसमिति बनेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन पनि जारी रहेको छ। नेता कार्यकर्ता उत्साह साथ व्यवस्थापन तयारीमा लागेको जनाइएको छ भने महाधिवेशन स्थलको टुंगो लाग्न बाँकी रहेको पनि जनाइएको छ। 32 देशमा पार्टी संगठन विस्तारदेखि नेतृत्व चयनसँगै नीति र कार्यदिशा तय गर्ने रासोपाको उद्देश्य छ।
0: पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन्। केही बेर विवादको अवस्था बनेपछि पनि भारतीय सुरक्षाकर्मीहरू फर्किएका हुन्। बिहान करिब 7 बजे सुस्ता गाउँपालिका वडा नम्बर 5 स्थित थारू टोल नजिक हतियार सहित 5 जना भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको स्थानीयहरूले बताएका छन्। खेतमा काम गरिरहेका स्थानीयले उनीहरूलाई आफ्नै भूमिमा फर्किन आग्रह गरेका थिए। त्यस क्रममा केही बेर भनाभन समेत भएको थियो। सुस्ता गाउँपालिका वडा नम्बर 5 का वडा सदस्य आदम हुसेनका अनुसार एसएसबी नेपाल स्थित सशस्त्र प्रहरीको क्याम्प भन्दा पूर्वतर्फ प्रवेश गरेको थियो। स्थानीयले विरोध जनाएपछि उनीहरू फर्किएका हुन्। सीमा क्षेत्रमा रहेको खोला तरेर भारतीय सुरक्षाकर्मीहरू नेपाल भूमितर्फ आएको भन्दै सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले आपत्ति जनाए। जानकारी बेगर अनधिकृत रूपमा नेपाल छिरेपछि विरोध त हुने नै भयो। केही बेर विवादपछि दुवै देशका सुरक्षाकर्मीहरूको पहलमा अवस्था सामान्य बनाइयो, उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले भने घटनालाई नियमित गल्तीका रूपमा उत्पन्न परिस्थिति भन्दै भिन्न ढंगले व्याख्या गरेको छ। पश्चिम नवलप्रासीका प्रमुख जिल्लाधिकारी दीपक राज घिमिरेले सीमा नजिक पानी जमेको क्षेत्र पार गर्ने क्रममा नेपालतर्फ आएका भारतीय टोलीले बताएको जनाएका छन्। गस्तीमा आउने क्रममा पानी जमेको ठाउँ छिचोल्ने क्रममा नेपालतर्फ आएको बुझियो। नेपाली सुरक्षाकर्मी तत्काल पुगेका स्थितिलाई सामान्य बनाए। उनले भने सुस्ता क्षेत्रमा केही साता यता तनाव बढ़ेको छ, सुस्तामा फेरि पनि तनाव, एसएसबी विरूद्ध प्रतिकार शीर्षकमा मध्याह दैनिकमा खबर छ।
2: परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा आइतबार बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ।
0: आजको कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 125 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा ठूलो समाचार धेरै स्पेस दिएर समाचार छापेको छ। 21 मक्सिर 2080 रूकुम पश्चिमको मुसिकोट 1 का राजेन्द्र खड्काको मोबाइलमा बजेको घण्टीले एउटा फरक खबर ल्यायो। अमेरिका जाने बेला भयो, तुरन्त काठमाडौँ आउनु। फार्मेसी पढ़ेर रूकुमको सदरमुकाम मुसिकोटको सल्ले बजारमा सानो औषधि पसल खोलेका उनी यो सबै यात्रा टुंग्याएर अमेरिका जाने सपना बोकेर भोलिपल्ट बिहानै उनी झोली कुम्लो बोकेर आफन्त अनि कुलदेवतालाई ढोगेर घरबाट निस्किए। खबरमा यो पनि भनिएको थियो, हप्ता 10 दिनमा फ्लाइट मेक्सिको हुँदै अमेरिका पुगिन्छ। राजेन्द्रले यसका लागि रूकुमकै एकजनालाई केही समय अघि पासपोर्ट बुझाएका थिए, त्यसैको खबर सुखद खबर थियो उनका जानकारीका लागि। काठमाडौँ पुगेको तेस्रो दिनको बेलुका दलालले उनलाई दुवै लैजाने भनेर होटलमा पुर्याएर राखे। चौथो दिन बिहानै उनी दलालले भने अनुसार अन्य 4 जनासँग काठमाडौँबाट झापा हुँदै बसमा भारतको बागडोगरा पुगे। त्यहाँबाट जहाजमा मुम्बई पुगे। त्यहाँ अमेरिका जान हिँडेका उनी जस्तै 80-85 जना नेपाली भेटिए। मुम्बईमा उनीहरूलाई 4 दिन राखियो। दलालले दुवै लैजाने भनेको थियो, तर के कुरा नमिलेर हो फेरि काठमाडौँ फर्काइदिए। त्यसको केही दिनपछि दलालले भने अनुसार राजेन्द्र काठमाडौँबाट सिधै यूएईको दुबई पुगे। त्यसपछि शुरू भयो दलालको पैसा माग्ने क्रम। शुरूमा 5 लाख मागियो। उनले घरमा खबर गरेर दलालले भने अनुसार गरे, तर दुबईबाट अगाडि बढ़ने कुनै सुरसार मिलेको थिएन। त्यहाँ पुगेको 1 महिनापछि दलालले अब चाँडै अगाडि बढ़ने हो भन्दै एकैचोटि 40 लाख रूपियाँ माग गरे। शुरूमा त उनी आत्तिए, तर अमेरिका जान हिँडेका राजेन्द्रले घरमा हाहार गुहार गरेर भने जति रकम बुझाए, त्यति हुँदा पनि उनको दुबईबाट यात्रा अगाडि बढ़ेन। पर्खाईको समय बित्दै गयो। दुई महिना बितेपछि पो उनले थाहा पाए उनी सहितका साथीहरू भिसाको अवधि सकिएकाले अध्यागमनको कालो सूचीमा परेका रहेछन्। त्यसपछि उनीहरू दलालकै सल्लाहमा भारतको मुम्बई फर्किए। उस्तै आश्वासनका बीच उनले त्यहाँ चार साता गुजारे। राजेन्द्रले त्यो क्षण सम्झिँदै भने, दलालले मिलाउँदैछु जहाजबाट जाने भएका कारण यस्तो भएको हो भन्यो, हामीले पत्यायौं। एक दिन